0: पंचमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9891411178 9556000778।
1: हजुर दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। चालू आर्थिक वर्ष 2083/84 पहिलो महिनामा साउनमा 2,15,5,00,000,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंक अनुसार साउनमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको यही असोजको अवधिको तुलनामा 21.2% बढ़ेको हो। अघिल्लो वर्षको यही अवधिमा रेमिटान्स आप्रवाह 29.9% वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिटान्स प्रवाह 10.2% बढ़ेर 1,40,00,000,000 पुगेको छ। यस्तै गएको साउनमा वैदेशिक रोजगारीका लागि 42,693 जनाले अन्तिम श्रम स्वीकृति र 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको यही अवधिमा 44,466 जनाले अन्तिम श्रम स्वीकृति र 23,644 जनाले पुनः श्रम स्वीकृति लिएको थियो। अन्तर्राष्ट्रिय समाचार। साउदी अरबको आग्रहपछि यमनका हुन्थे विद्रोहीहरूलाई नियन्त्रणमा लिन चीनले इरानलाई दबाव दिइरहेको विवरण सार्वजनिक भएको छ। इरान समर्थित समूह हुन्थेले गएको हप्ता गरेको तीव्र सैन्य आक्रमणपछि साउदी अरबले चीन समक्ष सहयोगको लागि आग्रह गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो आग्रहपछि चीनले हुन्थे विद्रोहीहरूलाई नियन्त्रणमा लिन इरानलाई गोप्य रूपमा आग्रह गरेको हो। हुन्थे विद्रोहीहरूले लाल सागरको तट बाबा अल मानदेव मार्ग वरपरका क्षेत्रमा तीव्र गतिमा आफ्नो पकड विस्तार गरेपछि साउदी अरबको सहयोगका लागि चीनले मुख तोकेको छ। हुन्थीहरूको यस कदमले साउदी तेल निर्यात र जल परिवहनमा थप जोखिमपूर्ण अवस्था पुर्याएको छ। चीनले सार्वजनिक रूपमा समयमता वार्ता र सुरक्षा जलमार्ग आगमनको पुनर्स्थापनका लागि आह्वान गरेको छ। तर उसका भित्री सन्देशहरू सार्वजनिक भनाइभन्दा फरक रहेको इरानी अधिकारीहरूले बताएका छन्। खेल समाचार। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत साफ टेनिसको पुरूष खेलमा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ। मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी ह्यू योङ ली र जेक्यू पार्कको जोडीसँग 5-0 पराजित भयो। मेन्स सिंगलमा ब्रिटिस जेस पाण्डे किम जिन योङसँग 4-0 पराजित भए। ब्रिजेशले 4-2, 4-0, 4-1 र 4-3 खेल गुमाएका थिए। यस्तै मेन्स डबल्समा भने नेपालबाट बाई पाउँदा कोरियाले 3-0 सोझो सेटको जित हात पार्यो। नेपाली महिला भलिबल टोलीले सर्वोच्चका आफ्नो दुवै खेलहरू गुमाइसकेको छ। विश्व एसियाडको औपचारिक उद्घाटन आज हुनेछ। नेपालबाट 21 खेलका 135 खेलाड़ीको प्रतिस्पर्धा गर्नेछन्। यही खबरसँग हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। भारत चीन अमेरिका सहित 13 देशका लागि राजदूत सिफारिस। एन्जिया सांसदहरूलाई उदाहरण बनेर काम गर्न प्रधानमन्त्रीको आग्रह। त्रिशुलिएको सुरन्दित सजनाको सफेला। माटोमुनि गाडिएका सप असोच विजय आफन्तलाई बुझाउन शुरू गरिने। बागलुङ सहित 5 जिल्ला सभापतिलाई क्रियाशील सदस्यता रकम आज दिउँसो 1 बजेसम्म भित्रै पठाउन कांग्रेसको निर्देशन। उत्कृष्ट कार्य सम्पादन गरी तनहु घर थर्पो आधारभूत अस्पताल प्रथम। साउदीको आग्रहपछि हुम्थीलाई नियन्त्रण लिने इरानमाथि चीनको दबाव र एसियाली खेलकुद अन्तर्गत साफ टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित।

0: अवश्य हामीलाई जुनसम्म सुनाएर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद. बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं. तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु. यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला. नमस्कार.
1: कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला. हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ. शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
3: ल माथिको वर्तमानको दिन पनि जुर्यो. अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो? सबै एकै ठाउँमा हुन्छ त.
3: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको.
4: मेरो छोराको बिहे पनि आँट्यो. लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु.
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ. त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ.
6: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा सेन्टोल प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा. मोबाइल 98460-67-645.
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै.
8: घर मात्र बनाएर पनि नहुने रहेछ. कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके.
9: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको.
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे.
10: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ.
9: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित. यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ.
10: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर. विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता. थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35-031.
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन.
12: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु.
11: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका. दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको. ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ. अहिले हतार छ, पछि आउँदै गरौला है.
10: दीर्घाय फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ.
10: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ.
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता.
11: दीर्घायु फर्निचर सोरुम दिलगढ़ा त नहुँ
10: प्रोपाइटर लक्ष्मी राज वाग्ले. फोन नम्बर 0865709704 मोबाइल नम्बर 98460-61268
11: 98560-61268.
9: प्रश्न होमवर्क देखाउ त.
14: टिचर
9: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो.
14: टिचर मेरो मम्मीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु.
9: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है.
15: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स
6: कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0564144484 मोबाइल 9856633484 र 9856667988।
15: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
16: तर महँगो होला नि
15: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका
17: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
18: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा
17: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
18: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414411 मोबाइल 9856229338 र 9800282938।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो। असोज 3 गते शनिबार सन् 2026 सेप्टेम्बर 19 तारीक भदौ शुक्ल पक्षको अष्टमी तिथि आज संविधान दिवस।
1: काया कैरनका साथमा
0: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
0: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: आज वार्षिक उत्सव मनाउँदै गरेका 13 थुमको रेडियो तिनजुरे 103.8 मेगाहर्ज र बझाङको रेडियो बुंगल 98.3 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
0: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो।
3: ४,400
2: आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता।
0: बजार भाव निरन्तर उकालो लाग्दै घिउ तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स वितरणले क्रम समेत बढ़्यो।
2: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास।
0: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने, 20औं एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: कहाया कैरनमा अब खबरको सिलसिला। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अल्पत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फिक्तलो छ। संघ प्रदेश र पालिका बीचको विवाद समाधान गर्ने अन्तर प्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी रिक्त छन् भने कतिपय स्रोत र कानून अभावमा नाममा मात्र सीमित छन्। समानुपातिक र प्रादेशिक संरचना सहितको संघीय निजामती सेवा तथा प्रदेश प्रहरी संगठन अझै बनेका छैनन्। स्रोत राजस्व बाँडफाँड गर्ने निकाय पनि जनशक्ति अभावमा कमजोर छ। स्थानीय तहका न्यायिक समिति र मौलिक हक, आवास, खाद्य, शिक्षा, स्वास्थ्य, कार्यान्वयन संरचना पनि अल्पत्र नै रहेका छन्। यसबीचमा संविधान संशोधनको बहस पनि शुरू भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले असीम शाहको नेतृत्वमा गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलले 44,000 भन्दा धेरै सुझाव संकलन गरी प्रतिवेदन बुझाए पनि प्रतिपक्षी दलहरू प्रक्रियामा प्रश्न उठाउँदै बाहिरिएका छन्। संघीयता सहितको संविधानका 11 वर्ष संशोधन बहस शीर्षकको खबर नागरिक दैनिकले छापेको छ भने आजका अरू पत्र पत्रिकाले पनि यसबारेका खबर छापेका छन्। संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई स्मरण गरी आज संविधान दिवस मनाइँदैछ। संविधान जारी भएको एक दशक बित्यो, यसको कार्यान्वयनबारे तपाईँ के भन्नुहुन्छ भनेर हामीले काठमाडौँ र ललितपुरमा भेटिएका केही नागरिकलाई सोधेका छौं।
5: मेरो नाम चाहिँ अञ्जु आचार्य, ललितपुर चाहिँ राम्रै छ त अहिले। अब संविधानमा त सम्झिनु पर्ने कुराहरू त अब महिलालाई राम्रो गर्नुपर्छ, कलेजहरूको अब चाउनु पर्यो, गरौँ न, पीडितलाई गर्नु पर्यो, अरू भन्दा त्यही होइन हामी त्यसलाई। पहिला के भयो के भयो त्यो त थाहा होइन, पहिलेकोलाई राम्रो गर्नुपर्ने हामीले भन्ने त्यही हो। त्यहाँभन्दा त के गर्न सकिन्छ, केही गर्न सकिन्छ।
6: मेरो नाम चाहिँ अधिवक्ता सञ्जय तिवारी। धेरै संविधान बने नेपालमा होइन, तर चाहिँ हामीले चाहिँ 2072 सालको संविधानमा हामीले धेरै मौलिक हक अधिकारहरू चाहिँ राखेका छौँ होइन। कता कता मलाई लाग्छ कि यो संविधानमा धेरै मौलिक हक अधिकार भएको कारणले गर्दाखेरि, धेरै स्वतन्त्रता पाएको कारणले गर्दाखेरि समाजमा अलिकति विकृति र विसङ्गति चाहिँ अलिकति बढेको हो कि जस्तो चाहिँ मलाई अहिले लाग्छ। राजनीतिक चेन्ज सँगसँगै एक किसिमको चाहिँ संविधान पनि चेन्ज गरेर सान्दर्भिक र एड्रेस गर्दै चाहिँ जानुपर्छ।
7: अर्जुन भण्डारी, हामी त किसानी हो, जागिरवाला होइन, अनि हामीलाई त केही छैन हजुर। उहाँहरूको विचार हो हजुर, हामीलाई त के थाहा। उहाँहरूले राम्रो गरे राम्रो हुन्छ, नराम्रो गरे नराम्रो हुन्छ, यस्तै हो हजुर। के छ र एउटा ग्यास त यहाँ पाएको छैन।
8: म विक्रम गुरुङ। 72 सालको संविधानले नागरिकलाई सचेतना हुने, सशक्त हुने, आफैमा एवेरनेस हुने किसिमको कुराहरू, सुविधाहरू, धेरै कुराहरू

0: कहिले अन्त हुने हो, अनि महिला हिंसा द्वन्द बढिरहेको छ, यसको कहिले निवारण कहिले यो निवारण गर्न कान खै आउँछ आउँछ भन्नुहुन्छ, कहिले आउँछ कहिले।
1: राजदूत नियुक्तिमा राजनीतिक भागभण्डा र सिफारिशको परम्परा बदल्दै सरकारले गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकतामा राखेको छ। खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेर 13 देशका लागि राजदूत सिफारिश गर्दा अधिकांश उम्मेद्वार राजनीतिक पृष्ठभूमि भन्दा बाहिरका छन्। मन्त्री परिषदको हिजोको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान लगायत 13 देशका लागि राजदूतको नाम सिफारिश गरेको हो। खुल्ला प्रतिस्पर्धाका आधारमा राजदूत सिफारिश गरिएको यो पहिलो पटक हो। राजदूत नियुक्तिमा राजनीतिक आबद्धता भन्दा योग्यता, अनुभव र विषयगत दक्षतालाई प्राथमिकता दिइएको सरकारको दावी छ। मन्त्री परिषदको निर्णयसँगै लामो समयदेखि राजदूतविहीन रहेका विभिन्न नेपाली दूतावासमा नियुक्तिको बाटो खुलेको छ। बाँकी 8 देश अस्ट्रेलिया, रूस, कतार, बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि सरकारले असोज तेस्रो साता राजदूत सिफारिश गर्ने तयारी छ। राजदूत नियुक्तिमा गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकता शीर्षकको खबर नयाँ पत्रिकामा छ। यस्तै बीच नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। हिजो बसेको मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063-5 संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले बताउनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ।
2: काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, 4,400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता, अब जुनसुक कै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाव मूल्य गएको साउनमा पनि बढ़ेको छ।

0: उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाव गएको साउनमा 5.96% छ। गएको आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाव 1.68% थियो। 2082 कार्तिक यता यस्तो बजार भाव निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। गएको कार्तिकबाटै बढ़न लागेको बजार मूल्यलाई पश्चिम एशियाको द्वन्द्व त्यसबाट सिर्जित वस्तु तथा सेवाको आपूर्तिमा कमीसँगै नेपालमा आपूर्ति व्यवस्थापनमा असहज हुँदा मूल्य वृद्धि भएको जानकारहरू बताउँछन्। यही बेला भारतमा पनि मूल्य बढ़न थालेकाले त्यसको असर पनि नेपालमा परेको उनीहरूको तर्क छ। साउनसम्मको मात्र यो तथ्याङ्क हो। भदौ 10 भोटेकोसी बाढ़ीले जनधनको ठूलो क्षति गरेको छ भने सड़क तथा पुलमा पनि क्षति पुगेकाले आपूर्ति व्यवस्थापनमा झनै समस्या सृजना भएको छ। यसको असर आउँदा दिनमा देखिने जानकारहरू बताउँछन्। सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाव उपभोक्ता मूल्य वृद्धि दर गएको साउनमा 4.28% बढ़ेको देखाएको हो। गएको साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% छ। अघिल्लो वर्षको त्यही महिनाको यस्तो मुद्रास्फीति 1.68% थियो। साउनमा मुद्रास्फीति बढ़ेको छ भने रेमिट्यान्स भित्रिने क्रम समेत बढ़ेको छ। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गएको साउनको तुलनामा रेमिट्यान्स आप्रवाह 29.9% वृद्धि भएको छ। आर्थिक वर्ष 2083-84 पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचित 8 महिनाको वस्तु आयात र 18.8 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने समेत राष्ट्र बैंकले जनाएको कान्तिपुरमा खबर छ।
1: जुम्लाको पातारासी लामरी गाउँका हर्क बुढाको बेचैनीको राप हरेक दिन बढ़दो छ। 3 भन्दा लामो समयदेखि छोराको खबर पर्खिरहेका वहाँ समय लम्बिँदै जाँदा झनझन आत्तिँदै गर्नुभएको छ। छटपटीले वहाँलाई न भोक छ न त निन्द्रा। रसुवा हाइड्रो पावर सुरुङमा मजदूरी गर्न पुगेका एक्ला छोरा ध्रुव गएको भदौ 10 भोटेकोसी बाढ़ीपछि सम्पर्कविहीन हुनुहुन्छ। भोटेकोसी बाढ़ीपछि लामरी गाउँका 15 युवा बेपत्ता छन्। समग्र पातारासी गाउँपालिकाबाट भने 49 सम्पर्कविहीन छन्। पातारासीका यति धेरै युवा हराउँदा पनि खोजीका लागि स्थानीय सरकारले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ। सम्पर्कविहीन युवाका परिवारजन भन्छन्, न सरकारको कोही मान्छे हाम्रो अवस्था बुझ्न गाउँ आइपुगेको छ, न सम्पर्कविहीन हाम्रा मान्छेको खोजीमा सरकार गम्भीर देखिएको छ। जुम्लाको एउटै पालिकाका 49 भोटेकोसी बाढ़ीमा सम्पर्कविहीन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच माथिल्लो तिर्सुली 1 जलविद्युत आयोजनाको टनेलभित्र खोज तथा उद्धार कार्यकै क्रममा थप 7 शव भेटिएका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट 3 टनेलभित्र छड़को जालीमा अल्झिएको अवस्थामा यसअघि हिजो 6 शव फेला परेका थिए र त्यसपछि 7 शव फेला परेको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य निरन्तर रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ।
0: मनास्लो हिमाल क्षेत्रमा रहेका ताल तलैयाको जोखिम अध्ययन गराउन दबाव दिने उद्देश्यले माथिल्लो गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवा हिजोदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 ती युवाले मनास्लो क्षेत्रका हिमताल पोखरी हिमनदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अघि सारेका छन्। उनीहरूले मनास्लो आधार शिविर भन्दा माथि समुद्री सतहदेखि 4900 उचाइमा अनसन थालेका छन्। केही दिन अघि स्थानीय प्रशासन मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापलाई जानकारी दिएका उनीहरूले विभिन्न 8 बुँदा अघि सारेका छन्। आमरण अनसनको नेतृत्व गरेका स्थानीय दावा नुर्बु लामाले सिरान क्षेत्रमा मनास्लु हिमाल रहेको र त्यहाँ 1 हाराहारीमा साना ठूला ताल रहेकाले ती तालबारे अध्ययन गरिदिनु पर्ने, तल्लो तटीय क्षेत्रका खोलामा पानीको बहाव बढ़दा सूचना प्रवाह गर्ने प्रणाली स्थापित गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। नागरिकमा खबर छ।
1: कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। कांग्रेसले हिजो आजदेखि ओडा अधिवेशन गर्दैछ। आज र भोलि आइतबार देशभर ओडामा अधिवेशन गर्ने तालिका छ। ओडा अधिवेशनले ओडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका ओडाको संरचना अनुसार ओडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या भने फरक रहेको छ। ओडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याको आधारमा फरक हुन्छ। एउटा ओडाबाट 23-75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसीले ओडा अधिवेशनका लागि सबै ओडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर 1 बाहेक अन्य ठाउँमा ओडा अधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा भने स्थानीय कार्यकर्ता संघको समन्वयमा केही दिन ढिला हुन सक्ने उहाँले बताउनु भएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस, आजबाट देशभर वडा अधिवेशन शीर्षकका खबर आजका पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पुतलीको गणना तथा विविधता र वासस्थान पहिचान गर्न सातै प्रदेशमा बिग बटरफ्लाई काउन्ट अभियान चलिरहेको छ। बटरफ्लाई वाचर्स नेपाल र ग्रीनालय नेपालको सहकार्यमा भदौ 16 शुरू भएको वृहत पुतली गणना अभियान असोज 14 रहनेछ। नेपालमा पाइने पुतलीका प्रजाति, संख्या र ठाउँ पहिचान गर्न तथा फोटो खिचेर अध्यावधि गर्ने उद्देश्यले गणना अभियान चलाइएको ग्रीनालय नेपालका संस्थापक सिद्धार्थ सापकोटाले बताउनुभयो। यो चौथो गणना हो। ग्रीनालयका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, दोलखा, सुनसरी, धनुषा, कास्की, तनहु, रूपन्देही, सुर्खेत, कञ्चनपुर लगायतका 25 ठाउँमा पुतली गणना भइरहेको छ। अभियानमा 100 भन्दा बढ़ी गणक संलग्न छन्। नेपालमा 695 प्रजातिका पुतली पाइएको अभिलेख छ। यसअघिको तेस्रो गणनामा देशभर 129 भन्दा बढ़ी प्रजातिका पुतली रेकर्ड गरिएको थियो। 5 दशकदेखि पुतलीबारे अध्ययन अनुसन्धान गरिरहेका महेन्द्र सिंह लिम्बू भने नेपालमा 700 प्रजातिको पुतली पाइने दावी गर्नुहुन्छ। नेपालमा सबैभन्दा बढ़ी 392 भन्दा बढ़ी प्रजातिका पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइएको अभिलेख छ। त्यसपछि काठमाण्डौ उपत्यकाको गोदावरीमा पाइन्छ। त्यहाँ 350 भन्दा बढ़ी प्रजातिका पुतली अभिलेख गरिएको छ। विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर र केसरी हिन्द पुतली नेपालको गोदावरीमा मात्र पाइन्छ। सातै प्रदेशमा पुतली गणना शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। सन् 2026 अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। भर्जिनियामा हिजो अग्रिम मतदान शुरू भएको हो। इडाहो, मिनेसोटा र साउथ डकोटा सहित केही राज्यमा मतदाताले मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गरेका छन्। आउँदो हप्तामा अन्य राज्यमा पनि अग्रिम मतदान शुरू हुनेछ। यो चुनावमा अधिकांश राज्यमा गवर्नर र राज्य विधायिकाका लागि समेत मतदान हुनेछ। आउँदो नोभेम्बर 3 हुने चुनावले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिको आलोचना गर्दै चुनाव संचालनमा परिवर्तन ल्याउने प्रयास गरिरहनु भएको छ। उहाँको प्रशासनले गैर नागरिक मतदाता पहिचान गर्न मतदाता विवरणमा पहुँच बढ़ाउने प्रयास समेत गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच मिनेसोटाका मुख्य निर्वाचन अधिकारी स्टब साइमनले चुनावी प्रक्रियाबारे भ्रम सिर्जना गर्ने, अपुष्ट सूचना वा दावीबाट प्रभावित नहुन मतदाताहरूलाई आग्रह गर्नुभएको छ। उहाँले मतदाताले विगतका चुनावमा जस्तै मतदान गर्न पाउने बताउनु भएको छ।
5: अब खेल खबर। बंगलादेशका क्रिकेट खेलाड़ी अकबर अलीले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कर्णाली एक्सबाट खेल्ने भएका छन्। कर्णाली एक्सले हिजो सामाजिक सञ्जाल मार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। 24 वर्षीय अली सन् 2020 बंगलादेशले पहिलो पटक जितेको आईसीसी 19 वर्ष मुनिको विश्वकप विजेता टोलीका कप्तान हुन्। दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई 3 विकेटले हराउँदै बंगलादेशले उपाधि जित्दा अकबरले अभिजित 43 रन बनाएका थिए। यो खेलमा अली प्लेयर अफ द म्याच समेत घोषित भएका थिए।
4: खेलकै अर्को खबरमा आज 20 एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह हुँदैछ। जापानको आइचिन आयोगमा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मनमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा दुवैमा भएको आयुवा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता हुन्। यस्तै मनमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। एसियाका झण्डै 17,000 भन्दा बढ़ी खेलकर्मी यो महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको नाइची नायोगामा छन्। यो संख्या ओलम्पिकमा पनि भन्दा धेरै हो। इमाजिन वन एसियाको नारासहित 20 एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तम तयार रहेको छ। उद्घाटन अघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्टथालन, महिला भलिबल, सफ टेनिस लगायतका खेलहरू भने शुरू भइसकेका छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। अब केही खबर संक्षेपमा। गैराती, मधेश प्रदेशको साथै गण्डकी, बागमती र कोशीमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा भने सङ्खुवा सभाको तासी गाउँ स्टेशनमा 88.2 मिलिमिटर मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै धनुषाको कमला नदी पोर्ता स्टेशनमा पनि 40 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी, मधेश र गण्डकीका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: रसुवाको भोटेकोशी हिमबाड़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण 7 दिनभित्र पठाउन सूचना गरिएको छ। यातायात व्यवस्था विभागले यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेर विवरण माग गरेको हो। विभाग अन्तर्गतको क्षति मूल्याङ्कन समितिले क्षतिपूर्तिको तथा अन्य सम्बद्ध विषय समेतको आधार निर्धारण गरी राय सुझाव सहितको प्रतिवेदन पूर्वाधार विकास मन्त्रालयलाई पेश गर्न विभागका निर्देशक केशव खतिवड़ाले बताउनु भएको छ।
4: संयुक्त राष्ट्र संघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपालले प्रतिनिधित्व जनाउने भएपछि विश्वभरका नेतृत्वको चासो उच्च रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणप्रति विश्वस्तरीय चासो उच्च रहेको बताउनुभयो। खनालले महासभामा प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विषयवस्तु बलियो हुनुपर्नेमा मन्त्रालयले ध्यान केन्द्रित गरिरहेको पनि बताउनु भएको खबर गोर्खापत्र दैनिकमा छ।
5: बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालय तथा कार्यालयको दरबन्दी पुनरावलोकन गर्दै 144 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। यसैबीच भाषिक, जातीय र सांस्कृतिक रूपमा नेपालको सबैभन्दा विविध प्रदेशमध्ये एक मानिने कोशीमा 13 स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। कानून न कायदा जी हजुरीमै फाइदा।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो।
4: 4,400 आवेदकबाट 13 राजदूत सिफारिश, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिश गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता।
5: बजार भाव निरन्तर उकालो लाग्दै घिउ, तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स वितरण क्रम समेत बढ़्यो।
4: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान शुरू, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास।
5: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने, 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
4: र अन्त्यमा आजको कार्टुन। सामाजिक सञ्जालमा भेटिएको पुरानो कार्टुन लिएका छौं। संविधान दिवस सहित अनेक दिवस मनाउने गरिए पनि नागरिकमा भने त्यति साह्रो आशा र उत्साह छैन। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालयमा संविधान दिवस, एकता दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस लगायत लेखिएको लामै सूची छ। एकजना नागरिक भने हात थाप्दै त्यहाँ पुगेका छन् अनि सरकारका प्रतिनिधि जस्ता देखिने मान्छेले भन्दैछन्, के हात थापेको, दिवस मनाऊ दिवस। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
1: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
1: कहाँ छ पुन मोबाइल?
2: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी चार दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848848000।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
6: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9866086925, 9556348181 र 9460745580।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहीं,
9: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765790 सार, मोबाइल नम्बर 9846061268
7: 9856062068।
3: ए बुढा,
11: गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बानियला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही एल्युमिनियम, अब यूपीबीसीको साथमा।
11: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411। मोबाइल 9552938 र 9802822938।
16: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
16: पुराना गर गहना सँग नयाँ साथ फेर,
17: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
16: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी 2 गौरा तनहु। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
18: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल न परेमा त। हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने। ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 धुलेगौडा। प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111996902।
19: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620200।

0: टीवीएस साथ छ हाम्रो
1: कता हिँडेको हो आइफोन हातमा लिएर
2: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
1: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
2: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 98463311
3: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
4: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
3: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
6: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
6: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0465414194 मोबाइल 98560206
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
0: शुक्ला गण्डकी एफएम 97.6
7: साथ कोइरालाले जसरी रेडियो नेपालको स्थापना गर्नुभयो र रेडियो नेपालको स्थापना भइसकेपछि अहिलेसम्म नेपालमा चाहिँ अब रेडियोको ठुलो भूमिका चाहिँ जनताले पनि देखेका छन् र जनताले पनि रेडियो नै बढी सुन्छन् कुना काप्रामा गाउँ घरमा म कर्णालीमा जाँदाखेरि नै किन नहोस् र विभिन्न ठाउँमा जाँदाखेरि अथवा संचारको माध्यमको पहुँच नपुग्ने ठाउँमा रेडियो पुगेको हुन्छ जहाँ आजको दिनमा किन सजिलो छ रेडियो किनभने रेडियो सुन्नको लागि सजिलो छ रेडियो अब तपाईँलाई थाहा छ मोबाइलमै अहिले सुन्न सकिन्छ अब तपाईँले अहिले बोलिरहँदाखेरि देशभरिका अधिकांश जनताले यो रेडियो सुनिरहँदाखेरि म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्कलाई हामीले अब अगाडि बढाउनको लागि जुन किसिमबाट संकल्प राखेका छौँ यो व्यावसायिक रेडियो नै हो है कस्तो रूपमा हुनुहोस् यो आवाज विनहरूको आवाजलाई नै हामीले आत्मसात गरेर हामी एउटा सशक्त संचारको माध्यम हो भन्ने कुरा हामीले जस्टिफाई गरेका छौँ सरकारी छ म सबै रेडियोका सञ्चालकहरू र त्यहाँ काम गर्ने मित्रहरूलाई पनि भन्न चाहन्छु नेपाली रेडियो नेटवर्क र रेडियोको बीचको एउटा सहकार्यले आज देशमा हाम्रो प्रभाव झन् बढेको छ
8: होइन तपाईँ त संस्थापक अध्यक्ष पनि हो नि त होइन नेपाली रेडियो नेपाली रेडियो नेटवर्कको यहाँ संस्थापक अध्यक्ष पनि हो तर आजको स्थितिमा आइरहँदाखेरि चाहिँ अहिलेको अवस्थामा आइरहँदाखेरि चाहिँ अब संविधान जारी पनि भएको दिन अब को उपलक्ष्यमा चाहिँ यहाँहरूले रेडियो जसरी स्थापना गर्नुभयो आज संविधानको गति संविधानको कार्यान्वयनको पक्ष संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ कसरी लिनुभएको छ
7: अब संविधानको कार्यान्वयनमा रेडियोको भूमिका छ है फेरि हामीले संविधान जारी भएकै दिन किन नेपाली रेडियो नेटवर्क ल्यायौं त भन्दाखेरि नेपालमा संविधान सभाबाट जारी भएको संविधान यो संविधान भनेको उत्कृष्ट संविधान हो यो संविधान भनेको जनताको संविधान हो जनताले बनाएको संविधान हो त्यसैले गर्दाखेरि यो संविधानमा भएका क्रमिक कमजोरीलाई हटाएर संविधान संशोधन गरेर यो संविधान सबैको लागि सर्वस्वीकार्य बनाउनुपर्छ भन्ने हाम्रो एउटा एजेन्डा हो नेपाली रेडियो नेटवर्क हो किन भन्दाखेरि संविधान भनेको पुराण होइन वेद होइन यसलाई संविधान समय अनुकूल बनाउँदै लिएर जानुपर्छ र संविधान संशोधन पनि गर्नुपर्छ। तर आजको दिनमा यो संविधान बचाउनको लागि मैले जेएनयू आन्दोलनमा खेलेको भूमिका आज तपाईँलाई म स्मरण गराउन चाहन्छु। भदौ 25 गते रिपोर्टर्स क्लबमा आजको अहिलेको गृहमन्त्री सुजन गुरुङ र जेएनयू अगुवाहरू सबै आउनुभएको थियो। त्यहाँ यो संविधान फाल्ने कि यो संविधान राख्ने भन्ने बहस सुरु भयो। सुन्नुहोस् है, मैले प्रष्ट रूपमा आज लाखौं जनतालाई भन्न चाहन्छु, यो नयाँ कुरा म भन्न गइरहेको छु। र मैले सुतन्त्रीलाई के भन्यो भने उहाँले मलाई बोलाउनु भयो, के गर्ने लो यो संविधान फाल्ने कि राख्ने। मैले पनि संविधान राख्नुपर्छ, यो संविधान आज यो देशको जनताको संविधान हो, यो संविधान फाल्यो भने देशमा संकट आउँछ, त्यसैले यो संविधानलाई बरु संविधान संशोधनको प्रक्रियामा लिएर जानुपर्छ, त्यसैले यो संविधान राखेर जाँदाखेरि देशले निकास पाउँछ, राजनीतिक संकट संविधान हुन्छ भनेर मैले उहाँलाई भने। अनि उहाँले प्रधानमन्त्री बारेन्द्र शाहको त्यतिखेर महानगरपालिकाको मेयर हुनुहुन्थ्यो, उहाँलाई उहाँले र भन्नुभयो के गर्ने, यो संविधान भित्रीबाट हाम्रो समस्याको संविधान खोज्ने कि संविधान फाल्ने। अनि प्रधानमन्त्रीले पनि भन्नुभयो संविधान अहिले नफालौं, संविधान भित्रैबाट समस्याको संविधान खोजौं भन्नुभयो। त्यसपछि मलाई याद छ गृहमन्त्री सुजन गुरुङले सैनिक मुख्यालयको प्रधान सेनापतिलाई पनि कुरा गरेको मलाई थाहा छ है, त्यतिखेर हसुराज सिग्देललाई पनि उहाँले फोन गरेको मलाई थाहा छ। त्यतिखेर यो संविधानको बारेमा मैले भनिराखेको छु कि यो संविधान राख्ने कि नराख्ने भन्ने जेएनयूहरूको चाहना के थियो भने अब भित्र नै भइसकेपछि संविधान पनि फाल्नुपर्छ, कतिपयको भनाइ थियो यो संविधान फालेर नयाँ संविधान बनाउनुपर्छ र नयाँ संविधान बनाएर जानुपर्छ भन्ने व्यापक रूपमा त्यहाँ जेएनयूहरूको बीचमै मतहरू आइराख्दाखेरि गृहमन्त्री सुजन गुरुङले भन्नुभयो अब संविधान राख्नुपर्छ, यही संविधानबाट समस्याको सन्धान खोज्नुपर्छ भनेर रिपोर्टर्समा बोल्नुभयो। मैले उहाँलाई प्रश्न रूपमा भने संविधानबाट मात्रै समस्याको सन्धान खोज्नुपर्छ है, यो संविधान फाल्यो भने देशमा ठुलो संकट आउँछ, दुर्घटनातिर जान चाहन्छ जान्छ मुलुक भनेर मैले प्रश्न रूपमा भनेको थिएँ। र राष्ट्रपति रामचन्द्र पौडेललाई पनि त्यो कुरा थाहा छ, र त्यतिखेरको राष्ट्रपतिको राजनीति सल्लाहकार सुनिल थापालाई पनि त्यो कुरा थाहा छ। सुनिल थापाले त मलाई पश्चातमा भन्नु पनि भएको छ, किन भन्दाखेरि जब वार्ता सुरु भयो राष्ट्रपति कहाँ सुजन गुरुङ जानुभएको थियो, सुजन गुरुङले पश्चातमा त्यहाँ भन्नुभयो यो संविधान भित्रैबाट समस्या संविधान खोज्नुपर्छ भन्ने ऋषि धमलाको पनि भनाइ आएको छ भनेर उहाँले भन्नुभएको थियो मिटिङमा। सुन्नुहोस् मैले पश्चातमा त आज त मलाई यो संविधान दिवसको दिन यो संविधान जनताले ल्याएको संविधान ठुलो वैधानिकबाट प्राप्त संविधान हो यो हाम्रो देशमा, किन भन्दाखेरि 62-63 सालको जनआन्दोलनपछि हाम्रो देशमा अन्तरिम संविधान बन्यो र अन्तरिम संविधानपछि संविधान सभाको निर्वाचन भयो, दुई पटक नेपालमा संविधान सभाको निर्वाचन भइसकेपछि 2072 असोज 3 गते यो जारी भएको संविधान हो, यो संविधानको 12 वर्ष। अब संविधान संशोधन आजको आवश्यकता हो, किन भन्दाखेरि यो संविधान सबै पक्षको हुनुपर्छ, सबै वर्गको हुनुपर्छ, यो संविधान सबै जात जातिको हुनुपर्छ, सबै लिङ्गहरूको हुनुपर्छ, किन भन्दाखेरि यो संविधानलाई हामीले सर्वस्वीकार्य बनाउनै पर्छ। फेरि यो संविधान संविधानको मूल मर्म र भावना चाहिँ हामीले संशोधन गर्न
8: सक्दैनौँ।
7: सार्वभौमताको बारेमा, व्यवस्थाको बारेमा, जसो लोकतन्त्रको बारेमा, लोकतन्त्र भनेको सर्वस्वीकार्य भयो नि त
8: अहिलेको अवस्थामा, अहिलेको सरकारले सबैलाई मिलाएर चाहिँ राष्ट्रिय एकता गरेर संविधान संशोधन गर्न सक्ने सम्भावनालाई कसरी हेर्नुहुन्छ जान्दै?
7: होइन, अब यो सरकारले सबैलाई मिलाएर यो सबभन्दा चाहिँ शक्तिशाली सरकार हो, दुईटै मतको सरकार हो, यो सरकारले सबै पक्षलाई मिलाएर लिएर जानुपर्छ। सरकार भनेको देशको जनताको अभिभावक हो, त्यसैले जनताको जनचाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ, यो सरकारले राष्ट्रिय सहमति जुटाउनुपर्छ, कुनै पनि शक्तिलाई निषेध गरेर यो सरकार अगाडि बढ्न सक्दैन। यो संविधानलाई यो सरकारले मानिसकेको छ, यो संविधानलाई मानेर यो सरकार गइसकेको छ, यो संविधानको विकल्प छैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरूले, सभापति रविजीले, प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ स्पष्ट रूपमा, र संहिता पनि उहाँले चाहिन्छ भनेर भनिसक्नु भएको छ। मधेसवादी दलका नेताहरूलाई भेट्दाखेरि संहिताको विकल्प हामीले खोजेका छैनौँ भनेर स्वयं प्रधानमन्त्रीले बताइसक्नु भएको छ। तर अब संहिताको बारेमा भ्रमक बहस सुरु भएको छ, संहिता त राख्ने त अधिकार विहीन संहिता राखेर के गर्ने? अहिले कुनै पनि प्रदेशले अधिकार पाएको छैन, एउटा ऐन कानून उनीहरूले बनाउन सक्दैनन्, ऐन कानून केन्द्रले अथवा संघीय सरकारले बनाएर दिएको छैन, संविधान संशोधन गरेर प्रदेशलाई, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ, त्यतिर अहिलेको सरकारको ध्यान गएको छैन। र प्रदेश सरकारले एउटा प्रहरी सल्लाह गर्न सक्दैन, एउटा कर्मचारी राख्न सक्दैन, त्यस्तो अवस्थामा प्रदेश सरकारलाई अथवा भन्ने हो भने संहितालाई समय अनुकूल बनाउनुपर्छ। संहिताको बारेमा व्यापक बहस भएको छ खेमजी, उहाँले संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा छु र आज संविधान दिवसको अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिँदै म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्क मार्फत अहिलेको अवस्थामा यो सरकारले दलसँग अथवा भन्यो भने संसदमा भएका दल र संसद बाहिर भएका दलहरू सबैसँग छलफल गरेर सहकार्य गरेर राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। त्यसमा हरेक संविधानका छ नि तपाईँलाई थाहा छ धाराहरू राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेर कुन चाहिँ धारा संशोधन गर्दा ठिक हुन्छ जनताको चाहना हुन्छ किनभने आज हामीले कानूनविदहरूसँग पनि व्यापक रूपमा छलफल गर्नुपर्छ संविधानविदहरूसँग पनि छलफल गर्नुपर्छ समाजका हरेक तर तबकासँग चाहिँ छलफल गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। संविधान संशोधन भनेको एउटा पार्टीले बहुमतले दुईटै मात्रै चाहेर हुँदैन यो राष्ट्रिय सहमतिकै साथ अगाडि बढ्नुपर्छ र सर्वस्वीकार्य र संविधान हामीले आजको दिनमा यही संविधानलाई बनाउन सक्छौँ अर्को संविधान अब हाम्रो देशमा ल्याएर बनाएर समस्याको समाधान हुँदैन त्यसैले गर्दा यही संविधानलाई संविधानको रूप बनाउने यही संविधानलाई संशोधन गर्ने यही संविधानलाई सर्वस्वीकार्य बनाउने यही संविधानमा देखेका छन् समस्याहरू छ भने त्यसलाई अब संविधानको लागि चाहिँ संविधान संशोधनमा चाहिँ राष्ट्रिय सहमति जुटाएर सबै शक्ति एक ठाउँमा उभिएर लोकतन्त्र विधिको शासन र कानुन राज्य अभिवृद्धि स्वतन्त्र चाहने शक्तिहरू एक ठाउँमा उभिएर हाम्रो देशको अहिले राष्ट्र संकटमा परेको बेलामा राष्ट्रिय सहमति अनिवार्य आवश्यकता छ। तपाईँले हेर्नु भएको छ नेपाल आज ठूलो चाहिँ विपदमा परेको छ यो राष्ट्रिय विपत्ति हो। अब यसको संविधानको लागि पनि हामीले विदेशीहरूसँग सहयोग लिनुपर्छ नेपाललाई आज हामीले बचाउनु छ नेपाललाई संकट परेको छ भनेर धेरैले भनेको छ राजनीतिक रूपमा पनि आर्थिक रूपमा पनि सामाजिक रूपमा पनि हामी जुन धरातलमा छौँ हाम्रो देशको अर्थतन्त्र चलायमान भएको छैन खेमजी अर्थतन्त्रमा समस्या छ आज मान्छेले रोजगारी पाएका छैन रोजगारीमा समस्या छ यो संविधानले त के भनेको छ भने एउटा परिकल्पना गरेर यो संविधान बनाउँदाखेरि म आजको दिन छ नि चाहिँ यो संविधान निर्माण प्रक्रियामा सहभागी व्यक्तिहरूलाई सम्झान चाहन्छु जस्तो सुशील कोइराला सुभाष चन्द्र नेमान जो हाम्रो बिचमा हुनुहुन्न उहाँले ठुलो भूमिका निर्वाह गरेको यो संविधान सभाबाट संविधान ल्याउनको लागि सुन्छ त्यसपछि अब पुराना दलका नेताहरूको पनि भूमिका थियो त्यतिखेर उहाँले प्रचण्ड के विस्तारमा ओली शेरबहादुर देउवा अथवा काङ्ग्रेसका अहिलेका सभापति धरन थापा सबैको भूमिका छ है संविधान सभाबाट नयाँ संविधान ल्याउनको लागि सबको भूमिका छ महत्वपूर्ण भूमिका छ। त्यसैले गर्दा यो संविधानलाई आज सबैले मानेको छ यो संविधान नमान्ने व्यक्ति छैन तपाईँलाई थाहा छ तर असहमति धेरैको छ यो संविधानप्रति त्यसमा चाहिँ अब राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गरेर जानुपर्छ त्यसले नै निकाह दिन्छ र राजावादीहरूको पनि भनाइ छ यही संविधानबाट नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ संविधान संशोधन गरेर सुन्नुहोस् है सबै पक्ष मिल्यो भने त यो संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ भने राजावादीहरूको पनि भनाइ छ सुन्नुहोस् है काङ्ग्रेसकै केही नेताहरूको पनि भनाइ छ त्यसैले यो संविधान संशोधन गरेर देशलाई निकास दिने हो देशमा विकास गर्ने हो देशमा छ नि आर्थिक सम्पन्नता र अब एकदम नेपाली नागरिक खुसी हुने हामीले अवस्था सिर्जना गर्ने हो खेमजी
8: हस् धवलाजी यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
7: थ्याङ्क यू सो मच।
8: उहाँ हुनुहुन्थ्यो नेपाली रेडियो नेटवर्कका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौं।
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा
10: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार समय बिहान 10 बजे स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
11: यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असोज 3 गते शनिबार
12: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
12: हाट जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर विजय परियार
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु, फोन 0654143777, मोबाइल 98564443।
1: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगुडा। समय बिहान 11 बजे।

0: राम्रो काम गर्यो ऋषि धमलाजीले यसलाई शुरू गर्नुभयो. बिहानदेखि साँझसम्म उहाँले धेरै ठूलो मेहनत गरेर पछि मात्रै उहाँ टेलिभिजनमा जानुभएको मेहनत गरेर यसले नेपाली जनतालाई सुचुटित गर्यो र नेपालका धेरै व्यक्तिहरूले यसलाई सुन्नुभयो. बिहानमा त्यति बेला रेडियोहरू एफएमहरू कम थिए, यसैलाई सुनेर धारणाहरू बनाउनु हो. त्यस कारणले अहिले नेपाली समाजलाई रूपान्तरण गर्न सुचोचित गर्नका निम्ति यसको धेरै ठूलो योगदान छ.
1: तर अहिले अब आज संविधान दिवस पनि संविधान दिवसकै अवसर पारेर चाहिँ नेपाली रेडियोको स्थापना हुँदै गर्दाखेरि आजको संविधानको स्थिति, संविधानको कार्यान्वयनता, यसका जटिलता र अहिले संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ डाक्टर साहबले कसरी हेर्नुभएको छ?
0: हामीले नेपालको संविधान बनाउँदा त्यस बेलाको परिस्थिति, हामीले सशस्त्र द्वन्द्वबाट हामीले नेपाललाई समाधान गर्नुपर्ने स्थिति थियो. त्यस समयमा माओवादीहरूको हाई साउन्डिङ थियो, त्यसमा कुराहरूलाई हामीले राख्न पर्थ्यो. किनभने त्यति बेला यति धेरै मानिसहरू मारिएका थिए, विस्थापित भएका थिए, जोसुकै मारिए पनि जसको रहर भए पनि नेपालीको रहर भएको थियो. त्यो अवस्थाबाट हामीले नेपालमा रहत रोक्नका निम्ति, मान्छे मारिदिँदै मर्ने कार्यलाई रोक्नका निम्ति हामीले संविधान निर्माण गरेका थियौं. र त्यो संविधान निर्माण गर्ने बेलामा दुई तिनवटा कुरा चुनौती थिए. एउटा आन्तरिक चुनौती थियो, दोस्रो चाहिँ नि बाहेक चुनौती थियो. ती दुइटैलाई पनि हामी म्यानेज गर्यौं. तर संविधान बनाउँदाखेरि विभिन्न वर्ग, समुदाय, जात सबैको अधिकारको प्रति संरक्षण गरेको छ. तर यसमा कस्तो छ भन्नुहुन्छ भने त्यति बेला हामीले आर्थिक रूपले यसलाई थाम्न सक्छौ कि सक्दैनौ भन्ने कुरा हामीले नजरअन्दाज गर्दाखेरि व्यवहार यसले बढाइदिएको छ. दोस्रो कुरा, हामी कहाँ कमजोरी भयो भने दुईचोटि भन्दा प्रधानमन्त्री नहुने व्यवस्था गरिदिएको भए एउटै व्यक्तिहरूका सिन्डिकेट हुने थिएन र मानिसमा असन्तुष्टि हुने थिएन र यसरी मान्छेले परिवर्तन भइरहन्छ, अर्को आउँछ भन्दा आशा गर्न सक्यो. त्यही नै हामीले संविधान निर्माणमा कमजोरी गरेका छौँ. होइन भने अहिलेको 21 शताब्दीमा 21,922,000 भोटले लेग्नेले जित्ने, 21,900 हार्ने गर्दाखेरि हारेको प्रतिनिधित्व हुन सकेन, जितको मात्रै प्रतिनिधित्व भएको जुन सिस्टम थियो त्यसलाई चाहिँ धेरै मत लेग्नेहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर बनाएको अत्यन्त साइन्टिफिक हो यो. तर अहिले मानिसहरूका धर्मका कुरा पुरा राजतन्त्रका कुराहरू धेरै कुरा उठिरहेका छन्, तर पनि केही कमी कमजोरीहरू हाम्रा संविधानमा थिए जुन लेख्ने हुन्न थियो, कुनै कुनै प्रभावित होला. किनभने नेपाल एउटा यस्तो

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-157
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, 62-63 को जनआन्दोलन, उत्पीड़ित उपेक्षित वर्ग, जाति क्षेत्र लिंग समुदायका विभिन्न आन्दोलनको युगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानूनहरू अझै पनि बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभावकारी कानून हुन सकेको छैन। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। यो सँगै संविधान संशोधनको बहस शुरू भएको हो। संविधान दिवसका अवसरमा बागलुङ जिल्ला कारागारमा खेल सामग्री, सिलाई मेसिन र अन्य मनोरञ्जनका सामग्री सहयोग गरिएको छ। संविधान दिवस मूल समारोह समितिको आग्रह अनुसार गैर सरकारी संस्था महासंघ धौलागिरी एकीकृत ग्रामीण विकास केन्द्रले महिला कारागारतर्फ सिलाई मेसिन, मेसिनका लागि आवश्यक सामग्री धागो समेत सहयोग गरिएको हो। हिजो आयोजित एउटा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले कारागार प्रमुख सान्तोना पाठक र महिला कारागारकी नायिकी मोनिका बुडालाई सामग्री हस्तान्तरण गर्नुभएको हो। अर्थमन्त्री सोनी वाग्ली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लीले हिजो विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो। भेटमा मन्त्री वाग्लीले विपदको समयमा भारतीय पक्षले सहयोगमा देखाएको तत्परताप्रति आभार व्यक्त गर्नुभएको छ। विदेश मन्त्री जयशंकरसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ। भारतीय विदेश मन्त्री जयशंकरले अर्थमन्त्री वाग्लेसँग आर्थिक, राजनीतिक र कनेक्टिभिटीको विषयमा छलफल भएको उल्लेख गर्नुभएको छ। विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गरेको जानकारी विदेश मन्त्री जयशंकरले एक्स मार्फत गराउनु भएको हो। अदालतहरूमा मुद्दाको अत्याधिक चाप बढ़ेपछि उच्च र जिल्ला अदालतहरूमा गरी कुल 132 जना न्यायाधीशहरूको दरबन्दी थप गर्न प्रस्ताव गरिएको छ। उच्च तथा जिल्ला अदालतमा मुद्दाको लागतका आधारमा न्यायाधीशहरूको दरबन्दीको विश्लेषणात्मक अध्ययन प्रतिवेदन 2083 न्याय सम्पादनलाई गुणस्तरीय, त्रुटिरहित र प्रभावकारी बनाउन दरबन्दी पुनर्वलोकनको सिफारिश गरेको हो। प्रतिवेदन अनुसार नेपालका उच्च अदालतहरूमा 28 र जिल्ला अदालतहरूमा 104 जना न्यायाधीशहरूको दरबन्दी थप आवश्यक देखिएको छ। विगत 5 वर्षमा मुद्दाको संख्या दोब्बर जस्तै बढ़ेको कारण दरबन्दी थप्नु परेको मुख्य कारण हो। 77-78 जिल्ला अदालतहरूमा 2,681 मुद्दा रहेकोमा आर्थिक वर्ष 81-82 101% बढ़ेर 4,03,452 पुगेको छ। त्यस्तै उच्च अदालतमा पनि सोही अवधिमा 54.15% मुद्दा बढ़ेर 86,966 पुगेको छ। सजाय निर्धारणका लागि छुट्टी सुनाई गर्नुपर्ने, पक्राउ अनुमति, हिरासत, म्याद थपमा छलफल गर्नुपर्ने तथा 21 दिनभित्र फैसलाको पुनपाठ तयार गर्नुपर्ने जस्ता कानूनी प्रावधानले न्यायाधीशको कार्यबोध झन बढ़ाएको छ। विगतका अध्ययनले एक न्यायाधीशले वर्षमा अधिकतम 500 मुद्दा हेर्ने मापदण्ड तोकेको थियो, तर हाल काठमाडौँ जिल्ला अदालतमा प्रति न्यायाधीश 1,222 मुद्दाको चाप छ। विशेष अदालत, श्रम अदालत र विभिन्न न्यायाधिकरणहरूका लागि छुट्टी दरबन्दी नहुँदा उच्च अदालतका न्यायाधीशहरूलाई नै खटाउनु पर्ने बाध्यता छ। नेपाल र साउदी अरब बीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ। 15 भदौमा भएको यस सम्झौतासँगै साउदी अरबका 22 कम्पनीलाई पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने बाटो खुलेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार यो सम्झौताले नवनिर्मित दुवै विमानस्थलमा साउदीका जहाज सञ्चालनका लागि कानूनी र संस्थागत बाटो सहज बनाएको छ।
नेपालसँग पर्याप्त जहाज नभएकोले यो सम्झौता महत्वपूर्ण मानिएको छ। हामीसँग पर्याप्त जहाज छैन तर उनीहरूसँग छन्, सहसचिव आचार्यले भन्नुभयो। यी विमानस्थलमा साउदीका जहाजले उडान गर्न चाहे यस सम्झौताले अब सहजीकरण गरेको छ। नेपाल र साउदी बीच पहिलोपटक सन् 1999 प्रारम्भिक हवाई सम्झौता भएको थियो। यो सम्झौता अनुसार दुई देशका वायुसेवाले सातामा 5,600 सीट र वर्षमा 2,91,200 सीट क्षमतामा उडान गर्न पाउने व्यवस्था छ। यस सम्झौताले दुई मुलुकबीच हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटन, व्यापार र लगानी प्रवर्धनमा मद्दत पुग्ने अपेक्षा मन्त्रालयको छ। हजारौं नेपाली कामदार साउदीमा कार्यरत रहेकोले दुई देशबीचको सरकारी तथा जनस्तरीय सम्बन्धलाई थप मजबूत बनाउन पनि यसले सघाउनेछ। नेपालका नयाँ विमानस्थल संसारका लागि तयार रहे पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न सकिएको थिएन। अर्कातर्फ स्वदेशी वायुसेवा कम्पनीहरू नेपाली एयरलाइन्स र हिमालय एयरलाइन्ससँग सीमित जहाज मात्र रहेकोले थप पर्यटक भित्राउन विदेशी वायुसेवालाई अनुमति दिने रणनीति बनाइएको हो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा 18 शव फेला परेका छन्। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण बेपत्ता

टरेको बाढ़ी प्रभावित तथा बेपत्ता भएका व्यक्तिका आफन्तहरू बताउँछन्। विनाशकारी भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीको असर मुस्ताङको बाह्रगौं मुक्ति क्षेत्र गाउँपालिका एकमा अवस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थयात्रीको आगमनमा परेको छ। गत भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ी र कृष्णवीरको पहिरोको कारण मुक्तिनाथमा तीर्थयात्रुको आगमन हत्ते घटेको हो। बेनी जोन्सुम सड़क खण्ड तथा अभयमार्ग हुँदै आउने भारतीय तीर्थयात्रुसहित नेपाली तीर्थयात्रुको चाप पनि घटेको मन्दिर व्यवस्थापन समितिका कर्मचारी दिनेश भूषालले बताउनुभयो। भूषालले भन्नुभयो, बाढ़ी आउनु अघि दैनिक आउने तीर्थयात्रुको संख्या 70% भन्दा बढ़ीले घटेको छ। विस्तारै लयमा फर्किँदैछ। कर्मचारी भूषालका अनुसार मन्दिरमा साउन महिनामा दैनिक 1500 भन्दा बढ़ी तीर्थयात्रु आउने गरेकोमा अहिले दैनिक 300 को हाराहारीमा आउने गरेका छन्। भदौ महिनामा मुस्ताङको घरबजोङ गाउँपालिकाले आयोजना गरेको घरबजोङ जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन आएका व्यक्ति मार्फत सकारात्मक सन्देश प्रवाह भएकाले अब तीर्थयात्रुको आगमन लयमा फर्किने भूषालको भनाइ छ। अहिले मन्दिरमा दर्शनका लागि बिहान तथा सन्ध्याकालीन आरतीमा आउने अधिकांश नेपाली हिन्दू धर्मावलम्बी हुने गरेका छन्। मुक्तिनाथमा दर्शन पूजापाठ र स्नान गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। मन्दिरमा रहेका 108 धारा र कुण्डमा स्नान गर्ने तीर्थयात्रुको थामी नसक्नु भीड़ हुने गरेकोमा भदौको संख्या न्यून भए पनि यस महिना अत्याधिक हुने समितिको अनुमान छ। पछिल्लो दशक बागलुङको ढोरपाटन स्रोत भएका भुजीखोला, तमानखोला र बड़ीघाटमा पहिलेभन्दा बढ़ी बाढ़ी आयो पहिरो आयो। पहिरोले स्वयं घर विस्थापित भए दर्जनौ बस्ती जोखिममा परेका छन्। पशु चौपाया, खेतीपाती, क्षतिको त हिसाबै छैन। ती खोलाका पहिरोले बुर्तिबाङ बजार धेरै ठाउँमा कटान गर्यो। घर बगे, पुलहरूमा क्षति पुग्यो। 2078 सालमा पहिरोले बड़ीगाड खोला नै थुनियो। एक वर्षसम्म तुरतुरेमा विशाल ताल बन्यो। तालले बस्ती डुबायो, सड़क बग्यो, त्यसपछि तटीय क्षेत्रमा ठूलो जोखिम आइलाग्यो। समयले एक वर्षपछि त्यहाँ बनेको ताल क्रमशः खुलियो। एकैपटक खुलेको भए तटीय क्षेत्रको बस्ती जोखिममा पर्थ्यो, त्यो हुनबाट जोगियो। अझै पनि यहाँको सड़क बन्न सकेको छैन, न त जोखिममा परेको बड़ीगाडको व्यवस्थापन भएको छ। जति बेला पनि यहाँ थप विपत्ति आउने खतरा छँदैछ। बागलुङको भूगोल भएर बग्ने कालीगण्डकीको तटीय क्षेत्र उच्च जोखिममा छ। म्याग्दीका खोचमा खस्ने पहिरोले जति बेला पनि कालीगण्डकीको बहाव बढ़ने खतरा रहेको भू संरक्षणकर्मी शेरबहादुर श्रेष्ठ बताउनुहुन्छ। केही वर्षअघि म्याग्दीको बैसरीमा खसेको पहिरोले दुई दर्जन घर बगेका थिए। तटीय क्षेत्रमा त्रास फैलिएको थियो। स्वास्थ्य सेवा प्रभावमा तनहुँ जिल्लामा नै उत्कृष्ट कार्य सम्पादन गरी थर्पो आधारभूत अस्पताल प्रथम भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा तनहुँ जिल्लाभरिका स्वास्थ्य संस्थाहरूको कार्य सम्पादन सूचकको आधारमा म्याग्दी थर्पो आधारभूत अस्पताल प्रथम भई सम्मानित भएको हो। शुक्रबार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति संयोजक शान्तिरमण वाग्लेले सम्मान पत्र प्रदान गर्नुभयो। बागलुङ बैरा संघमा आबद्ध पदाधिकारी तथा सदस्यले भोटेकोशी बाढ़ी पीड़ितका लागि सहयोग गरेका छन्। उनीहरूले एक आपसमा संकलन गरेको 26,615 रूपियाँ सहयोग गरेका हुन्। शुक्रबार बैरा संघका सचिव वासु थकाली र पूर्व अध्यक्ष नलबहादुर थापाले सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुविदालाई रकम हस्तान्तरण गर्नुभयो। बागलुङ प्रशासनले जिन्सी सहयोग नदिन यसअघि नै आग्रह गरेपछि सबै संस्थाहरूले नगद रकम लगेर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने वा सिधै प्रशासनमा बुझाउने गरेका छन्। बागलुङमा कृत्रिम गर्भधान गराउने पशुको संख्यामा वर्षेनी बढ़दै गएको छ। पशुको नस्ल सुधारसँगै दूध उत्पादन बढ़न थालेपछि जिल्लाका पशुपालक किसान कृत्रिम गर्भधानतर्फ आकर्षित भएका हुन्। आर्थिक वर्ष 81-82मा 2543 पशुमा कृत्रिम गर्भधान गरिएकोमा आर्थिक वर्ष 82-83मा यो संख्या बढ़ेर 3876 पुगेको भेटनेरी अस्पताल तथा पशु विज्ञान केन्द्र बागलुङले जनाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा 1333 गाई तथा भैंसीमा कृत्रिम गर्भधान गरिएको हो। भेटनेरी अस्पताल तथा पशुवैज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाका अनुसार कृत्रिम गर्भधानबाट गाई तथा भैंसीको नस्ल सुधार हुनका साथै दूध उत्पादनमा समेत वृद्धि हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका छन्। उन्नत जातका पशु उत्पादन र दूधको उत्पादकत्व बढ़ाउन कृत्रिम गर्भधान प्रभावकारी देखिएको छ। उहाँले भन्नुभयो, पछिल्लो समय व्यावसायिक पशुपालक किसानले यसलाई बढ़ी अप्नाउन थालेका छन्। बिलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारण सभाबाट योगेश भट्टराई निर्वाचित हुनुभएको छ। गोर्खा जिल्लाको अजीरकोट गाउँपालिका स्थित नम्की होमस्टेमा सम्पन्न अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्म चयन गरेको हो। समितिको उपाध्यक्षमा सुनिल बहादुर भट्टराई, सचिवमा ठाकुर प्रसाद बराल, कोषाध्यक्ष विकास भट्टराई, सदस्यमा अनिल केसी, विशेष थापा, सरोज भट्टराई, वसन्त महत, घनश्याम गौतम, भरत प्रसाद तिमसिना र अबित थापा चयन हुनुभयो। अधिवेशनको उद्घाटन गर्दै दिपेन्द्र पहाड़ीले बिलुवाले नेपालका विभिन्न नयाँ तथा ओझेल परेका गन्तव्यको खोजी पहिचान र प्रवर्धन गर्दै आएको बताउनुभयो।

0: यस प्रदेशको साथै गण्डकी बागमती र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबभन्दा धेरै शंखसभाको तासी गाउँ स्टेशनमा 88.2 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै धनुषा जिल्लाको कमला नदी पोर्ताहा स्टेशनमा पनि 40 मिलिमिटर वर्षा मापन भएको छ। कोशी मधेस र गण्डकी प्रदेशका एक दुई ठाउँमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। आज कोशी बागमती गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको तराई भागका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकुका पत्रकारलाई व्हाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ। हिजो सामाजिक सञ्जालमा उहाँले यी संचार माध्यमले आफू र आफ्नो प्रशासनबारे लगातार झुटा समाचार प्रकाशन तथा प्रसारण गरेका आरोप लगाउँदै तत्काल लागू हुने गरी प्रतिबन्ध लगाउने बताउनु भएको हो। उहाँले यस्तै कदम अन्य संचार माध्यममाथि पनि चाल्न सकिने संकेत गर्नुभएको छ। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, उनीहरू झुटा समाचार हुन्, तपाईँ झुटा समाचार पढेर हेरेर थाकिसक्नु भएको छ, सीएनएन हेर्नुहोस्, त्यहाँ झुटा समाचार मात्रै हुन्छ। पोलिटिकीको प्रकाशन गरेका समाचार पनि झुटा भएको दावी गर्दै उहाँले देशमा इमान्दार समाचार आवश्यक रहेको बताउनुभयो। प्रतिबन्ध कसरी लागू गर्ने भन्नेबारे भने उहाँले कुनै थप विवरण दिनुभएको छैन। ट्रम्पको घोषणापछि पनि शुक्रबार अपरान्हसम्म सीएनएन, एमएस नाउ र पोलिटिकीका पत्रकारहरू व्हाइट हाउस परिसरमै थिए। उनीहरूलाई त्यहाँबाट हटाइएको कुनै संकेत नदेखिएको एपीले जनाएको छ। खेल समाचार। बंगलादेशका क्रिकेट खेलाड़ी अकबर अलीले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण कर्णाली एक्सबाट खेल्ने भएको खबर छ। कर्णाली एक्सले हिजो सामाजिक सञ्जाल मार्फत उहाँलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। 24 वर्षीय अली सन 2020 बंगलादेशले पहिलोपटक जितेको आईसीसी 19 वर्ष मुनिको विश्वकप विजेता टोलीका कप्तान हुनुहुन्छ। दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई 3 विकेटले हराउँदै बंगलादेशले उपाधि जित्दा अकबरले अवधि 43 रन बनाउनु भएको थियो। खेलमा उहाँ प्लेयर अफ द म्याच समेत घोषित हुनु भएको थियो। अवस्थानलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिना हुने अङ्क चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स दुलेगौड़ा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9846080 29 दमौली शाखाको लागि सम्पर्क 9807613425।
9: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
12: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
14: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0654141094 मोबाइल 9856602630।
15: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
7: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार समय बिहान 10 बजे स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
16: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
17: ल यतिका लागि पनि किन पोखरा जानु। बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
14: मोबाइल 9560055770।
7: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
0: किन आमा के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
0: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
7: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
7: मोबाइल 9856043952 र 9806

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
8: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
12: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
14: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्नीचर पसल
1: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878 78, 98461 658।
15: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462174726।
15: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0564142121, मोबाइल 98560535921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: यस यमा
21: हजुर दान गरौ।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
23: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
22: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागंडा की एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्लागंडा की एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। कार्यक्रम प्रस्तुत आरिमा कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असोज महिनाको 3 गते शनिबार, शीर्षमा 2026 सेप्टेम्बर 19 तारीख, सकोसम्म 1948 नेपालसम्म 1146 सूर्यदय बिहान 5:51 भयो भने सूर्यास्त साँझ 6:06 हुनेछ। आज भाद्र शुक्ल पक्षको अष्टम तिथि, आज संविधान दिवस। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुन सुन्नुभयो। 5:25 विभिन्न भक्तिगीत संगीतहरू, 5:25 शुक्ला गण्डकी समाचार, 6:36 कायाकैरन छत्रीदेखि, 7:00 नेपाली भयो, 7:20 शुक्ला गण्डकी समाचार, 7:20-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45-8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15-9 टोलटोलमा शुक्ला गण्डकी, 9:15 नेपाल खबर, 9:15-10 काम बेसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:15-12 हेलो शुक्ला गण्डकी, 12:12-15 नेपाल खबर, 12:15-1 पप गीत संगीतहरू, 1:00-2 लोकगीत संगीत, 2:00-3 संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4 स्टेशन रक, 4:00-5 विभिन्न आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 विभिन्न बालगी संगीतहरू, 6:30 नेपाल दर्पण, 6:30-7 विभिन्न भाषाभाषीका गीत संगीतहरू, 7:30-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8 गीत संगीतहरू, 8:30 टोलटोलमा शुक्ला गण्डकीको पुनः प्रसारण, 8:50-9 विभिन्न गीत संगीतहरू, 9:10 पनि विभिन्न गीत संगीतहरूलाई नै कार्यक्रममा स्थान दिने गर्दछौ। 10:10 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आज हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण गर्दछ। यो त दिनभरि प्रस्ताव हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी प्रस्तुत पनि नेपालको छ। तपाईँहरूको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा माछे चुचे चोलाली लुले लुवा, धर्ममा श्रद्धा र परोपकारमा जानेछ। गरेका कर्मबाट धेरैलाई फाइदा भुग्न सक्छ। आसमारेको कामहरू बन्नाले उत्साह जाग्नेछ। सानो परेमा ठूलो कामहरू बन्नेछन् भने सामाजिक काममा पनि रुचि बढ्नुका साथै दोहोर्याएर कामहरू गर्दा लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन् भने भाग्य उन्नतिको समय रहेको छ। रुकेको काम बन्ने र नयाँ कामहरू थालनी गर्ने समय रहेको छ। वृष राशि, वृष राशिमा बाबी बुबे स्वास्थ्य कमजोर रहे पनि चुनौतीहरू पूर्ण कामहरूमा जुट्नु पर्ला। परिस्थितिले कठोर निर्णय गराउने र कमजोर नतिजाहरू सच्याउन काम दोहोराउनु पर्ने हुन सक्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। श्रम परे पनि पछि फाइदा हुने कामहरू गर्न सकिनेछ। समस्या दर्शाएर सहयोगीहरूले साथ दिनेछन् भने मेहनतको उपलब्धि प्राप्त हुनेछ। मिथुन राशि, मिथुन राशिमा काकीको गङ छकेको दिन लाभदायी र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनुका साथै परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै प्रियजनसँग भेटघाट हुनाले आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। गृहस्थी यात्रा रमाइलो रहने र आफन्तले साथ तथा नयाँ आश जगाउनेछ। कर्कट राशि, कर्कट राशिमा दादी डुडेडो, चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखे पनि न्यून प्रगतिमा चित्त बुझाउनु पर्नेछ। सानो गल्तीले हर्जना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहनेछ। नयाँ काममा लगानी गर्न केही समय पर्खँदा राम्रो हुनेछ। अरूको स्वार्थका लागि कुनै काम गर्नुपर्ने स्थिति आउन सक्छ। विश्वको निर्णयले समस्या निम्ताउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोतहरू फैलाउन सकिनेछ। प्रयत्न गरेका कामहरू सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धन लाभ हुने र स्वास्थ्य सफल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभहरू मिल्नेछ। सन्तान भन्ने साथ दिनेछन्। कन्या राशि, कन्या राशिमा टोपेपो सर ठपेपो, व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। सहयोगी चयन गर्न राम्ररी सोच विचार
गर्नुहोला। नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। मेहनत गर्दा कामहरू सम्पादन हुनेछ। साथीभाइहरूसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा पहिले रोकेको कामहरू समेत बन्न सक्छ। तुला राशिमा शेर रिरुरेरो ताती दुते परिस्थिति बसित आएको कामहरू रोकिन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नु अघि परिस्थिति बारे राम्ररी अध्ययन गर्नुहोला। व्यापारमा बाधा पुग्नेछ भने अरूका लागि समय खर्चनु पर्ने देखिन्छ। व्यवसाय भन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूला फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। वृश्चिक राशि नानी नुनेनु यायु अध्ययनमा प्रगति हुनेछ भने ज्ञान तपाईँलाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको कामहरू सम्पादन हुनेछन्। पहिलेका कमजोरीहरूलाई सुधार्ने मौका छ। मेहनतले सम्मानित स्थान दिलाउनेछन्। मान सम्मान प्राप्त हुने र सम्पादित कामबाट धन लाभ हुनेछ। आमदानीका स्रोतहरू बन्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम दाम र इनाम प्राप्त हुनेछ। धनुराशिमा एयो भविभु दफा डबे रमाइलो जमघरका बीच सहभागी बन्ने अवसर जुट्नाले मेहनतको परिणाम ल्याउन विश्वास बनाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह जाग्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुने छ भने आकर्षक उपहारहरू प्राप्त हुन सक्छ। रमाइलो जमघटका आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। मकर राशिमा भोज जी जे जो खी खुखे खो गा गी केही पाउन केही वस्तुहरू त्याग्नु पर्दा यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर पर्यटन गर्दा रोकिएको कामहरू समेत बन्नेछ। अर्थ अभाव खर्किए पनि आवश्यक पर्दा सरसापूर्वक कर्जा मार्फत धन जुट्नेछ। तर खर्च भने बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बनाउने अवसर पनि प्राप्त हुनेछ। कुम्भ राशिमा गुगेगो सासी सुसे सोध आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। भाग्य आमदानी बने रोक्नुपर्ने रकमहरू हात लागि हुन हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने निको फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिहरूलाई सहज बनाउन सकिनेछ। अन्तिममा मिन्दासे पुराना कामको चर्चा हुनेछ भने मेहनत गर्दा उपलब्धिको स्रोतहरू प्राप्त हुनेछ। तर अरूका काममा समय खर्चनु पर्दा आफ्नो कामहरू रोकिन सक्छ। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिमा आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सजग रहनुहोला। राशिफलमा व्यस्त भने तपाईँ भाग्यभन्दा पनि विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि शुभावित होस्। तपाईँहरूको आजको राशिफल पछि पनि पालो रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल असोज महिनाको 3 गते शनिबार आज तपाईँ जस जन्मदिन परेको छ। तपाईँ जस जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटी चालेको र तपाईँले इच्छा काम गर्नुहोस्। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रथम परेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

इन्द्रमणि श्रीमित दाजुभाइ साथीसँगै आफ्ना बन्धक विकसको जन्मदिन परेको सन्देश कार्यक्रममा रूपसन गर्न चाहनुहुन्छ भने तपाईँलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रममा प्रसारण गर्ने गर्दछौ। बिहान ठिक 7 बजे अथवा विभिन्न तपाईँलाई पाइक परेको समयमा तपाईँलाई फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुत आरिमा पनि बिताउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेस्टो नेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
4: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
5: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका
4: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
5: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
4: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
5: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल।
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807725229।
1: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807179142।

0: उद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
1: पङ्खा
2: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
2: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
5: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309082 र 97065020।

CBS साथ छ हाम्रो शुक्ला गण्डकी एफएम 97.6

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सुन होमवर्क देखाउ त।
2: हस् टिचर।
1: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
2: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
0: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0564144484, मोबाइल 98560 33384 र 98560 67988।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840904530।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुलभ मूल्यमा पाउनुहुनेछ।
5: ओल्सी ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बानियला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब युपीबीसीको साथमा।
10: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562-22938 र 98028-22938।
12: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौ, समय बिहान 11 बजे।
13: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @darvillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
14: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गंदर की FM 97.6
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुनियाँमा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
2: कहाँ छ पुन मोबाइल
1: यही दुनियाँमा तरकारी पसलको आडैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00 दाई एक बिहानै झोला बोकेर कतिजना लागेको
1: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
2: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
3: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ
6: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्थ पोस्टोक
6: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
1: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
2: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
1: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98 5 60 62 452
8: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
9: हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0 65 4 14 377 मोबाइल 98 5 60 44 343
10: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
11: ए भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
10: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
11: हाँसो होइन कि भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउनु भए पनि धुन्छ हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
10: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
12: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
13: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखा को लागि सम्पर्क 98060 13 425।
14: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
15: पंडित बहादुर सुन पर्सी घर पैसो रुद्री और सत्यनारायण को पूजा सँगै गर्ने भनेको
16: ओमकार,
15: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्नु होला
16: ओमकार,
15: अनि घरमा पूजा सामग्री पनि छैन भने
16: ओमकार,
15: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
16: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
15: फुवाई कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
17: नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: ले हस्तक्षेप गरेको पुटिनको आरोप, आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउनु पर्नेमा जोड़, र 20 औं एसियाली खेलकुदको औपचारिक उद्घाटन आज। नेपाल खबरमा अब पूरा खबर। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, 2062-63 को जनआन्दोलन, उत्पीड़ित उपेक्षित वर्ग, जाति क्षेत्र, लिंग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानूनहरू अझै पनि बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। यो सँगै संविधान संशोधनको बहस शुरू भएको हो। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै वहाँले संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्नुभएको छ। साथै वहाँले रसुवाको भुटे कोशीमा आएको विनाशकारी बाढ़ीबाट भएको जनधन को क्षतिले सिंगो देश गहिरो पीड़ामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौटेले यस कठिन अवस्थामा बाढ़ी प्रभावित व्यक्तिको राहत, उद्धार र पुनर्स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ़न सबैलाई आह्वान समेत गर्नुभएको छ। दिवसको अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका शीर्ष नेता लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ। माथिल्लो त्रिशुली 1 को सुरुङ भित्र थप 5 वटा शव भेटिएको छ। यो सँगै एउटै सुरुङमा भेटिएको शवको संख्या 18 पुगेको छ। यसअघि त्रिशुली 1 को अडिट 3 टनेल भित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झेको अवस्थामा 6 वटा शव भेटिएका थिए। त्यसपछि निरन्तर खोजीकै क्रममा 7 वटा र बेलुका 5 वटा गरी भेटिएका शवको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङ मध्ये मैलुङबाट झण्डै 5.5 किलोमिटर उत्तरतर्फ डलडुङ खोला अडिट 3 को झण्डै 100 मिटर भित्र सुरुङमा शव फेला परेका हुन्। भदौ 10 बाढ़ी आउँदा आयोजनाको सुरुङ भित्र कामका लागि कतिजना मजदूर प्रवेश गरेका थिए भन्ने यकीन विवरण छैन। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाई छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना रसुवामा निर्माणाधीन महत्वपूर्ण जलविद्युत आयोजना हो। सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको अध्ययन गर्न वैज्ञानिक समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार समितिले भोटेकोसी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ। मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव टीका बरालका अनुसार यसको विस्तृत अध्ययन नगरी निचोड़मा पुग्न नसकिने बताउनु भएको छ। मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्नेछ। मन्त्रालयले बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। भोटेकोसीमा आएको बाढ़ीले त्रिशुली करिडोर प्रभावित भए जस्तै यस्तो विपद अरू नदीमा आउँदा ऊर्जा मन्त्रालयको विभिन्न पूर्वाधारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले अहिलेको क्षति बारेबाट पाठ सिकेर दीर्घकालीन रूपमा कसरी पूर्व तयारी गर्ने, जलविद्युत उत्थनशीलता संकटापन्न अवस्थामा पनि निरन्तर बिजुली उत्पादन गरिरहन सक्ने जलविद्युत क्षमता कसरी कायम गर्ने भन्ने पनि अध्ययन हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारत बीच रहिआएको सम्बन्ध, यसलाई थप बलियो बनाउने सहित विविध विषयमा छलफल भएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वाग्ले रसुवामा बाढ़ीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकार धन्यवाद व्यक्त गर्नुभयो। भेटमा लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायमाथि पनि उहाँहरूले छलफल गर्नुभएको हो। यसअघि अर्थमन्त्री डाक्टर वाग्ले भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियो। भ्रमणको पहिलो दिन अस्ति उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: कार्यरत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना अर्थात साउनमा महँगी अत्यधिक बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर 5.96% पुगेको छ, जुन पछिल्लो डेढ़ वर्ष यताकै उच्च हो। यसअघि 2081 मंगिरमा महँगी दर 6.05% थियो।

0: 6.2%, फलफूलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80%ले बढ़ेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 बिरे ठाँटीमा मोदी खोलाले भत्काएको सड़क मरमत गरेपछि गाड़ी चल्न थालेको छ। गएको साउन 28 गतेको बाढ़ीले बिरे ठाँटीमा 100 मिटर पक्की सड़क बगाउँदा अन्नपूर्ण गाउँपालिकाको वडा 8 देखि 11 सम्मका मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सड़क सम्पर्क विच्छेद थियो। ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरे ठाँटीको सड़क मरमत गरेपछि हिजोदेखि आवत जावतमा सहज भएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा लुम्बिनीको तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै तराई क्षेत्रका अरू थोरै ठाउँमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्न सक्ने क्षेत्र र नदी आसपासका बासिन्दालाई सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रूसको संसदीय चुनावमा हस्तक्षेप गरिरहेको र युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको शान्ति वार्तामा पनि बाधा पुर्याइरहेको आरोप लगाउनु भएको छ। रूसी सैन्य औद्योगिक आयोगलाई सम्बोधन गर्दै पुटिनले युक्रेनले जाना जानी शान्ति र वार्ता रोक्ने गतिविधि गरिरहेको दावी गर्नुभएको रोइटर्सले जनाएको छ। उहाँले रूसले आफ्नो आणविक प्रतिरोध क्षमता र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। पुटिनले युक्रेनमा लामो समयदेखि चुनाव नभएको भन्दै राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यकालबारे पनि प्रश्न उठाउनु भएको छ। तर युक्रेनी अधिकारीहरूले युद्धका कारण लागू आपतकालीन अवस्था कायम रहेकाले अहिले चुनाव गर्न नसकिने बताएका छन्। यसैबीच रूसमा हिजोदेखि 3 दिनसम्म संसदीय चुनावका लागि मतदान भइरहेको छ। अब खेल खबर। बीसौं एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नागोयामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा र दुवैमा भएको आइवा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता हुन्। यस्तै मानमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज संविधान दिवस देशभर मनाइँदै 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो। एकताबद्ध भई अगाडि बढ़न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। माथिल्लो त्रिशुली 1 को सुरुङमा भेटिएको शवको संख्या 18 पुग्यो। भोटेकोशी बाढ़ीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने। मूल्यवृद्धि उच्च, घिउ तेल तरकारी र फलफूल सबैभन्दा महँगो। अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढ़े पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ। रूसी संसदीय चुनावमा युक्रेनले हस्तक्षेप गरेको पुटिनको आरोप। आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउनु पर्नेमा जोड़। र 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
1: NBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईको सपनाको घर किनकि

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी

0: फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
3: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
4: सम्पर्क 0654142121, मोबाइल 98565391।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
0: होइन भाउजू, यस्तो फेस्ट नोबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 2602। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
7: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
7: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0658 414 142, मोबाइल 98563 23128 र 98462 14726।
9: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुनासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
0: रिमाल हार्डवेयर, सम्पर्क 0658 414 245, 0658 414 345।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
0: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र
14: होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
14: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206।
15: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेको एन्ड डेकोरेसन।
16: आज पनि खाना काप्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
17: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
16: ए मेरी तिते करेली त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
17: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
16: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
18: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक।
19: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
20: हजुर, दान गरौ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
2: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
3: साथ छ हाम्रो।
4: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
5: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
4: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
6: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
7: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
6: ओम एम आभूषण सुनचाँदी दोकान।
4: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0665570537, मोबाइल नम्बर 9847269246, 9898
3: शुक्ला गण्डकी एफएम 97.6।
4: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
8: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्भीर्यका
4: भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।
9: हजुर नमस्कार, अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्जमा कार्यक्रम गाम्भीर्यको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा कार्यक्रम आउने गर्दछ सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको महिना विश्वास सञ्चारी उद्योगले दुलेगौडामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश अभियानका गरगहना र सहरपत्र राखिएका गरगहनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका थापा लसुनका गरगहना र आवश्यक पारेको छ भने तपाईँ ओमेन आभूषण सुनचारी उद्योगमा गएर ढुक्क साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज हामी शनिबारको बसाइमा छौँ। शनिबारको बसाइमा तपाईँको माझमा सातवटा उत्कृष्ट भाकाहरू लिएर म उपस्थित भइसकेको छु। पछि पनि समय अवधि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। रवियानीको समय रहेको छ, बाहिर चाहिँ घाम लागेको छैन, मौसम आज अलिकति खुलेको छैन है, धुम्बधुम्ब छ, पानी पल्ला पल्ला जस्तो भइराखेको छ। बिस्तारै हल्का हल्का पानी परिराखेको भएर पनि होला, चिसो चिसो चाहिँ भइसकेको छ है। बिहान बेलुका पनि अलिकति चिसो चिसो शीतल शीतल भइसकेको छ, चिसो भन्दा पनि शीतल त आइसकेको छ नि त, अलिकति गर्मी थियो अहिलेसम्म त अलिकति शीतल अनुभूति भइराखेको छ। मलाई चाहिँ त्यस्तो अनुभूति भयो, हजुरलाई के कस्तो भएको छ होइन? पक्कै पनि मौसमहरू फेरि देख्छौँ बिस्तारै बिस्तारै, अब असोजको महिना लागेपछि बिस्तारै बिस्तारै चिसो गर्दै जान्छ है। अलिक राख्नु स्वास्थ्य ख्याल राख्नु होला, मौसम फेरि मिल्ने बेलामा होइन, चिसो महिना लाग्ने बेला फेरि ज्यादै बिरामी भइहालिन्छ नि त। खानपानको पनि विशेष ध्यान दिनुहोला पनि भन्न चाहन्छु। र जसरी सातवटा उत्कृष्ट भागहरूको नाम लिन्छु अनि त्यसपछि म तपाईँहरूको माझमा नै सातवटा उत्कृष्ट भागहरूलाई कार्यक्रममा पाले पालो स्थान दिनेछु। पहिलो नम्बरमा पढ्न सफल रहेको भाका रहेको छ 52 बाजे किन खासेको, दोस्रो नम्बर रहेको छ अमरेश सैया, त्यसै तेस्रो नम्बरमा रहेको छ मायाचल चौथो नम्बरमा रहेको छ सातै डाँडा काटेर, पाँचौं नम्बरमा रहेको छ गोर्खा ढोडिनी, छैटौं नम्बरमा रहेको छ पहिलो चरण र सातौं नम्बरमा रहेको छ हितैको माया भनी सात उत्कृष्ट भएका मैले कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समय धेरै सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा म राख्छु सातौं नम्बरमा पर्न सफल रहेको भाका हितैको माया भनी रहेको छ सञ्जय थापा मगर र सन्देश परेका आवाजमा रहेको सम्मानलाई सदस्य बमाल र सन्ध्या थापा मगरको रहेको छ। यति बेलाको क्रममा स्वीकार्नु शेष मधुर।

हजुर साधन तपाईँलाई सुमधुर भाका मैले कार्यक्रममा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भने छैटौं नम्बरमा पर्न सफल रहेको भाका रहेको छ पहिलो चरण भनिरहेको छ यसमा आवाज रहेको छ शीतल गुरूङ र दिपिका बोइम्बो मगरको आवाजमा रहेको छन् लय सदा रमेश परियारको रहेको छ त्यो बेला तपाईँ स्वीकार्नुहोस् छैटौं नम्बरमा पर्न सफल रहेको सुमधुर भाका।

हजुर, यसमा दुर्घटना छैन पना सफल रहेको थियो, मैले तपाईँको माझमा राखिसकेँ भने पालो रहेको छ। पाँच नम्बरमा पना सफल रहेको बाख्रा गोर्खे ढोडेनी भन्ने रहेको छ, गोर्खा ढोडेनी भन्ने। यसमा आवाज रहेको शान्ति श्री परिया र शुक्र तामाङको रहेको छ भने शब्द राइन बस्तलको रहेको छ। बेला क्रममा सिकानुहोस् यो सुमधुर भाका।

तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। छैटौँ नम्बरमा पर्न सफल रहेको थियो भने पालो रहेको छ। पाँचौँ नम्बरमा पर्न सफल रहेको सुमधुर भागलाई स्थान दिन्छु। तपाईँको माझमा सातै डाँडा काटेर भनिरहेको छ। यसमा आवाज रहेको छ गोविन्द पंगेनी, सम्झना लामी छाने मगर र सुमन बिटी र लक्ष्मी रेग्मीको रहेको छ भने लय शब्द गोविन्द पंगेनीको रहेको छ। त्यति बेलाको सिकाउनुहोस्।

हजुर, यो सुमधुरवार्तामा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ भने तेस्रो मनमा सफल रहेको भाकालाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि फेरि तपाईँको माझमा सुमाया चालु भनी रहेको छ, मेना राई र सन्तोष बस्नेतको आवाजमा रहेको छ भने लय सदा चाहिँ कृष्ण विकको रहेको छ। त्यति बेला गर्छ सुमधुर भाका।

हजुर, तेस्रो नम्बरमा सफल रहेको छ मधुरभाकामा तपाईँको नाचमा राखिसके, अब भने पालो रहेको छ दोस्रो नम्बरमा सफल रहेको भाकालाई कार्यक्रममा स्थान दिने। दोस्रो नम्बरमा पना सफल रहेको भाका हो मोरेश यहाँ भनिरहेको छ, सुशीला गौतम र खेम सेन्चुरीको आवाजमा रहेको छ भनेलाई शब्द नेत्र खेम सेन्चुरी रहेको छ, त्यो बेला क्रमशः श्रीकान्त श्रेष्ठ मधुर भाका।

हजुर समग्रबाट मन तपाईँको माया राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै समग्र लुगा गाँदा कार्यक्रममै स्थान दिएको अनि कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। र हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मिना भूषण सुन साथी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। देश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पत्र नेपाली पात्र एप स्मार्ट फोन सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धन्यवाद दिँदै अन्तिममा जान्दै पहिलोमा पुनसभा रहेको आउनु बाजे किन खासेको भन्दाखेरि नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ। आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको होइन। रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि। तर हाम्रो डेलिभरा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिएका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि बुलीगुडा बजारमा सेवारत। गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर निम बहादुर सुनार। फोन 0665570537। मोबाइल नम्बर 98460279246। 98 0 58 0 0 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यारेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सिस्टमका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
4: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
1: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक।
4: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0665570225। मोबाइल 98 5 33 8 78, 98 4 61 56 58।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भेटी बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 98 5 60 43 952 र 98 0

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन 2062-63 आन्दोलन उत्पीड़ित उपेक्षित वर्ग जाति क्षेत्र लिंग र समुदायका विभिन्न आन्दोलनहरूको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र संघीयता धर्मनिरपेक्षता समावेशी समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनुपर्ने कानूनहरू अझै पनि बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैनन्। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 गतेमा भएको नवयुवा आन्दोलनको जगमा पागुन 21 गते प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। यो सँगै संविधान सभाको संशोधनको बहस शुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भनेर कामना गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानले बहुजाति बहुभाषी र बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्नुभएको छ। साथै उहाँले यस अवस्थामा नेपाली बीच रहेको आपसी सद्भाव भातृत्व र अस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। रसुवाको भोटेको सीमाएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिले सिंगो देश गहिरो पीड़ामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस कठिन अवस्थामा बाढ़ी प्रभावित व्यक्तिहरूको राहत उद्धार र पुनर्स्थापनका लागि एकताबद्ध भई अगाडि बढ़न सबैलाई आह्वान समेत गर्नुभयो। दिवसको अवसरमा उपराष्ट्रपति रामजय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका शीर्ष नेताहरू लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ। आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको 11 वर्ष पूरा भएको छ। 72 साल असोज 3 गते तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी भएको घोषणा गरेको थियो। यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ। दिवसको अवसरमा तनहुँको ब्यास नगरपालिकाले प्रशासन चोक अनशन चौतारी दमौली झण्डोत्तोलन गर्दैछ। यस्तै ब्यास नगरपालिकाले बिहान प्रशासन चोकदेखि ब्यास नगरपालिका कार्यालयसम्म पर्वात फेरी आयोजना गरेको छ। पर्वात फेरीपछि ब्यास नगरपालिकाको सभा हलमा शुभकामना आदान प्रदान आयोजना गरिएको छ। साँझ लियो र रोयटर्सको सहयोगमा जीसीआई ब्यास नगरको संयोजनमा प्रशासन चोक अनसन चौतारीमा दीप प्रज्वलन गरिँदैछ। नेपाली संघको 15 महाधिवेशन अन्तर्गत आजदेखि देशभर ओडा अधिवेशन शुरू हुँदैछ। आज र भोलि देशभर ओडामा अधिवेशन गर्ने तालिका छ। ओडा अधिवेशनले ओडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधित्व पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिकाका नगरपालिका महानगरपालिका उपमहानगरपालिका ओडाको संरचना अनुसार ओडा समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यहरूको संख्या फरक छ। एउटा वडाबाट 23 देखि 75 जना क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। पार्टीका प्रवक्ता देवरा चालिसले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको बताउनु भएको छ। उहाँका अनुसार भोटेकोशी पार्टी प्रवृत्त रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्नेछ। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित
केन्द्रीय निर्वाचन केन्द्रीय कार्य समितिको पदाधिकारी तथा सदस्य समेत आउँदो महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागिता गराउने गरी व्यवस्था गरिएको चालिसीले बताउनु भएको छ। वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णयअनुसार यही असो 16 गतेदेखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको। भेटमा नेपाल भारत बीच रहिआएको सम्बन्ध यसलाई थप बलियो बनाउने सहित विविध विषयमा छलफल भएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वाग्लेले रसुवामा बाढ़ीपछि आएको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। यो भेटमा लगानी ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबूत बनाउने उपायमाथि पनि उहाँहरूले छलफल गर्नुभएको थियो। यसअघि अर्थमन्त्री डाक्टर वाग्लेले भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियो। भ्रमणको पहिलो दिन अस्ति उहाँले भारतीय समकक्ष निर्मला सीतारमणसँग भेट गर्नुभएको थियो। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीनामा अर्थात साउनमा महँगी अत्याधिक बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर 5.96% पुगेको छ, जुन पछिल्लो डेढ़ वर्ष यताकै उच्च हो। यसअघि 2081 मंगिरमा महँगी दर 6.05% थियो। अघिल्लो वर्ष साउनमा यसको दर 1.68% मात्र थियो। प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी 6.77% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको महँगी दर 5.52% रहेको छ। अघिल्लो वर्षको साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी दर बुझाउने मुद्रास्फीति 2.28% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.95% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल समूहको उपभोक्ता मूल्य सूचाङ्क 15.62% र फलफूलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80% बढ़ेको छ। प्रतिवेदन अनुसार अर्थतन्त्रको गति अपेक्षा गरे अनुसार नबढ़े पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ बन्दै गएको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय संचित 39.23 अर्ब रूपियाँ रहेको छ। अमेरिकी डलरमा यो संचित 25.84 करोड़ पुगेको छ। यस्तो संचित 18.8 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यस्तै चालू खाता 94.59 करोड़ र शोधनान्तर 90.34 करोड़ बचत रहेको छ। नेपाल र साउदी अरब बीच द्विपक्षीय हवाई सेवा सम्झौतामा आन्तरिक हस्ताक्षर भएको अन्तिम हस्ताक्षर भएको छ। 15 भदौमा भएको यस सम्झौतासँगै साउदी अरबका वायु सेवा कम्पनीलाई पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने बाटो खुलेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका महासचिव तथा प्रवक्ता जय नारायणाचार्यका अनुसार सो सम्झौताले नवनिर्मित दुवै विमानस्थलमा साउदीका जहाज सञ्चालनका लागि कानूनी र संस्थागत बाटो सहज भएको छ। नेपालसँग पर्याप्त जहाज नभएकाले यो सम्झौता महत्वपूर्ण मानिएको छ। काँसुको अन्नपूर्ण गाउँपालिका आठबिरे ठाँटीमा मोदी खोलाले भत्काएको सड़क मर्मत गरेपछि गाडी चल्न थालेका छन्। गएको साउन 28 गतेको बाढ़ीले बिरे ठाँटीमा 100 मिटर पक्की सड़क बगाउँदा अन्नपूर्ण गाउँपालिका 8, 9, 10 र 11 साबिक डाङसिङ र घान्द्रुक गाविस मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सड़क सम्पर्क विच्छेद भएको थियो। ती सड़क खण्डहरूलाई ओडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सड़क मर्मत गरिएपछि हिजोदेखि अब जावतमा सहज भएको छ। गाउँपालिका गण्डकी प्रदेश सरकार नेपाली सेना र जिल्ला प्रशासन कार्यालय काँसकै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याम तथा उपलो

0: 3 टनेल भित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्छिएको अवस्थामा 6 शवहरू भेटिएको थियो। त्यसपछि निरन्तर खोजीकै क्रममा 7 र बेलुका 5 गरी भेटिएको शवको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय सरसुवाका प्रमुख प्रहरी परीक्षक अशोक थापाले जानकारी दिनुभयो। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङ मध्ये मैलुङबाट झण्डै 5.5 किलोमिटर उत्तरतर्फ दलदुङ खोला अडिट 3 झण्डै 100 मिटर भित्र सुरुङमा सफेला परेका हुन्। भदौ 10 बाढ़ी आउँदा आयोजनाको सुरुङभित्र कामका लागि कतिजना मजदूर प्रवेश गरेका थिए भने यकिन विवरण छैन। फेला परेका शवहरूको परिजन तथा शनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाइ छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशूलीय जलविद्युत आयोजना रसुवामा निर्माणाधीन महत्वपूर्ण जलविद्युत आयोजना हो। स्वास्थ्य सेवा प्रवाहमा तनहुँ जिल्लामा नयाँ उत्कृष्ट कार्य सम्पादन गरी थर्पु आधारभूत अस्पताल प्रथम भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आर्थिक वर्ष 2082/83 वार्षिक समीक्षा कार्यक्रममा तनहुँ जिल्लाभरिका स्वास्थ्य संस्थाहरूको कार्य सम्पादन सूचकको आधारमा म्याग्दे थर्पु आधारभूत अस्पताल प्रथम भई सम्मानित भएको हो। शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति संयोजक शान्ति रमण वाग्रेले सम्मान पत्रले सम्मान गरेको हो। अन्तर्राष्ट्रिय संसद सन् 2026 अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। भर्जिनियामा हिजो अग्रिम मतदान शुरू भएको हो। इडाहो, मिनेसोटा र साउथ डकोटा सहित केही राज्यमा मतदाताले मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गरेका छन्। आउँदो हप्तामा अन्य राज्यमा पनि अग्रिम मतदान शुरू हुनेछ। आज विश्व एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नागोयामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा दुबईमा भएको आइबा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका काँस्य पदक विजेता हुने यस्तै मानमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता असोज 18 गतेसम्म चल्नेछ। अवस्थाम्रातिन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: दुर्घटना विकास निर्माण का कार्य एवं समाज रूपांतरण का लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउने छौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारी का लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप क्लासबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 38 3 8 78 98 4 61 56 6

0: 棒棒。
1: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीपीसीका झ्याल ढोका, न बानियला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीपीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम, अब युपीबीसीको साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
6: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि।
7: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840694530।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
10: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार
11: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
11: हाड जोनी तथा नसारोग विशेषज्ञ डाक्टर विजय परियार,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0665414377, मोबाइल 9856044343।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन?
0: के बनौ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463238811। उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गतिक बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगाउँ, समय बिहान 11 बजे।
12: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को तारीपट्टी। मोबाइल नम्बर 98560309 र 97065020209।
13: TVS साथ छ हाम्रो।

0: ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटना हुनबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
1: इलाका प्रहरी कार्यालय बेलचौतरा तनहु र अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचौतराको अनुरोध।
0: सवारी दुर्घटना न्यूनीकरणको लागि हामी सबैको दायित्व।
1: सवारी साधन चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्थाको चेक जाँच गर्ने गरौं।
0: मादक तथा नशालु पदार्थको सेवन गरी सवारी नचलाऊ।
1: सवारी चलाउँदा सिट बेल्ट र हेलमेटको सही प्रयोग गरौं।
0: सिट भन्दा बढी यात्रु राखेर सवारी साधन नचलाऊ।
1: सवारी साधनको हुटमा, छतमा, ढोकामा झुन्डिएर र उभिएर यात्रा नगरौं नगराऊ।
0: तीव्र गति र हतारमा सवारी साधन नचलाऊ।
1: मोबाइलमा कुराकानी गर्दै, फेसबुक चलाउँदै, च्याट गर्दै सवारी साधन नचलाऊ।
0: लामो दूरीको यात्रा गर्दा समय, गति र दूरीको विचार गरी समय समयमा विश्राम गरौ।
1: पैदल यात्रुहरूले सड़कको प्रयोग गर्दा, फुटपाथ र सड़क पार गर्दा जेब्रा क्रसिङको प्रयोग गरौं।
0: सवारी साधन चलाउँदा साइरन बजाउँदै आउने सवारी साधन जस्तै एम्बुलेन्स, दमकल सब वाहनहरूलाई विशेष प्राथमिकता देऊ।
1: सड़क अनुशासनको पालना गरौं।
0: ट्राफिक नियमको पालना गरौं। सभ्य नागरिक

0: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनी टारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
1: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
2: Come on, everybody. Hello, Shukla Gandaki.
1: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कल फ्रम
3: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एण्ड वेलकम तपाईँ समस्त जो जसले यति बेला शुक्लागनदेखि एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.inpil लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्लागन्धकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्लागन्धकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काम व्यस्त त हुनुहुन्छ होला, नै कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दाखेरि कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ नमस्ते गिफ्ट किचन सेन्टर, त्यस्तै गरी आवेशनान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टले। अब तपाईँले त्यससँग सम्बन्धित कुनै सेवा सुविधाहरू लिन चाहनुहुन्छ भने चाहिँ उक्त स्थानमा जान सक्नुहुन्छ। र कार्यक्रममा चाहिँ आज हामी स्पेशल प्रोग्राम भनेको चाहिँ शुक्लागन्धकी क्विज स्पेशलमा चाहिँ हामी छौं है। र अब आजको यस एपिसोडमा चाहिँ क्विज खेल्ने दिन चाहिँ रहेको छ। क्विजमा पनि तपाईँको लागि चाहिँ हामीले दुईवटा राउण्डबाट चाहिँ प्रश्न सोध्छौं, जसमा चाहिँ जनरल राउण्ड अनि त्यस्तै गरी स्पेसिफिक राउण्ड रहेको छ। जनरल राउण्डमा तपाईँको लागि 15 प्रश्नहरू रहेका छन्। अब त्यसमध्येबाट तपाईँले आफ्नो लक्की नम्बर चुज गर्न चाहिँ सक्नुहुन्छ। र तपाईँको लागि चाहिँ एन्सरको लागि चाहिँ टाइम चाहिँ 30 सेकेण्डको चाहिँ रहनेछ है। र अब जनरल राउण्ड तपाईँले पार गरिसक्नु भइसके पछाडि चाहिँ तपाईँ स्पेसिफिक राउण्डमा चाहिँ प्रवेश गर्नुहुनेछ। स्पेसिफिक राउण्डमा चाहिँ दुईवटा विधा रहेका छन् जसमा चाहिँ इतिहास र खेलकुद रहेको छ। अब तपाईँले जुनसुकै विधा रोज्नु भए पनि तपाईँको लागि 3 अप्सन सहितको 2 प्रश्नहरू चाहिँ रहनेछन् है। अब कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने जोडिन सक्नुहुन्छ, अनि आकर्षक गिफ्ट क्याम्पर आफ्नो हातमा पार्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा चाहिँ अब तपाईँले जित्नुपर्ने हुन्छ, होइन विनर बन्नुपर्ने हुन्छ, सबै प्रश्नहरूको सही उत्तर दिनुपर्ने हुन्छ है। र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 र 98066611 को बाटो भएर कार्यक्रममा जोडिन सक्नुहुन्छ, कार्यक्रममा जोडिएर गर्नुहोला। यति बेला भने पेन्सन पत्ता मुभीबाट जुनी जाला बोलको गीत चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस्।

0: ओके okay, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि मैले भनिराखेको नै छु। स्टुडियोको लाइन एकदमै खुला रहेको छ, विशेष आज संविधान दिवस, त्यसै गरी राधा जन्मोत्सव अनि त्यसै गरी गोरखकाली पूजा पनि रहेको छ। अब संविधान दिवस भन्ने बित्तिकै संघीय गणतन्त्र नेपालको संविधान 2072 चाहिँ नेपालमा गणतान्त्रिक लोकतान्त्रिक शासनको पथमा चाहिँ अघि बढ़िसकेको छ होइन। असोज दिन अर्थात आजकै दिन चाहिँ 2072 चाहिँ घोषणा गरिएको थियो र जुन संविधानले चाहिँ 2063 पुस 1 गते तत्कालीन नेकपा माओवादी लगायत 8 पार्टीले चाहिँ हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप चाहिँ 2063 माघ 1 गते जारी भएको अन्तरिम संविधानलाई चाहिँ प्रतिस्थापित गरेको छ। है आखिर संविधानमा चाहिँ के छ त भन्ने चाहिँ हुन्छ होइन। र एकात्मक राज्य संरचनालाई चाहिँ संघीयतामा रूपान्तरण गरेको संविधानमा केन्द्र र हरेक प्रदेश संसदीय व्यवस्था अघि बढ़ेका छन्। आफूले चाहेको लैंगिक पहिचान सहितको नागरिकता पाउने सहज व्यवस्था गरेको यो संविधानले चाहिँ 2047 सालको संविधान सरह चाहिँ मृत्युदण्डको खारेजीलाई चाहिँ निरन्तरता दिएको छ र छोरीहरूलाई चाहिँ पैतृक सम्पत्तिमा छोरा सरह समान अधिकारको व्यवस्था गरेको यो संविधानले हरेक प्रकारले चाहिँ लैंगिक सशक्तिकरणको पक्षमा पनि दृढ़ छ। नेपाल राष्ट्रलाई धर्मनिरपेक्षको राष्ट्रको रूपमा पनि व्याख्या गरिएको छ है। र अब संविधानको प्रस्तावनामा चाहिँ के भनिएको छ भने संघीय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा चाहिँ दिगो शान्ति सुशासन होइन विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट चाहिँ अनुमोदन गरी जारी गरिएको यो संविधानले चाहिँ नेपालको स्वतन्त्रता सार्वभौमिकता भौगोलिक अखण्डता राष्ट्रिय एकता स्वाधीनता र स्वाभिमानलाई चाहिँ अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार स्वायत्तता र स्वशासनको अधिकारलाई चाहिँ आत्मसात गर्दै राष्ट्रहित लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि चाहिँ नेपाली जनताको स्वविवेकले पटक पटक हुँदै आएको ऐतिहासिक जनआन्दोलन सशस्त्र संघर्ष त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई चाहिँ स्मरण एवं अज्ञात अनि ज्ञात शहीदहरू तथा बेपत्ता र पीड़ित नागरिकहरूलाई चाहिँ सम्मान गर्दछ भनेर पनि भनिएको छ होइन। र अब यसको बारेमा त म तपाईँहरूको लागि चाहिँ अब जानकारीहरू त जोड्ने नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842729611 र 9806636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि मैले भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्दैछु। हेलो नमस्कार हजुर।
1: हेलो नमस्ते।
0: हजुर नमस्कार बहिनी, सन्चियारा भन्नुहुन्छ? हजुर म पनि एकदमै सन्चै आरामै छु है त। हजुर अनि हाम्रो मिलन टोलतिरको खबर के कस्तो छ सुनाउनुहोस् न त है। सबै ठिकठाकै छ। अब हिजो त स्कुल जानुभयो होला है? अब कहिले छ परीक्षा? 15 गतेबाट सुरु छ हो। ल ठिक छ, राम्रोसँग तयारी गर्नु होला परीक्षाको पनि है। ल अनि आज चाहिँ कति नम्बर चुज गर्नुहुन्छ त नि हजुरले? हजुर सबै बाँकी छ। तिन नम्बरको? ल तपाईँको लागि तिन नम्बरको प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नु होला है त। चालकले मादक पदार्थ खाए नखाएको जानकारी दिने यन्त्रलाई के भनिन्छ? प्रश्न फेरि सुन्नुहोला। चालकले मादक पदार्थ खाए नखाएको जानकारी दिने यन्त्रलाई के भनिन्छ? प्रश्न बुझ्नुभयो नि? चालकले मादक पदार्थ खाए नखाएको जानकारी दिने यन्त्रलाई के भनिन्छ? हजुर प्रश्न बुझ्नुभयो नि है? ल काउन्ट डाउन स्टार्ट भयो है त। गाह्रो गाह्रै परे जस्तो छ, एकचोटि अब ट्राई गर्नुहोस् न त त्यही पनि। के भन्नुभयो अहिले? हो, खाएको नखाएको जानकारी दिने यन्त्रलाई चाहिँ के भनिन्छ भन्ने चाहिँ हो के? ल, काउन्टडाउन पनि सकिसक्यो अब है, मैले नै उत्तर भन्नुपर्ने हुन्छ। ल, यो यन्त्रलाई चाहिँ ब्रेथलाइजर भनिन्छ है। हुन्छ, अहिले चाहिँ हामी छोड्छौँ। नमस्ते। हजुर, यति बेला भने फोन गर्नुभएको थियो जेनिसा बहिनी हुनुहुन्थ्यो मिलन टोलबाट। अब उहाँले चाहिँ क्विज खेलेर गइ नै सक्नु भएको छ। अब पालो तपाईँको रहेको छ, आउन चाहनुहुन्छ भने 9842279611 र 9896336611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ जाला की बोलको गीत, यति बेला भन्ने स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि चाँदी जल पबोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर नमस्कार झोडले दाइ, सन्चारमा हुनुहुन्छ होला क्यारे है?
1: एकदम ठिकठाक छु, तपाईँ कस्तो छ?
0: हजुर म पनि एकदमै ठिकठाकै छु भन्नु पर्यो। अनि खाना त खानुभयो होला के रे है?
1: हजुर खाना खाइसकेँ।
0: हजुर अनि अब के कस्तो हुँदैछ मौसम सुनाउनुहोस् त्यतातिर।
1: झरी लागिरहेछ यहाँ त आज।
0: ए अनि अरू कामहरू के कस्तो हुँदैछ त नि? अब अहिले त झरी लाग्छ, झन् अब धान के भन्छ निस्कने बेलामा झन् पानी पर्दैछ, गाह्रै होला जस्तो छ यसपालि त है।
1: फुल खेलेको त्यसलाई गाह्रो पर्छ क्या?
0: त्यही त नि गाह्रो छ।
1: हजुर काम त त्यही हो, खासै केही छैन, घाँसपात हो।
0: त्यही त नि। अनि कोदोहरू के कसो भएको छन्?
1: ठिकै छ, यहाँ त बाँदरले जम्मै तपाईँको चुसेर भइदिन्छ क्या काटेर।
0: यस्तै छ नि, अब कहिले बाँदरलाई कहिले पानीलाई है, यस्तै छ। आफ्नो लागि त नहुने भयो। त्यही त नि। ल हुन्छ दाइ, अनि अरू सुनाउनुहोस् अब केही नयाँ नौलो छ भने भन्नु के रे? ल हुन्छ त नि, अब त्यसो भए ठिकै छ, अब स्वास्थ्यको ख्याल राख्दै गर्नु होला के रे। अनि जाउँ अब कार्यक्रमतर्फ, कति नम्बर चुज गर्नुहुन्छ आज? तेह्र नम्बर। ल तपाईँको लागि तेह्र नम्बरको प्रश्न यस्तो रहेको छ, अब प्रश्न दोहोरिएको पनि हुन सक्छन् है। ल प्रश्न यस्तो रहेको छ, ध्यान दिएर सुन्नुहोला है त दाई। पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात सिंगर तार कुन जिल्लामा अवस्थित छ? प्रश्न फेरि सुन्नुहोला। पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात सिंगर ताल कुन जिल्लामा अवस्थित छ? प्रश्न बुझ्नुभयो क्या दाई है?
1: हो
0: त्यो सिंगर ताल, सिंगर ताल है, सिंगर नाम चाहिँ सिंगर अथवा काजिनसारा भन्दो रहेछ। हजुर यो चाहिँ कुन जिल्लामा अवस्थित छ? ल मनाङ भन्नुभयो, अब ठिक छ, यसमा लक गरौँ कि अझै अलिकति टाइम छ, अब चेन्ज गर्नुहुन्छ भने गर्नुहोस् है। ल ठिक छ, अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ सुनौ है त। ल अब यत्रो 77 जिल्ला छ, अब कुन भन्ने कुन भन्ने भन्दा पनि झट्टाहरू हान्दा पनि ठ्याक्कै मिलिहाल्यो क्या आज चाहिँ है। ल मनाङ जिल्लै हो दाइ,
1: मेरो
0: त्यही त नि, यो पहिल्यैको प्रश्न हो, दोहोरिएको हुन सक्छ भनेर मैले भनिरहेको थिएँ नि त। दोहोरिन चाहिँ दोहोरिएकै हो दाइ, मैले यो पहिल्यै सोधिभ्याएको, अब हजुरलाई परेको थियो कि कसलाई परेको थियो भन्ने कुरो मात्रै हो, हजुरलाई नै आयो भन्ने त भएन नि त त्यहाँ त।
1: मैले फेरि तपाईँको त्यो समय भोरि सुन्न भ्याउँदिनँ क्या कहिले काहीँ।
0: हजुर हजुर
1: होला।
0: ल हुन्छ त नि दाइ, अब फेरि अब लागौ हामी स्पेसिफिक राउन्डतर्फ है।
1: ल
0: ल हिस्टोरीतिरै जाउँ त्यसो भए। ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न फेरि पनि ध्यान दिएर सुन्नुहोला है त। प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरूआत कहिलेबाट भएको हो? प्रश्न फेरि सुन्नुहोला। प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरूआत कहिलेबाट भएको हो? अप्सन नम्बर एमा रहेको छ विक्रम सम्बत 2074 साल, अप्सन नम्बर बीमा रहेको छ 2075 साल र अप्सन नम्बर सीमा रहेको छ 2076 साल। पचहत्तर जस्तो लाग्छ कि अब यसमै फिक्स हो? ल अब 2075 साल भनेर चाहिँ भन्नुहुन्छ, अब हाम्रो म यसमै लग गरेँ है त दाइ त्यसो भए। हजुर समय छ आधा आधी जस्तो चाहिँ भयो है। ल अब 75 गरौँ भन्नुहुन्छ, अब हेरौँ, अब टाइम ठ्याक्कै सिद्धियो, 75 राख्छ है त। ल अब यसमै लक गरिदिएँ मैले हाम्रो कम्प्युटरले, अब के भन्छ सुनौ है त। ल अब जनरल राउन्ड पार गरियो, स्पेसिफिक राउन्डको पनि अब एउटा प्रश्नको त सही उत्तर दिइसक्नुभयो, अब एउटा बाँकी छ है। ल अब तपाईँको लागि म फेरि पनि प्रश्न सोध्छु, नेपालमा सर्वप्रथम कहिलेदेखि जन्म मृत्यु विवाह बसाई सराई आदिको दर्ता प्रणाली शुरू गरियो? प्रश्न फेरि सुन्नुहोला, नेपालमा सर्वप्रथम कहिलेदेखि जन्म मृत्यु विवाह बसाई सराई आदिको दर्ता प्रणाली शुरू गरियो? अप्सन नम्बर एमा रहेको छ विक्रम सम्मत 2034 वैशाख 1 गते, अप्सन नम्बर बीमा रहेको छ विक्रम सम्मत 2036 वैशाख 1 गते, र अप्सन नम्बर सीमा रहेको छ विक्रम सम्मत 2038 वैशाख 1 गते। प्रश्न बुझ्नुभयो कि दाइ है? 2034 वैशाख 1 गते, अनि 36 वैशाख 1 गते, र 38 वैशाख 1 गते। ल है काउन्ट डाउन चल्दैछ है, अब छिटो भन्नु पर्छ है। 2036 वैशाख 1 गते भनेर भन्नुहुन्छ। ल अब 36 भन्नुभयो, अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ चेक गरौँ है त त्यही पनि। लास्टमा गएर त अलि चुक्कियो के दाई, विक्रम सम्मत 2034 वैशाख 1 गते है। हजुर त्यही त नि। ल हुन्छ दाई, कार्यक्रममा जोडिनु भयो, अब चाहिँ छुट्यौँ है त। हस् हुन्छ, यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र रिमाल दाई हुनुहुन्थ्यो स्याङ्जाबाट, अब क्विजमा पार्टिसिपेट भएर गइ नै सक्नुभयो, अब पालो तपाईँको रहेको छ, आउन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु। र यति बेला भने जानुपर्ने भएको छ सर्ट कमर्सियल ब्रेकमा, ब्रेक सँगै जान्छु म 11 बजेको टाइम चेकमा। टाइम चेक पछि तपाईँको माझमा म पुनः उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला अनि फोन ट्राई पनि गर्दै गर्नुहोला है त।
2: शुक्ला गण्डकी एफएम 97.6
0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ, पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो, विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल माथिको वर्तबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको वर्तबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्ध र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846067645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रसन्न, होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
8: टिचर। मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988।
9: ओइ वर्षा यदि सुन्न क्या टेन्सन भइरहेको छ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
11: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरासँग साफी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दुलगडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0765709 7 मोबाइल नम्बर 9846061268
16: 9856062068।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309082।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।

राइट एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु. सँगसँगै तपाईँसँग क्विज खेलिराखेको छु. कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 4 22 72 9 11 र 98 66 36 36 11 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ. है अब स्टुडियोको लाइन त यही नै भइहाल्यो. कार्यक्रममा जोडिँदै गर्नुहोला. र प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ प्राइज स्पोन्सर गरेको छ नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, त्यसै गरी अवरेशनान हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टले. अब त्यससँग सम्बन्धित सेवा सुविधा लिन चाहनुहुन्छ भने त जान सक्नुहुन्छ नै. सँगसँगै आकर्षक गिफ्ट ह्याम्पर आफ्नो हातमा पार्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिनुहोला. यति बेला गीत राख्दैछु म कक्का की की बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त.

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि दिउँला मुट्टु झिकी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म बोलको गीत यति बेला भने स्वीकार्नुहोस् है त।
1: जबसम्म तिमी छौ
2: जुन नभए के हुन्थ्यो होला, नसो त घामलाई छाया नभए के हुन्थ्यो होला,
1: नसो त मुटुलाई माया नभए के हुन्थ्यो होला।
3: ओहो मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि जुनको ज्योति ल्याएर दिन्छु भने भन्न सक्दिनँ म। बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने अब स्टुडियोको लाइन खुला रहेको छ। विशेष त आज चाहिँ हामी क्विज स्पेशल प्रोग्राममा चाहिँ रहेका छौं। क्विजमा पनि जनरल राउन्ड त्यस्तै गरी स्पेसिफिक राउन्ड दुईवटा राउण्डबाट चाहिँ प्रश्न सोध्छौ। जनरल राउण्डमा प्रश्नवटा 15 प्रश्नहरू चाहिँ रहेका छन् जसमा चाहिँ 3 नम्बर र 13 नम्बर गइ नै सक्यो, अरू त बाँकी नै छ है। कार्यक्रममा सहभागिता जनाउनुहोला र तपाईँले जनरल राउण्डको प्रश्न अनि स्पेसिफिक राउण्ड दुवै राउण्डको चाहिँ प्रश्न चाहिँ 30 सेकेण्डभित्र चाहिँ दिनुपर्ने हुन्छ। अब जनरल राउण्ड तपाईँले पार गर्नुभयो भने चाहिँ स्पेसिफिक राउण्डमा प्रवेश गर्नुहुनेछ। स्पेसिफिक राउण्डमा चाहिँ 2 विधा रहेका छन् जसमा इतिहास र खेलकुद रहेको छ। र अब इतिहास रोज्नु भए पनि खेलकुद रोज्नु भए पनि अब दुवै विधाबाट भन्दा पनि एउटा विधाबाट चाहिँ तपाईँको लागि 2-3 अप्सन सहितको प्रश्नहरू चाहिँ रहनेछन् है। कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला भने म गीत राख्दैछु। गीत रहेको छ काफल कमला बोलको गीत, यति बेला स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके, यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु। चाहिँदैन तिमी बिनाको सुनैको दरबार बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि चाहिँदैन तिमी बिनाको सुनैको दरबार बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु, सागर बरु सुकेर गइजाला बोलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्ट चोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
8: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
8: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बब ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98560 28 587।
2: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6, खैरेनी टारको 24 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
9: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
9: पुराना गर गहना सँग नयाँ साफ्टवेयर,
11: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चन्द्रिकालीका सुनसादी पसल, शुक्ला गण्डकी, दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
12: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स। जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
0: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, सुप्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
15: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
16: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
17: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842 72 911 र 9086636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु। मैले स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर भनिराखेको नै छु। यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँ बाटोको हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: दर्शन हजुर नमस्ते।
0: हजुर दर्शन नमस्कार, कहाँदेखिको बोल्नुभयो, कहाँ बाटोको भन्नुभयो? हजुर हजुरको आवाज एकदमै बुझ्नै गाह्रो भयो नि त। हजुर खै अलि अलि मात्रै सुन्ने जस्तो भएको छ, आवाजै काटी काटी आएको छ क्या। हजुर ल बल्ल बल्ल बुझियो है, हजुर बल्ल बुझियो। सन्चै आरामै हुनुहुन्छ होला क्या रे?
1: हजुर एकदम ठिकठाक छ।
0: हजुर अनि के गर्दै हुनुहुन्थ्यो अहिले, खाना खानुभयो होला के रे है?
1: हजुर खाना खाएर बसिरहेको हजुरको।
0: हजुर मेरो मेरो पनि भइसक्यो है त सन्तोषजी, किन होला बोलेको आवाज नआएको? हजुर त्यो त समस्या भयो कि यता समस्या भयो, बुझ्ने गाह्रो भयो क्या। हजुर त्यही त नि हुन सक्छ, पानी परेपछि बत्ती जान्छ, बत्ती गएपछि अनि नेटवर्कमै समस्या भइदिने कि है। हजुर अहिले अब मैले त अहिले अलिअलि बुझे जस्तो भइरहेछ, हजुरले त राम्रोसँग सुन्नु भएको छ नि। हजुर अहिले चाहिँ मैले नि हजुरको राम्रैसँग सुने ल। ठिक छ अब कार्यक्रमतर्फ नै लागौँ भयो है। ल अब तपाईँको लागि कति नम्बरको प्रश्न राखौँ ल, नम्बर चुज गर्नुहोस् त। ल पाँच नम्बरको प्रश्न तपाईँको लागि यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। ल हुन्छ, आउन सक्छ नआउन सक्छ, अब सधैँ मिल्छ भन्ने पनि हुँदैन, सधैँ मिल्दैन भन्ने पनि हुँदैन, कहिले झट्टाहरू हान्दा पनि मिलिरह हुन्छ होइन। ल हुन्छ तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। विश्वमा सबैभन्दा बढी सार्वजनिक बिदा दिने मुलुक कुन हो? प्रश्न फेरि सुन्नुहोला, विश्वमा सबैभन्दा बढी सार्वजनिक बिदा दिने मुलुक कुन हो? प्रश्न बुझ्नुभयो नि? नेपालै भन्नुहुन्छ, अब यही नै भन्नुहुन्छ कि अरू कुनै चेन्ज गर्नुहुन्छ? हजुर त्यही त नि। ल ठिक छ अब हेरौँ हाम्रो कम्प्युटरले चाहिँ के भन्छ है त। ल अब जनरल राउन्ड पार गरियो, अब स्पेसिफिक राउन्ड तर्फ लागौँ। इतिहास र खेलकुदमा कुन रोज्नुहुन्छ? ल इतिहासै रोज्नुहुन्छ। ल इतिहासतर्फ तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। नेपालमा दोस्रो पटक प्रदेश प्रमुखहरूको नियुक्ति कहिले गरियो? प्रश्न फेरि सुन्नुहोला, नेपालमा दोस्रो पटक प्रदेश प्रमुखहरूको नियुक्ति कहिले गरियो? अप्सन नम्बर एमा रहेको छ विक्रम सम्बत 2076 कार्तिक 18 गते, अप्सन नम्बर बीमा रहेको छ विक्रम सम्बत 2076 मक्सिर 18 गते, र अप्सन नम्बर सीमा रहेको छ विक्रम सम्बत 2076 पुष 18 गते। 2076 पुष 18 गते भन्नुहुन्छ है। अब टाइम छ के रे चेन्ज गर्न चाहनुहुन्छ भने चेन्ज गर्नुहोस् क्या रे। ल अब यसमै लक गरिदिऊ त। ल ठिक छ अब हाम्रो कम्प्युटरले चाहिँ के भन्छ सुनाऊ है त। तपाईँको उत्तर मिलेन, यसको सही उत्तर छ विक्रम सम्बत 2076 कार्तिक 18 गते है। हजुर ठ्याक्कै उल्टे भएछ के। हेलो हुन्छ कार्यक्रममा जोडिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ, फेरि फेरि पनि सहभागिता जनाउँदै गर्नुहोला। अहिले चाहिँ छुट्टिन्छ, नमस्कार। हुन्छ। यति बेला भने फोन गर्नुभएको थियो सन्तोषजी हुनुहुन्थ्यो, हामीलाई बेलचौताराबाट चाहिँ फोन गर्नुभएको थियो। र पालो तपाईँको रहेको छ, आउन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त मैले भनिराखेको नै छु। 9842972911 र 9860663611 को बाटो भएर चाहिँ जोडिनु होला। अब साथीहरूको फोन बेला बेलामा आइराखेको पनि छ होइन, बोलिरहेको हुन्छ कहिले फोन उठाउने टाइममा, अनि कहिले चाहिँ फेरि ठ्याक्क गीत राख्दै गर्दाखेरि चाहिँ फोन आइराखेको हुन्छ। अहिले चाहिँ पर्खाइमा छु र अहिले चाहिँ फोन फेरि आइराखेको छैन के है। यति बेला तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ गोठालो जाँदा बोलको गीत चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि निष्ठुरी मायालु बोलको यो गीत मैले राखिसके। अब यिनै गीतहरू राख्दा राख्दै सँगसँगै तपाईँसँग क्विज खेल्दा खेल्दै कार्यक्रमबाट जानुपर्ने बेला पनि भइ नै सक्यो है। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, त्यस्तै गरी फोन ट्राई गर्नुभयो, सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ। र सँगसँगै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको नमस्ते गिफ्ट एण्ड किचन सेन्टर, एभरेस्टनल हाउस र कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्टका प्रोपाइटर प्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु, काले चढौला ओह्राले झरौला बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
6: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घाई फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहुँ,
7: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9840601268,
5: 9850602068।
9: प्रसन, होमवर्क देखाउ त।
10: हस टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855643443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
13: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
14: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
15: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सिस्टमका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
15: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
4: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक दलहरूसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासर ललितपुरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनैतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा स्वेच्छाचारी बनेको आरोप लगाउनुभयो। उहाँले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदीय दलको बैठकमा नबस्ने र संसदबाट चुनिएको प्रधानमन्त्री संसदप्रति जवाबदेही नबन्ने कुरा पहिलो पटक भएको समेत दावी गर्नुभयो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ। आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा संख्याको संख्या फरक छ। एउटा वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसीले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। उहाँका अनुसार भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्नेछ। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको चालिसीले बताउनु भएको छ। वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुन्नुमरी गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुधे माग राख्दै हिजोदेखि मनास्लु आधार शिविरमा आमरण अनसन शुरू गरेका हुन्। उनीहरूले मनास्लु बेस क्याम्प भन्दामाथि 4900 मिटर उचाइमा अनसन थालेका छन्। मागपत्रमा मनास्लु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकारसँग माग गरिएको छ। मनास्लुको फेदमा वीरेन्द्र ताल, काल ताल, धुनसार फुकमा रहेको ताल, नियोचु थानमा रहेका 3 जोखिमयुक्त ताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई निरीक्षण गर्न समेत माग गरिएको छ। यी ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढ़ीमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बच्ने प्रविधि जडान गर्न माग गरिएको छ। 8 बुधे माग केही दिन अघि प्रमुख जिल्ला अधिकारी मनास्लु संरक्षण क्षेत्र आयोजनाको स्थानीय इकाई कार्यालय र सामागाउँ प्रहरी चौकीमा समेत पेश गरिएको अनसनरत युवा दावा नोर्बु लामाले जानकारी दिनुभयो। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्व सामु नेतृत्वदायी भूमिका लिनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा द ग्रीन टेबलको 18 श्रृंखला हिमचुलीको हलचल भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ, यसमा साझा दृष्टिकोण कुन रूपमा राख्छ भन्नेतर्फ साझा दृष्टिकोण बन्नुपर्नेमा जोड़ दिनुभयो। विश्व मंचमा भाषण गरेर फर्किने मात्रै नभई कार्बन उत्सर्जन कम गरिरहेका विश्वका साना सबै देशहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उहाँको भनाई छ। यसमा कूटनैतिक परिपक्वता, सहकार्यको वृहत्तर भावना राख्नुपर्ने भन्दै कांग्रेस नेता विश्वप्रकाशले प्रधानमन्त्रीको सन्देशबाट नेपालले सिंगो विश्वकै नेतृत्व गर्न सक्छ भन्ने सन्देश पनि दिनुपर्ने उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जंगली हात्ती रोनाल्डो मृत भेटियो, पश्चिम नवलपरासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले संविधान दिवसको अवसरमा बिहान सैनिक मंच टुणीखेलमा मूल समारोह, संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विषजारी ताल कुमाल ताल क्षेत्रमा जंगली हात्ती रोनाल्डो मृत भेटिएको छ। सौरा खोरसोर नजिक रहेको चितवन निकुञ्जको हात्ती प्रजनन केन्द्रको भरपर्दो जंगली भाले हात्ती रोनाल्डो आज बिहान मृत भेटिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले भाले हात्ती मृत फेला परेको भन्ने प्रारम्भिक जानकारी आएको तर थप विवरण प्राप्त नभएको बताउनु भएको छ। 24 वर्ष अघि सौरा क्षेत्रमा यो हात्ती देखिएको थियो। 53 वर्षीय रोनाल्डो चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको थियो। बिजुलीको पोल ढलेको पाइएको र करेन्ट लागेर मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। प्रजनन केन्द्रमा मात्रै भाले हात्ती रोनाल्डोबाट 33 वटा हात्तीका बच्चा जन्मिएका छन्। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सोमरीले गैराती बर्दघाट नगरपालिका 4 बाट झाड़ीमा लुकाई राखेको सामान बरामद गरेको हो। सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डै 80 लाख 30 हजार रूपियाँ बराबरको मोबाइलका पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयरबड, स्मार्ट वाच र स्पीकर लगायतका सामान बरामद गरेको हो। बरामद भएका सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिका र डेनमार्कले ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि शुरू भएको कूटनैतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ। सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ। त्यस्तै डेनमार्ककी प्रधानमन्त्री मेड फेदरिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा मजबूत बनाउने उल्लेख गर्नुभएको छ। तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा उल्लेख गरेका सम्झौताका विशेष प्रावधानबारे फेदरिक्सनले केही खुलाउनु भएको छैन। यो सम्झौता ग्रीनल्याण्ड लिने भन्दै ट्रम्पले महिनौदेखि दिँदै आएको धम्कीपछि भएको हो। सम्झौतामा अमेरिकाको स्पष्ट लिखित स्वीकृति बिना कुनै पनि अमेरिकी प्रतिद्वन्दीले ग्रीनल्याण्डमा सैन्य उपस्थिति कायम गर्न वा संवेदनशील लगानी गर्न नपाउने व्यवस्था पनि समावेश गरिएको छ। डेनमार्ककी प्रधानमन्त्री फेदरिक्सनले यो सम्झौतामा आउँदो हप्ता हुने संयुक्त राष्ट्रसंघको महासभामा हस्ताक्षर गरिने

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। संविधान दिवसको अवसरमा बिहान सैनिक मंच टुणी खेलमा मूल समारोह। संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू। बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा केही दिन ढिला हुन सक्ने। जलवायु परिवर्तनको जोखिम कम गर्न माग गर्दै मनास्लुमा युवाहरूको अनसन। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव। ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता। सम्झौतासँगै ग्रीनल्याण्ड विवाद समाधान। र जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: यस तल सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
2: हाड जोनी तथा नशारोग विशेषज्ञ डाक्टर विजय परियार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 06564143777 मोबाइल 98560443443
3: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
3: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
3: रामदाम सुनसादी पसल शुक्ला गण्डकी 6 खैरेनी 4 वडा कार्यालयको अगाडि सम्पर्क नम्बर 06542241260 र 98460728022
4: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
5: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि
4: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
4: मोबाइल 98560055770
6: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
7: साथ छ हाम्रो
8: आज पनि खाना काट्छ होइन कहाँ जान्छ

0: तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
5: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9855338 9841356558।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625229।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
14: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
13: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
14: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
13: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
15: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असिम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
16: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
1: टीवीएस साथ छ हाम्रो।
2: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनु, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौड़ाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9804639839।
5: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौड़ा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
7: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनी टारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
8: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौड़ा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रीम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
10: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
9: प्रोप्राइटर रोशनी श्रेष्ठ।
10: मोबाइल नम्बर 9827109466 र 9840594543।
11: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
12: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
12: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
12: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
13: पङ्खा
14: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे त्यहाँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: हामीले राम्रो संस्कार दिएर हुर्काएको छोरा मेहनती छ, गरी खान सक्छ। अब दुवैजनाको मन मिलिसकेपछि ढिला किन गर्ने? हामी रित पुर्याएरै माग्न आएको हजुर।
1: छोरी त दिने हो, छोरी ठुलो पाउनु के ल्याएर छ?
0: हामी त्यति धनी त होइनौ।
1: अब सीमालाई दिएपछि त छोरीले दुःख पाउँदैन होला। अब हामीले कुरा पक्का गर्दा भयो।
2: होइन, म पनि जान्छु। सीमालाई लिनु
3: त्यति सजिलो छ नि पाउनेलाई, यस्तो चिज म तिमी
2: तिम्रो लागि भने जसरी पनि ल्याउँछु।

सहयोग आफ्नो प्रतीक्षाले माया भनी कुरी रहे। माया गर्न जान्दा थिए कि जान्दिन थिए त्यो त थाहा छैन, तर चोट चाहिँ पुर्याए होला। यो कागजको ठेगानामा भेटिन्छ या भेटिन्न त्यो पनि थाहा छैन, बस त्यति थाहा छ। त्यति धेरै वर्ष पहिलोपटक सासले डर भन्छ आँखा।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
5: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगौडा, समय बिहान 11 बजे।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही एल्युमिनियम, अब यूपीबीसीको साथमा।
8: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
10: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
16: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98 5 60 30 982 र 97 0 65 20 209।
17: TVS को साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: जहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
1: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुईवटामा तरकारी पसलको आडौमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिखली ढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
3: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
7: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
11: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री व्रतबन्ध, घर पैचो, सत्यनारायणको पूजा, चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल, मोबाइल 98058926466 र 98467939839।
13: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय

0: मा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा, सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9891552077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 98562062676।
6: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460745780।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
11: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98 644 35 031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलीगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलीगौड़ा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 70 9 4, मोबाइल नम्बर 98 460 61 268
10: 98 560 60 268।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, साढ़े नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलीगौड़ाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौड़ा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 414 50, मोबाइल 98 463 23 811।
14: ए नानीको बुवा, आज त नयाँ सन्देश सन्दिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98 141 11 178 98 560 00 778।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 9856309

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएनटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हर उत्पन्न दिनुहोस् श्री स्टील टीएनटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
5: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
2: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
6: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
10: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
12: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
13: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्प पोस्ट चोक
13: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856124
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
15: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
14: त्यसो भए सँगै जाउन त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846194378 9811969902
16: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
18: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
19: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
17: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो
20: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
21: साथ छ हाम्रो
16: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
22: की शादी है तो फंक्शनों की कमी नहीं होगी वेलकम टू देसी सन डाउनर विथ रंग और पार

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
9: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
10: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
11: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साफ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 70 9 4, मोबाइल नम्बर 98560 61 268
9: 98560 60 268।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चोक कनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560077178।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: को इंटरनेट गेट कनेक्टेड से कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-60-14-175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसियाको त्रिशुली एक जलविद्युत आयोजनाबाट आज 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई। थप मानिस हराएको आशंकामा खोजी चल्दै। भदौमा 5.9 अर्ब रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात। बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्वौं एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै। नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी। नेपाल खबरमा अब पूरा खबर। रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 सुरुङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5.9 करोड़ 24 लाख रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56.56 करोड़ 6,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेको सीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ। बाढ़ीले सिलिमी र त्रिशुली जलविद्युत आयोजनाका केन्द्रका संरचनाका साथै 220 केभी त्रिशुली 3B हब सब स्टेशनमा क्षति पुर्याएपछि आपूर्ति रोकिएको हो। प्राधिकरणले अन्य जलविद्युत आयोजनाबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैतर्फ पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा काठमाण्डुको टुली खेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभई त्यो केवल कागजको पन्नामा मात्र सीमित रहने टिप्पणी गर्नुभयो। सम्बोधन क्रममा सुशासन र विकासका मुद्दामा जोड़ दिँदै उहाँले देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो। सुशासन नारा मात्र नभई काम भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्ट अपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता छ। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइँदैछ। ऐतिहासिक संविधान सभाबाट 2072 साल असोज 3 गते नेपालको संविधान जारी भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको संविधान जारी भएको आजकै दिन 11 वर्ष पूरा भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि ओडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलतामा ओडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देवा पक्षले भने यो प्रक्रियामा सहभागिता जनाएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष्मशान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउँछन्। गराउनेछन्। यस अधिवेशनले वडा सभापति, दुई उपसभापति, एक सचिव, एक सहसचिव र वडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक वडा कार्य समितिमा कम्तीमा एक तिहाई महिला, दलित र 30 वर्ष मुनिका युवाहरूको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था रहेको छ। साथै यसै महाअधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो ओडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने सुदृढ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदम चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउवा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउवा पक्षले यही भदौ 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायहरूलाई आग्रह गर्नुभयो। भारतीय व्यवसायले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन र विश्वव्यापी आपूर्ति श्रृंखलाको रणनीतिक साझेदारको रूपमा हेर्नुपर्ने उहाँको भनाई छ। सरकारले सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले बजेट र कर प्रणालीमा गरेका नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता मैत्री बनेको दावी गर्नुभयो। भोडेकोशी बाढ़ीपछि विपत्ता भएका पत्रकार टेकराज थामीको परिवारले आज कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको छ। चीनको केरुङमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ भदौ 10 गतदेखि सम्पर्कविहीन हुनुभएको थियो। 41 वर्षका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डिलबहादुर थामीले दागबत्ती दिनुभयो। नयाँ पत्रिका दैनिकमा कार्यरत थामी 2 दशकभन्दा बढ़ी समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। अब विदेशको खबर। चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रवृत्तिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेख्य रूपमा बढ़ेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढ़ेको छ। यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन्। यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 करोड़ युआन कायम भएको छ। यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि, अनुसन्धान र विकास तथा उन्नत उत्पादन जस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढ़िरहेको देखाउँछ। विज्ञहरूको अनुसार चीनको आकर्षण पहिले मुख्यत कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र उच्च स्तरीय प्रविधिमा आधारित बन्दै गएको छ। यसैबीच चीनले विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न 15 बुँदे कार्ययोजना सार्वजनिक गर्नुका साथै फ्रान्स, स्विजरल्याण्ड र दक्षिण कोरियाबाट भित्रने लगानीमा समेत उल्लेख्य वृद्धि भएको जनाएको छ। अब खेल खबर। विशौं एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह शुरू हुन थालेको छ। जापानको आइची नागोयामा एसियाडको उद्घाटन समारोह चल्न थालेको हो। असोज 18 गतेसम्म चल्ने प्रतियोगितामा 43 वटा खेल हुँदैछन्। 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि आयोजक आइची नागोयाले 2.40 अर्ब अमेरिकी डलर अर्थात झण्डै 3.69 अर्ब नेपाली रूपियाँ खर्च गरेको जनाएको छ। यसपालि नेपालले 21 खेलमा सहभागिता जनाउँदैछ, जसमा 135 खेलाड़ी सहभागी हुनेछन्। नेपाली टोलीमा खेलाड़ी बाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक, मेडिकल, पत्रकार तथा अन्य पदाधिकारी गरी 211 जनाको टोली सहभागी हुनेछ। नेपालले एसियाडको लागि 11 करोड़ बजेट छुट्याएको छ। एसियाडमा नेपालले अहिलेसम्म 3 रजत र 23 काश्य पदक जितेको छ। यसपालि खेलकुद परिषदले कम्तीमा 1 स्वर्ण जित्ने लक्ष्य राखेको छ, जसमा कराते, कबड्डी, बक्सिङ, उसु जस्ता खेललाई सम्भावित सूचीमा राखिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवाको त्रिशुली एक जल विद्युत आयोजनाबाट आज थप 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई। थप मानिस हराएको आशंकामा खोजी कार्य चल्दैछ। भदौमा 5 अर्ब 9 करोड़ रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात बाढ़ीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवै प्रति सरकार पूर्ण जिम्मेवार रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो दरार रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाड़ी सहभागी।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481, वेबसाइट झुले.com.np।

0: नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: कृषि मन्त्र नार्क सँग।
2: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानी
3: शुक्ला गण्डकी एफएम 97.6।
4: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
5: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
6: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
4: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
7: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाह, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
5: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतुलमसाल पौडेल। मोबाइल 9898526466 र 9847739849।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
11: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769172।
13: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ। दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
15: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरिनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरिनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू

0: सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452।
2: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
3: किन आमा के भएर
2: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
3: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
2: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
0: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
2: मोबाइल 9855643952 र 9806656586।
3: कता हिँडेको आइफोन हातमा लिएर
4: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
3: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
4: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843328611
5: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 9855603982 र 9705625209
6: TVS साथ छ हाम्रो
7: शुक्ला गण्डकी FM 97.6
8: Welcome Best music, best hour, best station, and best show. This is Station Rocks. Right here on Shukla Gandhi FM 97.6. Every Saturday from 3:15 to 4. Be ready!

All right, hello, hi, namaste, and a very, very good afternoon. Good afternoon to all my friends out there. Karyakram Station Rocksko. आजको यो बिल्कुलै बिल्कुलै नयाँ एपिसोडमा हामी सबैजना साथीहरूलाई वेलकम भन्न चाहन्छौँ. वेलकम टु दि शो. के छ नानीहरू, हालखबर साथीभाइहरू, सब ठिक ठाक छ कि छैन, के गर्दै हुनुहुन्छ, खानापिना खाजा पिना भयो कि नाइ, खाजा बनाउँदै हुनुहुन्छ होला र खाजा बनाउने सोच हुनुहुन्छ होला, खाजा बनाउँदै पनि हुनुहुन्छ होला, र कसैले खाइ पनि सक्नु भयो होला. एनिवे, जस्तो अवस्था भए पनि हामीलाई सुनेर साथ दिनुहोला कार्यक्रम स्टेशन रक्सको आजको यो स्याटरडेको एपिसोडमा. सधैँको जस्तो यहाँको रेगुलर होस्ट, कुल एन्ड ह्यान्डसम होस्ट आयाङ श्रेष्ठ आइसकेको छु. एन्ड हामी रहनेछौ अबको करिब करिब चार बजेसम्म. र यो चार बजेको समय अवधिभर हामी एकदमै वन्डरफुल गीतहरू यहाँको लागि राख्ने नै छौँ कार्यक्रममा. एन्ड डेफिनेटली अब गीतसँगै हामी अरू पनि कुराकानी गर्ने नै छौँ. र आज विशेष गरेर संविधान दिवस, कन्स्टिट्युसन डे, ह्याप्पी कन्स्टिट्युसन डे टु अल. सबैजनालाई संविधान दिवसको धेरै शुभकामना पनि छ. हामीले अब जुन हिसाबले नयाँ सरकार, नयाँ एउटा गभर्मेन्ट, नयाँ सिस्टम, हरेक कुराले हेरेसँगै हामीले जब अब एक हिसाबले हाम्रो हक अधिकारको कुरो बोल्न पाउनुपर्छ भन्नेको कुरा, र पहिला भन्दा जुन हिसाबले राणा शासनदेखि लिएर त्यो जमानाबाट अहिलेको समयमा आउँदाखेरि हामी धेरै फ्री भएका छौँ भनौँ एक हिसाबले, किनभने त्यो टाइममा राजाहरूको पालामा त्यति बेलाको समयमा चाहिँ हामीले चाहेको कुराहरू बोल्न पाउँदैनथ्यौँ, चाहे अनुसारको कामहरू गर्न पाउँदैनथ्यौँ, धेरै कुराहरूमा चाहिँ हामीले पर्मिसन लिन पर्थ्यो. र नयाँ संविधान, नयाँ कानून, नयाँ विधेयक आएको अनुसार चाहिँ हामीले जुन हिसाबको अहिले हामीले एउटा स्वतन्त्रता हामीले अथवा पाइरहेका छौँ, जो बोल्न पाउने अधिकार, हाम्रो राइट्सको कुराहरूमा धेरै कुराहरूमा हुँदाखेरि चाहिँ र यो यसमा चाहिँ हिसाबले भन्दाखेरि इट्स सो पोजिटिभ. एन्ड हामीलाई यो संविधान, नयाँ संविधान, नयाँ कानून, विभिन्न विधिहरू, विभिन्न न्यायको कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुँदाखेरि चाहिँ सँगै मेन भन्ने कुरा चाहिँ अब हामीले केही राम्रो काम गर्ने प्रयत्नमा जनताको हक एन्ड हितको लागि चाहिँ जुन खालको सरकारले ल्याएको छ, असोजको 3 गते September 9, 2016 आज चाहिँ रहेको छ भने चाहिँ अब विशेष गरेर अब सबैजनालाई संविधान दिवसको शुभकामना पनि छ. अब विभिन्न ठाउँहरूमा विभिन्न अब लिडर्सहरूले, पोलिटिकल लिडर्सहरूले चाहिँ अब सेलिब्रेसन पनि गर्दै हुनुहुन्छ भने होला, हामीले पनि सेलिब्रेसन गर्नुपर्छ, किनभने हामीले बोल्ने देखि लिएर, काम गर्नेदेखि लिएर, हामीले जिउने अधिकार राम्रोसँग स्वतन्त्र भई एकदमै सुरक्षितका साथ विभिन्न कुराले भनौँ एक हिसाबले चाहिँ हामीले जिउने अधिकार, बाँच्ने अधिकार, काम गर्ने अधिकार, होइन, सबै कुरा चाहिँ हामीले पाउनु पर्ने हुँदाखेरि चाहिँ पाइ पनि राखेको छौँ र हामीले मनाउनु पनि पर्छ, होइन त. यस कार्यक्रममा हामी स्पेसियली चाहिँ डिफ्रेन्ट नेपाली म्युजिकल ब्यान्ड्सका गीतहरू राख्छौँ, नेपाली पप म्युजिकहरू राख्छौँ. र हाम्रो ठाउँ एकदमै राम्रो भएको रहेछ. अब लाइक यसो आउँदा बिहान आउँदाखेरिको चाइमा पनि हेरेँ, लाइक खैरेनी, सरी, भीमातबाट दुलीगाउँ आउँदासम्मको समयमा र खैरेनीको त्यो जुन हाम्रो घुम्टी थियो त्यो यस्तो राम्रो भएको छ, अति ब्युटिफुल, एकदमै क्लिन, लाइक एकदम मेन हाइवे खैरेनी दुलीगौँडा अनि कोत्रेसम्मको डिस्टेन्समा एकदमै राम्रो भएको छ. एकदमै ह्याप्पी फिल हुन्छ बिकज एकदमै जुन खालको सिचुएसन आजभन्दा 5 इयर्स ब्याक थियो एन्ड राइट नाउ द सिचुएसन हेज बिन चेन्ज टोटल्ली, एकदमै ह्युमङ्गस तरिकाले चाहिँ चेन्ज भएको हुँदाखेरि चाहिँ एकदमै सच अ ब्युटिफुल थिङ, एकदमै राम्रो कुरा पनि हो. एन्ड यस, अब म्युजिकको कुराकानी गर्ने हो भने चाहिँ त्यस्तो अब ब्यान्ड मेम्बर्सहरूको पनि खासै गीतहरू त आइराखेको छैन, पप गीतहरू पनि आइरहन्छ, हामी बजाउने नै छौँ, होइन त. ओके, सो एट द बिगिनिङ अफ द सो हामी कार्यक्रममा यहाँको लागि राख्दैछौँ, दिस इज अ सङ कल्ड राम साइली, विपुल छेत्रीको आवाजमा एकदम पुरानो गीत रहेको छ. एन्ड आई थिङ्क धेरै समय भयो विपुल दाईले चाहिँ गीतहरू निकाल्नु चाहिँ भएको छैन. आजभन्दा 14-15 वर्ष अगाडिको टाइममा चाहिँ विपुल छेत्रीको गीतहरू एकदमै राम्रो हुन्थ्यो, राम्रो हुन्थ्यो नि, अझै पनि छ, तर चाहिँ
चर्चा परिचर्चा पपुलरिटीको हिसाबमा त्यति बेला एकदम हाइपमा पनि थियो. अहिले चाहिँ अब दाई अरू काममा व्यस्त पनि हुनु भएर पनि होला त्यो हुँदाखेरि एन्ड टेक्निकल सपोर्टमा मलाई सुबिना मिसले सपोर्ट गर्दै नै हुनुहुन्छ. ओके राख्छौँ त्यसपछि वी विल बी ब्याक अगेन अन द शो लेडिज एन्ड जेन्टलमेन. दिस इज नन अदर देन

Alright, Rama Saili, Bipul Chaturuga Awaz, and Agalagi Rakhi Sake Gosu. Welcome back to the show, ladies and gentlemen. Karikam Station, Rocks from the Ununsa. अनि के छ नयाँ नयाँ खबर साथी, के गर्दै हुनुहुन्छ? अहिले चाहिँ गर्मी छ, बेलुका रातभरि पानी परेर हैरान भएको छ, गड्याङ गुडुङ गरेर सुत्दा सुत्दै गइलेकै झड्याङ्गै चाहिँ भिम्ल्याइदिन्छ, गाह्रो पो छ त हो। साँझ पख तपाईँ यदि कहीँ कतै हिँड्दै हुनुहुन्छ भने छाता रेनकोटहरू चाहिँ लिएर हिँड्नु होला, किनभने जुन बेला पनि पानी पर्न सक्छ, भिजेर अब तपाईँ भिज्न पनि सक्नुहुन्छ, भिजेर लगाउँदै तपाईँ बिमारी पनि हुन सक्नुहुन्छ। त्यो भन्दाखेरि चाहिँ प्लिज डु केयर, बी केयरफुल एन्ड डु केयर, होइन, एकदम आफ्नो चाहिँ एकदमै ख्याल गर्नुहोला। रातभरि पानी परेर हुन्छ अनि त्यसको लाइन जाने पनि समस्या पनि छ। एन्ड अर्को कुरा भनेको, राइट नाउ वाट आइम सेइङ इज लाइक वी आर नट ड्रिङ्किङ लट्स अफ वाटर, बिकज जसले गर्दाखेरि हामीलाई त्यो डिहाइड्रेसन, एक हिसाबले कन्स्टिपेसन जस्तो कुराहरूमा एकदम इफेक्ट परिरहेको छ। युरिनहरूमा पनि हामीले चाहिँ दिसापिसाब गर्न जाँदाखेरिको टाइममा नै राम्रोसँग नआइरहेको अवस्था हामीले देखिरहेको हुन्छ डक्टर्सहरूसँग कन्सल्टमा पनि। प्लिज ट्राई टु डु हुन्छ नि, एकदमै ट्राई टु ह्याभ गुड फुड, ट्राई टु ड्रिङ्क लट अफ वाटर, इट्स भेरी इम्पोर्टेन्ट। अनि सबैलाई यही नै रिक्वेस्ट गर्छौँ। एन्ड सँगै अब अहिलेको टाइममा गभर्मेन्टले नयाँ लाइक अस्ति भएको न्युजमा एकदमै राम्रो लागेको कुरा चाहिँ बिजनेसम्यानहरूलाई एकदमै कोअर्डिनेट बिजनेसम्यानहरूलाई बोलाएर चाहिँ अनि कोलाबोरेसन गर्नु भएको छ भन्ने कुरा चाहिँ आइरहेको छ गभर्मेन्टले। दे आर रियली डुइङ गुड एन्ड वी हेभ टु सपोर्ट देम एज वेल। र अब त्यही नै हो, कलाकारिता, म्युजिक, फोटोसुटको कुरा गर्दाखेरि चाहिँ अब लाइक फोटोसुट भन्दाखेरि पनि अब म्युजिक भिडियोहरूको अहिलेको टाइममा चाहिँ ठिक छ, त्यस्तो धेरै हाइले चाहिँ आइरहेको छैन। त्यही हो, गीत चाहिँ बजाउँ है त। पश्चाताप दिवेश सुब्बाको आवाजमा यो गीत राख्दैछौँ हामी यहाँको लागि। एन्ड त्यसपछि हामी सर्ट कमर्सियल ब्रेकमा जान्छौँ। एन्ड आफ्टर द्याट वी विल बी ब्याक अगेन अन दिस शो। अहिलेको लागि लेट्स गो विथ दिवेश सुब्बा, हियर वी गो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: टिचर।
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मामीले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988।
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: Alright, welcome back to the show. Sabajana Satellite Karyakram Station Rock Sunday Ununcha Shukla Gandhiki FM 97.6 MHz ma. I am Stressor is right here. Technical support pa malai. Subram is the support gardai hununcha. Last week I am not paye nau. I give you mero personal kaam le gardai kheri chai but right now I am here. र हामीलाई कतिजनाले सुन्नुहुन्छ है गाउँघरतिर सुन्नुहुन्छ हुँदैन बजारतिर सुन्नु भएको छ कि छैन प्लिज गिभ अस अ कमेन्ट है बिकज अब केही प्रब्लम्सहरू लाइक यु फिल लाइक अलिकति यसलाई यो कार्यक्रमलाई यसरी लैजाँदा राम्रो हुन्छ भने सोच्नुहुन्छ भने प्लिज डु कमेन्ट डु कल विल अप्रिसिएट यु सजेसन्स एज वेल। एकदम इम्पोर्टेन्ट छ किनभने सबै मिलेर सबैजना मिलेर गयो भने डेफिनेटली केही न केही राम्रो त भइ नै हाल्छ है नि त। ओके सो यस अब यति बेला क्रममा भनेको बिजनेसको कुरा गर्दाखेरि पनि लाइक लट्स अफ यङ जेनेरेसन्स आर देयर हु आर रियली इन्ट्रेस्टेड टु इन्भल्भ इन बिजनेस दे हेभ अलरेडी स्टार्टेड दे वोन स्टार्टअप एन्ड राम्रो पनि इन्कम पनि भइराखेको हुँदाखेरि हामीले पनि वी निड टु लर्न फ्रम देम अल्सो एन्ड वी निड टु सपोर्ट अल्सो बिकज if we're not getting together when it then it becomes really hard to get that point jun hamle khoji raheko so tyo napauna sakne hudakheri please let's collaborate and cooperate ek apasma chha garau ani tyo bhaye pani definitely ramro nai huncha okay la thik chha alik lagi hamile arko git rakhdai chhau dhun rockets bad raheko chha yo git pachi hamile feri pani aune chhau kai kam station rocks de garnu hola

राइट रकेटबाट धुन यहाँको लागि राखिसकेको छु. कार्यक्रम स्टेशन सुन्दै हुनुहुन्छ www.shuklagandiki.fm.com र सँगै हामीलाई 9.6 MHz सुन्दै हुनुहुन्छ. हाम्रो पात्र एप्लिकेशन मार्फत सुन्दै हुनुहुन्छ. रातो पार्टी एप्स मार्फत हामीलाई सुन्दै हुनुहुन्छ. वेबसाइट मार्फत पनि सुन्दै हुनुहुन्छ. थ्याङ्क यू भेरी मच टु अल. देशदेखि विदेशसम्म सुनिराख्नु भएको छ. थ्याङ्क यू भेरी मच. एन्ड देश विकास हुँदैछ है. विदेशमा रहनु साथीहरूलाई मैले यही इन्फर्मेसन यहाँबाट प्रवाह गरे. हामीले जुन हिसाबले अब एक हिसाब कस्तो पनि छ भने अब लाइक अब सो कल्ड मिडिया पर्सन्स आर देयर, मिडिया पिपल आर देयर हु आर रियली लाइक एक्सप्लोरिङ द नेगेटिभिटी. त्यो हुँदाखेरि चाहिँ पोजिटिभ कुरा सुन्नु होला. हामी राम्रो लाइनमा जाँदैछौँ. अब पृथ्वी राजमार्ग पनि बिस्तारै बिस्तारै राम्रो हुँदैछ, बनाउँदैछ. त्यो हुँदाखेरि चाहिँ अब त्यो बाहेक बाँकी टाइममा जति पनि रसुवाको बाढी आए लगतैको विभिन्न खालको चाहिँ समस्या आउँदाखेरि गभर्मेन्टले दे आर रियली डुइङ देयर बेस्ट. म यसमा चाहिँ ह्याट्स अफ भन्छु. बालेन्द्र शाह हाम्रो चाहिँ प्रधानमन्त्रीज्यू हुनुहुन्छ एन्ड होम मिनिस्टर हाम्रो चाहिँ अब गृहमन्त्री हुनुहुन्छ सुदन गुरुङ, उहाँ सबैजना चाहिँ हामी थ्याङ्क यू पनि भन्न चाहन्छु फर दि ग्रेट कोअर्डिनेसन एन्ड फर द गुड लिडरसिप. बिकज यो टाइममा यस्तो सिचुएसनमा पनि दे आर रियली डुइङ हार्डवर्क भनेको त ह्याट्स अफ टु देम है. ओके सो यस, अहिलेको लागि हामी विदाउट वेस्टिङ अ टाइम अघि गीत राख्दैछौँ. दिस इज अ सङ कल्ड कोमल टु तिम्रो बदनमा. यो गीत रहेको छ सबिन राईको आवाजमा. यो गीत राख्दैछौँ. त्यसपछि भने फेरि पनि ब्याक हुन्छौँ टेक्निकली सपोर्टमा. मलाई सुबिन मिस्टरले सपोर्ट गर्दै हुनुहुन्छ. थ्याङ्क यू भेरी मच. लगभग लगभग अब 4 बजमा फ्यु मिनट बाँकी रहेको छ भने यो गीत पछाडि फेरि आउने छौँ कार्यक्रम स्टेसन रक सुन्दै गर्नुहोला.

राइट कोमल चाहिँ तिम्रो बदनमा यो चाहिँ सबिन राईको आवाजमा रहेको यो गीत वन्डरफुल वन्डरफुल गीत यहाँको लागि मैले राखिसकेको छु भने एन्ड यस अब यो गीतसँग चाहिँ हामी जानुपर्ने हुन्छ. आई हेभ टु गो फ्रम हियर. वन्स मोर ह्याप्पी कन्स्टिट्युसन डे. संविधान दिवसको धेरै शुभकामना छ. र देशले त गर्दैछ, देशको अब गभर्मेन्टले दे आर ट्राइङ देयर बेस्ट. हामी पनि आफ्नो ठाउँबाट राम्रोसँग ट्राई गरौँ. बिजनेसम्यानहरूले बिजनेसमा अझै राम्रो इन्भेस्टमेन्ट गरौँ. लाइक अब एक्ट्रेसहरूले राम्रोसँग अब काम गरिदिनु होला. एण्ड जति पनि बाँकी काम गर्नेहरू हुन्छ, खेतीपातीदेखि लिएर सबैजनालाई डु योर बेस्ट, अल द बेस्ट. Keep working hard because hard work is really really important. र यो भन् म तपाईँलाई पनि भन्दैछु र म आफूलाई पनि भन्दैछु. बिकज म यो चाहिँ किन भन्छु भने स्पेसियली भन्न हामीलाई सजिलो हुन्छ क्या, गर्न गाह्रो हुन्छ. त्यही भएर चाहिँ अब आफूले आफूलाई सपोर्ट अथवा सजेसन दिनु पनि इम्पोर्टेन्ट जस्तो लाग्छ. त्यही भएर ओके ल ठिक छ. एन्ड एट द एन्ड अफ द शो त्यसरी शङ्कर लैजाऊ मलाई अभियान द स्टिम इन्जिन्स ब्यान्डबाट रहेको छ यो गीत. आज लास्ट म्युजिक स्वरूप सार्दै कार्यक्रम स्टेसन रक्सको आजको यो साथीहरूको एपिसोडबाट भने आयाङ श्रेष्ठ बिदा हुन्छ. हेभ अ वन्डरफुल टाइम, हेभ अ वन्डरफुल डे, हेभ अ वन्डरफुल स्याटरडे. लुगा धोइकै पखाली सुत्दै हुनुहुन्छ र घर घर निलाउँदै पनि हुनुहुन्छ होला साथीहरू. अब निजाने साथीले त अब के सुन्नु होला, अब दोकानमा बसेर सुन्दै हुनुहुन्थ्यो होला. र गाउँमा बसेर हामीलाई चाहिँ मजाले चाहिँ अब कसको यो चाहिँ कसको आवाज भनेर सुन्दै हुनुहुन्थ्यो होला भने डेफिनेटली आयाङ श्रेष्ठ छँदैनछु र अब जानुपर्ने बेला भइसकेको छ. Have a good day, have a good Saturday, keep dreaming, keep doing more hard work and definitely I'm achieve the goal. So have a good time, have a good Saturday. Thank you.

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
11: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
12: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
11: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
13: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38-981।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
9: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
9: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन स्टिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
10: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
9: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
10: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816561187
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त
12: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
11: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
12: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
11: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811996902
13: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
13: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ

0: खोजो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड शुक्ला गण्डकी सार दुलेगौडा।
3: मोबाइल 9850605770।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9840626617 र 9811638981।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टाढा नहो।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
3: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309082 र 9707020।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने।
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
7: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखा को लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
12: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
10: ओम एम आभूषण सुन चाँदी दोकान।
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
13: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98271036 र 98460-94543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6। स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0653414411, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98562887।
7: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
7: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी 4, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0654414142, मोबाइल 98560231128 र 98462014726।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654414377 र 98560443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बीपी चोक।
10: Thank you.
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै डेलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
11: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
11: ओम एम आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 9864069246, 9800528008।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै कुरासँग साफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम दिलगाउँदा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665705907, मोबाइल नम्बर 9840601268,
17: 9850602068।
19: होइन यसो आमा त कहाँबाट छोनेको
20: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
22: चेस्का बाजे चाहिँ छ, पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
23: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9850603324।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 9850602887।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
11: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
1: मोबाइल 9850603452
0: र 98066656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
8: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
24: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
25: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
8: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
26: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
24: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467349।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6। शुक्लगण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560505544।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशको राजधानी पोखरामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइएको छ। गण्डकी प्रदेश सरकारले दिवसको अवसरमा शनिबार बिहान प्रभात फेरी र मूल समारोह आयोजना गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख डेलीराज भट्टले संविधान कानूनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौं लामो बलिदान, त्याग र संघर्षको परिणाम भएकोले गर्नुभयो। वहाँले विकासको अवसरलाई सम्मान र न्यायोचित रूपमा विस्तार गर्न तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सह अस्तित्वको सम्बन्ध अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। संविधानले संघ, प्रदेश र स्थानीय तहमा राज्य शक्तिको विकेन्द्रीकरण र जनताको घर दैलोसम्म शासन तथा सेवा प्रभाव पुर्याउने उद्देश्य लिएकोमा त्यसको व्यावहारिक कार्यान्वयनमा जोड़ दिनुभयो। कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले भोटेको सिवारीका कारण संविधान दिवसमा उत्साह भन्दा बढ़ी पीड़ा भएको हरेक वर्ष जसो कुनै न कुनै गम्भीर संकट सामना गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको वहाँको भनाई छ। गण्डकी सरकारले बाढ़ीमा मृत्यु भएका प्रदेशभित्रका नागरिकका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ, काजक्रिया खर्च बापत 25,000 रूपियाँ र बेपत्ता परिवारका सदस्यलाई 1,00,000 र घाइतेको उपचार खर्च 50,000 रूपियाँसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा गण्डकी सरकारले 4 करोड़ जम्मा गरेको छ। यी कदम सहयोग नभई नागरिकको दुःखमा सरकारसँगै भएको प्रतिबद्धताको रूपमा बुझ्न उहाँले आग्रह गर्नुभएको छ। संविधान दिवसको अवसरमा शनिबार दमौलीमा जनरोत्तोलन, प्रभात फेरी र प्रवचन कार्यक्रम सम्पन्न भएको छ। व्यास नगरपालिका 3 प्रशासन चोकमा राष्ट्रिय सभा सदस्य पदम बहादुर परियार र संविधान सभा सदस्य रामचन्द्र पोखरेलले संयुक्त रूपमा जनरोत्तोलन गर्नुभयो। लगतै सोही ठाउँबाट शुरू भएको प्रभात फेरी व्यास नगरपालिकाको सभा हालमा पुगेर प्रवचन कार्यक्रममा परिणत भएको थियो। उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य परियार, संविधान सभा सदस्य पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वागले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले धारणा राख्नु भएको थियो। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु पर्ने तनहुका वक्ताहरूले जोड़ दिएका छन्। व्यास नगरपालिकाको संविधान दिवस 2083 को अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा वक्ताले संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभयो। संविधानले नागरिकका मौलिक अधिकार, समावेशिता र लोकतान्त्रिक मूल्यलाई संस्थागत गरेको उहाँले उल्लेख गर्नुभयो। म्यागजीमा फरक क्षमता भएका बालबालिका अध्ययन गर्ने 2 स्रोत कक्षा र अनाथ बालबालिका आश्रित बालगृहलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेर संविधान दिवस 2083 मनाइएको छ। बेनी नगरपालिका 4 सिंगाको धौलागिरी माध्यमिक विद्यालयको सुस्त श्रवण, वडा नम्बर 5 बगुवा खोलाको बाल जागृति आधारभूत विद्यालयको बौद्धिक अपाङ्गता र नेपाल बाल संगठनले बेनीमा संचालन गरेको बालगृहका अनाथ बालबालिकाहरूलाई सहयोग गरेर संविधान दिवस मनाइएको संविधान मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डील कुमारी खत्रीले जानकारी दिनुभयो। कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेलले संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ लैजानुपर्ने विचार व्यक्त गर्नुभयो। तनहुको पुरानो सदरमुकाम स्थित बन्दीपुर अस्पतालले बिरामीको सहज पहुँचको लागि सहुलियतपूर्ण विद्युतीय ईभी माइक्रो यातायात सेवा संचालनमा ल्याएको छ। भौगोलिक विकटताले गर्दा समयमा अस्पताल पुग्न नसक्ने दूरदराजको बिरामीहरूलाई लक्षित गरी अस्पतालले संविधान दिवसको अवसर पारेर शनिबारदेखि ईभी माइक्रो सेवाको शुभारम्भ गरेको हो। नयाँ व्यवस्था अनुसार ज्येष्ठ नागरिक, गर्भवती महिला र अपाङ्गता फरक क्षमता भएका व्यक्तिहरूले अस्पताल आउन जानको लागि यो माइक्रो सेवा पूर्ण रूपमा निशुल्क निशुल्क प्रयोग गर्न पाउनेछन्। त्यसै गरी अन्य बिरामीहरूको लागि 50% भाड़ा छूटको व्यवस्था गरिएको छ। सेवाको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बिरामी खोज्न अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै अब बिरामीको पहुँचमै स्वास्थ्य संस्था पुग्ने वातावरण बनेको बताउनुभयो। भदौ महिनामा झण्डै 60,000 मेट्रिक टन ग्यास आयात भएर खपत भएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार भदौ महिनामा 59,833 मेट्रिक टन ग्यासको 42,13,661 सिलिण्डर वितरण गरिएको हो। सामान्य अवस्थामा मासिक 30,00,000 देखि 35,00,000 संख्यामा ग्यास सिलिण्डर खपत हुने गरेकोमा बजारमा ग्यासको अभाव कम गर्न 42,00,000 सिलिण्डर वितरण गरिएको हो। गत साउनमा 40,36,364 सिलिण्डर बिक्री गरेको र असारमा 31,36,937 सिलिण्डर वितरण भएको निगमले जनाएको छ। चीनसँगको व्यापारिक कारोबारको लागि मुस्ताङको नाकामा चहल पहल बढ़दै गएको छ। उपलोमस्ताङको लोमान्थाङ गाउँपालिका चार नैचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालय कोरला नाका र आसपासका क्षेत्रमा चीनबाट आयात गरिएका विद्युतीय सवारी साधन, घरायसी सामान, कस्मेटिक विद्युतीय उपकरण सहित कपड़ा, जुत्ता लगायत चार पर्वलाई लक्षित गरी बोकेको कन्टेनर खचाखच भरिएको छ। साउन महिनासम्म सामान्य चहल पहल रहेको कोरला नाका बोटेकोशी नदीमा गत महिनाको भदौ 10 गते आएको बाढ़ीका कारण रसुवाको टिमुर स्थित रसुवागरी भन्सार कार्यालय बगाएपछि चीनको तिब्बत हुँदै लिजी नेचुङ कोरला नाकाबाट चालू आर्थिक वर्ष 2083-84 दुई महिनाको अवधिमा चार पर्वलाई लक्षित गरी बोकेको कन्टेनरहरू 3,07,93,00,000 रूपियाँ राजस्व संकलन गर्न सफल भएको उक्त राजस्व उठाउन सफल भएको हो। उत्तरीसँग जोड़िएका अन्य नाकाहरू बन्द भएपछि चिनिया सामान आयातको लागि कोरला मात्रै खुल्ला रहेको अवस्थामा नेपाली व्यापारीले साँगुरो सड़क र कच्चीमा साना कन्टेनर लिएर भन्सार कार्यालयसम्म पुग्ने गरेका छन्। बागलुङको गलकोट नगरपालिकाले दरम र गौदी खोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै असला माछा संरक्षण तथा जलचर जैविक विविधताको संरक्षणको लागि माछा मार्न प्रतिबन्ध लगाएको हो। दरम र गौदी खोलामा पाइने असला माछा नेपालमै प्रसिद्ध छ। गलकोटको चिनारीको रूपमा रहेको असला माछाको संरक्षण गर्न नगरपालिकाले सहयोग गर्न सबैलाई आग्रह गरेको छ। शरद ऋतुमा असला माछाले फूल पार्ने अवधि भएकोले असोज 1 गतेदेखि मंगसिरमा शान्त गौदी तथा दरम खोलामा कुनै पनि तरिकाले माछा मार्न निषेध गरिएको नगरपालिकाका जलचर अनुसन्धान अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो। शुक्ला गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ाको 14 वार्षिक साधारण सभा शनिबार दुलेगौड़ामा सम्पन्न भएको छ। साधारण सभाको सहकारीको ज्येष्ठ सदस्य तिलबहादुर आलेले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा ज्येष्ठ सदस्य तिलबहादुर आले र शुक्ली कुमारी श्रेष्ठलाई कदरपत्र, दोसला र नगदसहित सम्मान गरियो। उत्कृष्ट निक्षेपकर्ताको रूपमा भगवती लामिछाने बस्ताकोती र लक्ष्मी गुरूङ सम्मानित भए। साथै सोही अवसरमा शेयर सदस्यका उत्कृष्ट कक्षा 12 उत्तीर्ण भएका छात्र दीपसन गौतम र छात्रा सोनिया पौडेललाई सम्मान गरिएको हो। सहकारी अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्यमणि लामिछाने र संचालन सचिव भरत पौडेलले गरेका थिए। लेखा समितिको प्रतिवेदन संयोजक खेमराज काफ्रेले प्रस्तुत गरेका थिए। साथै सचिव प्रकोष्ठ अध्यक्षको प्रतिवेदन छलफलपछि पारित भएको थियो। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र दुलेगौड़ाको आयोजनामा युवालाई सशक्त बनाऊ, परिवर्तनको नेतृत्व गरौं विषयको मोटिभेशनल प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। अवश्य हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुविना थापा पनि विदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथ इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143178, इमेल newsshukelagandeki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।

0: 9644-3531।
1: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु?
1: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
3: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: मोबाइल 9856055770।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे यही त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा सस्तो र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077778।
9: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
10: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
11: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
10: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
11: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
10: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरनी 4, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-2414-160 र 9846-78-022।
12: शुक्ला गण्डकी FM 97.6।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9560124474।
10: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
10: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियाली एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपानी। सम्पर्क 0565702525, मोबाइल 9856338 9841656858।
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856309982 र 9705602209।
12: टीवीएस साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुन चाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
13: शुक्ला गण्डकी एफएम 97.6।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरासँग साफी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दिल्लीगढ़ त नहुँ,
3: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 मोबाइल नम्बर 98460 61268
2: 98560 60268।
5: ल, माथिको वर्तबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: माथिको वर्तबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगाउँ, समय बिहान 11 बजे।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175. तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 6 बज्यो.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड़। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया उड़ा तहबाट शुरू। देउवा समूह सहभागी भएन। समाजको चाहनालाई पूरा गर्न सक्ने सुदृढ कांग्रेस निर्माणमा जुट्न सभापति थापाको आह्वान।
1: आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। असोज 8-10 विशेष सावधानी अपनाउन सुझाव। अवस्था स्पष्ट भइ नसकेको सरकारी निकायको भनाई।
0: ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार हुने स्थायी सम्झौता भएको ट्रम्पको दावी। इरान र अमेरिका बीच द्वन्द जारी रहँदा इरानी राष्ट्रपतिलाई महासभाका लागि अमेरिका भिसा स्वीकृत।
1: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन। नेपालबाट 135 खेलाड़ी सहभागी। कम्तीमा 1 स्वर्ण जित्ने लक्ष्य।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य वा व्यवस्था सफल हुन नसक्ने उल्लेख गर्नुभयो। केवल शासकीय संरचना बदलेर मात्रै नागरिकका अपेक्षा पूरा नहुने भन्दै उहाँले राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन आउनुपर्नेमा जोड़ दिनुभयो। संविधान कागजमा लेखिएका शब्द मात्र नभई नागरिकका सपना र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गर्दै उहाँले संविधानलाई भाषणमा नभई व्यवहारमै उतार्न आग्रह गर्नुभयो। यस्तै हालैको विपदलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले विकास भनेको भौतिक संरचना मात्र नभएर मानिसको जीवन र भविष्यको सुरक्षा पनि भएको बताउनुभयो। पुननिर्माणका क्रममा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु पर्ने उहाँको भनाइ छ। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
1: ले आजै टुडीखेलमा आयोजना गरेको संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभए त्यो केवल कागजको पाना मात्र बन्ने टिप्पणी गर्नुभयो। सम्बोधनका क्रममा सुशासन र विकासका मुद्दामा जोड़ दिँदै उहाँले देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलियो र धेरै भएको दावी गर्नुभयो।
8: विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौं।
1: प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता एआई, डिजिटल प्रविधि र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइएको छ। ऐतिहासिक संविधानबाट 2072 साल असोज 3 गते नेपालको संविधान घोषणा भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको यो संविधान जारी भएको आजैका दिन 12 वर्षमा प्रवेश गरेको छ।
0: माओवादी सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनको जनआदेश अनुसार पहिलो पटक नागरिकका अभिमत अर्थात संविधान सभा मार्फत नेपालको संविधान निर्माण भएको हो। दोस्रो संविधान सभाले 2072 साल असोज 3 गते जारी गरेको संविधानले देशलाई 7 प्रदेश र 3 तहको सरकार सहितको संघीय गणतन्त्रमा लएको हो। संविधानको धारा 16 46 नागरिकका 31 मौलिक हकको ग्यारेन्टी गरिएको छ। यस्तै महिला, दलित, मधेसी र पछाडि पारिएका समुदायलाई राज्यका निकायमा विशेष अधिकार दिइएको छ। संविधान जारी हुनसाथ शुरू भएको मधेस आन्दोलनका माग समेट्न 2072 सालमै संशोधन गरेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशिता कायम गरेको थियो भने 2077 सालमा भएको दोस्रो संशोधनले लिम्पिया, झुरा, लिपुलेख र कालापानी समेटिएको नयाँ चुच्चे नक्सालाई निशान छापमा समावेश गरेको थियो। सार्वभौमसत्ता र अखण्डता बाहेकका धाराहरू संसदको दुई तिहाई बहुमतले परिमार्जन गर्न सकिने व्यवस्था छ। अहिले फेरि संविधान संशोधनको मुद्दा चर्चामा आएको छ। चुनाव अघि नै संविधान संशोधनलाई मुख्य मध्येको एउटा एजेण्डा बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा बहुमत ल्याएपछि बनेको सरकारले गठन गरेको संविधान संशोधन बहस पत्रकार कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरू पनि संविधान संशोधनको आवश्यकता रहेको बताइरहेका छन्। तर उनीहरूले संविधान संशोधन दुई तिहाईका आधारमा नभई राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने र त्यसअघि संशोधन गर्नुपर्ने बुँदा र त्यसको कारणको आधार तयार गर्नुपर्नेमा जोड़ दिइरहेका छन्।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलनतामा वडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने यो प्रक्रियामा सहभागी भएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। अधिवेशनले वडा सभापति, दुई उपसभापति, एक सचिव, एक सहसचिव र वडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक वडा कार्य समितिमा कम्तीमा एक तिहाई महिला, दलित र 30 वर्ष मुनिका युवाको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ। साथै यसै अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो वडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने दृढ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदममा चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउवा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैजसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउवा पक्षले यही भदौ 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
0: यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाड़ी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवात शक्ति आधीमा परिणत हुने सम्भावना बढ़ेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आधीमा परिणत भएमा त्यसको नाम अर्णव रहने हुने र त्यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 गते पर्ने देखिएको उल्लेख गर्नुभएको छ। ती दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारेमा अझै प्रश्नसँग निर्किलो हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेश र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा भनिएको छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमालभन्दा मध्य नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना धेरै छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागि आफ्ना पछिल्ला सूचनाहरूमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
10: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
9: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
10: इतिहास गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
10: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज 11 औं संविधान दिवस मनाइयो, सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड, भ्रष्टाचार दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी, नेपाली कांग्रेसको 15 औं महाधिवेशन प्रक्रिया ओडा तहबाट शुरू, देउवा समूह सहभागी भएन, आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा लगाएका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर, रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 छुरुङबाट 11 जनाको शब्द निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 वटा शब आज बाहिर निकालेको जानकारी गराएको हो। ती शबहरू सुरुङभित्र मा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढ़ाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ।
0: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनशन शुरू गरेका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका दावा नुर्बु लामासहित 11 जना युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुँदे माग राख्दै हिजोदेखि मनास्लु आदर्श शिविरमा आमरण अनशन शुरू गरेका हुन्। उनीहरूले मनास्लु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनशन थालेका छन्। मागपत्रमा मनास्लु आदर्श शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन र यसबाट बस्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरेको उल्लेख छ।
1: चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ। आज बिहान 20,000 ताल जानी टिखौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामा गरे जानकारी दिनुभयो। पोस्टमार्टममा पश्चात दारा निकालेर हात्तीको अन्तिम संस्कार गरिसके।

0: आफ्नो वर्चस्व कायम राख्ने एकमात्र चर्चित हात्ती थियो।
1: नेपालले गएको महिनामा विदेशमा विद्युत बिक्री गरी 5,09,24,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेकोशीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लुले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्ले कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्री अर्थात सीआईआईले आयोजना गरेको अन्तर्क्रियामा यस्तो बताउनु भएको हो। उहाँले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदीयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायहरूलाई आग्रह गर्नुभयो। मन्त्री वाग्ले डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस, पर्यटन र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। कृषि मन्त्र नार्क सँग
1: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डसँग स्थायी सुरक्षा सम्झौता भएको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत जानकारी दिँदै ट्रम्पले अब ग्रीनल्याण्डमा अमेरिकाले ठूलो मात्रामा सैन्य उपस्थिति र पूर्वाधार विस्तार गर्ने बताउनु भएको छ। यो सम्झौताले ग्रीनल्याण्ड तथा अमेरिकाको सुरक्षाका लागि जुनसुकै कदम चाल्ने पूर्ण अधिकार अमेरिकालाई दिएको उहाँको दावी छ। सम्झौता अनुसार अमेरिकी अनुमति बिना कुनै पनि प्रतिपक्षी वा गैर नेटो राष्ट्रले ग्रीनल्याण्डमा सैन्य अखडा बनाउन पाउने छैनन्। डेनमार्क र ग्रीनल्याण्डका प्रधानमन्त्रीहरूले यो सम्झौताले उत्तर एटलान्टिक क्षेत्रको सुरक्षा सुदृढ हुनका साथै सबैको हित हुने प्रतिक्रिया दिएका छन्। यद्यपि सम्झौताका विस्तृत विवरणहरू भने अझै सार्वजनिक गरिएका छैनन्। यसअघि ग्रीनल्याण्डलाई नै अमेरिकी भूभाग बनाउने ट्रम्पको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको थियो, तर नयाँ सम्झौतापछि विवाद मत्थर हुने संकेत देखिएको छ।
2: यसैबीच अमेरिका र इरानबीच तीव्र तनाव जारी रहेकै बेला अमेरिकी सरकारले न्यूयोर्कमा आयोजना हुने राष्ट्रसंघको महासभामा सहभागी हुन ईरानी टोलीलाई प्रवेशाज्ञा अर्थात भिसा स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ईरानी राष्ट्रपति मसूद पेजिस्किन र परराष्ट्र मन्त्री अब्बास अराग्ची सहितका मुख्य प्रतिनिधिमण्डललाई भिसा दिएको हो। 6 महिनाभन्दा बढ़ी समयदेखि दुई देशबीच द्वन्द्व चलिरहेको र उति विद्रोहका कारण पश्चिम एशियामा तनाव तीव्र बनेको अवस्थामा अमेरिकाको यो निर्णयलाई चासोका साथ हेरिएको छ। तर ईरानी प्रतिनिधिमण्डल कडा यात्रा प्रतिबन्ध लगाउने र न्यूयोर्कमा रहँदा उनीहरूलाई विलासी सामान खरिदमा रोक लगाउने अमेरिकाले जनाएको छ। यसअघि बुधबार मात्रै अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपति महम्मूद अब्बास र उहाँको

0: प्रतिनिधिमण्डललाई भने भिसा दिन अस्वीकार गरेको थियो। आयोजक राष्ट्रको दायित्व र दायित्व अनुरूप इरानी टोलीलाई भिसा दिए पनि उनीहरूमाथि कड़ा निगरानी राख्ने अमेरिकी भनाइ छ।
1: दर्पणमा अब खेल खबर। विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुसो रंगशालामा आयोजित विशेष समारोहमा जापानी सम्राट नारीहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुईपटक एसियाली खेलकुद र पाँच वर्ष अघि ओलम्पिक आयोजना गरिसकेकाले यसपटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। जापानले यसअघि सन् 1958 टोकियो र 1994 हिरोसिमामा एसियाली खेलकुद आयोजना गरिसकेको छ। औपचारिक उद्घाटन आज भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै शुरू भइसकेका छन्। विभिन्न 54 खेल स्थलमा सञ्चालन हुने यस पटकको एसियाली खेलकुदमा 45 देश र एउटा शरणार्थी टोलीका खेलाड़ीहरूले 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा 15,000 खेलाड़ी र अफिसियल सहित कुल 17,000 जनाको सहभागिता रहनेछ। आयोजक जापानबाट 900 भन्दा बढ़ी, चीनबाट 800 भन्दा बढ़ी र दक्षिण कोरियाबाट झण्डै 800 खेलाड़ी सहभागी हुँदैछन्। यसपटक नेपालका तर्फबाट 21 खेलमा 57 महिला सहित कुल 135 जना खेलाड़ीले प्रतिस्पर्धा गर्दै उद्घाटन समारोहको मार्च पासमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको नेतृत्व गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषदले यसपटक कम्तीमा एक स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ, जस अन्तर्गत कराते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ।
0: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन्। त्यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लीग चरणका खेल हुनेछन्। मंगसिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ, 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर खेल हुनेछ। फाइनल खेल मंगसिर 5 गते हुनेछ। एनपीएलका 32 खेलमध्ये फाइनल सहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण संविधानको मर्म र महत्व झल्काउने गीतहरूमा केन्द्रित छ।

आज संविधान दिवस ठिक 11 वर्ष अघि 2072 सालमा 7 दशकको संघर्ष बलिदान र जनआन्दोलनहरूको संचित परिणाम स्वरूप नेपालको संविधान 2072 जारी भएको हो। राणा शासन विरूद्धको 7 सालको क्रान्तिदेखि पञ्चायती व्यवस्था विरूद्धको प्रतिरोध 46 सालको जनआन्दोलन दशकभरिको सशस्त्र द्वन्द र 62-63 को दोस्रो जनआन्दोलनसम्म नेपाली नागरिकले धेरै त्याग र संघर्ष गर्नु पर्यो। हरेक ऐतिहासिक मोडमा नेपाली समाजको चुनौतीलाई बिउझाउने जगाउने र संगठित गर्ने काम गीत संगीतले पनि गर्दै आएका छन्।

पञ्चायतकालमा प्रत्यक्ष राजनैतिक अभिव्यक्तिमाथि कड़ा नियन्त्रण थियो। यस्तो बेला गीत संगीतले नै असन्तुष्टि र आकांक्षालाई अभिव्यक्ति गर्ने माध्यम बने। 46 सालको जनआन्दोलनको समयमा विद्यार्थी र युवा तबकाले लगाएका नारा र गाएका गीतले सड़कमा उत्रिएका जनसमूहलाई एक सूत्रमा बाँध्ने काम गरे। त्यसपछि दशकभरि चलेको द्वन्दकालमा पनि दुवै पक्षले आआफ्नो विचारधारा फैलाउन गीत र सांस्कृतिक कार्यक्रमहरूलाई माध्यम बनाए। जनवादी सांस्कृतिक टोलीहरूले गाउँ गाउँमा पुगेर वर्गीय चेतना, समानता र परिवर्तनका सन्देश बोकेका

नेपालको वर्तमान संविधानको प्रत्यक्ष जग बसेको घटना हो 2062-63 सालको दोस्रो जनआन्दोलन। 19 दिनसम्म चलेको त्यो आन्दोलनमा काठमाडौँका सड़कहरूमा हजारौं लाखौं जनसमूह उत्रियो र त्यहाँ गीत र नाराले फेरि केन्द्रीय भूमिका खेले। यसै आन्दोलनको उपलब्धि स्वरूप गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जस्ता मूल्यहरू संविधान सभा मार्फत संस्थागत भए, जुन पछि 2072 सालको संविधानमा प्रतिविम्बित भयो।

मधेस आन्दोलनका समयमा गाइएका गीतहरूले क्षेत्रीय र भाषिक पहिचानको सम्मान खोजे। थारू समुदायका सांस्कृतिक गीतहरूले आफ्नो भूमिका, भाषा र अस्तित्वको मान्यता मागे। त्यस्तै जनजातिले आफ्नो मातृभाषामा गाएका गीतहरूले सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने संवैधानिक व्यवस्थाको वैचारिक जग तयार गरे। महिला आन्दोलनसँग जोड़िएका गीतहरूले लैंगिक समानता र समानुपातिक प्रतिनिधित्वको जवाफ उठाए, जुन पछि संविधानले महिलाको समानुपातिक सहभागिताको प्रावधानको रूपमा आत्मसात गर्यो। यसरी हेर्दा संविधानको धारा उपधारामा कतै न कतै कुनै समुदायको जागरण गीत लुकेको भेटिन्छ।

ऐतिहासिक सन्दर्भमा नेपालको राष्ट्रिय गान पनि परिवर्तन भयो। यसरी हेर्दा गीतले जगाएको चेतना नै हो जसले संविधानलाई कोरा कानूनी दस्तावेज नभई नागरिकको साझा सपनाको दस्तावेज बनायो र यही कारणले संविधान दिवसका दिन जागरण गीतको स्मरण गर्नु भनेको आफ्नै संघर्षपूर्ण इतिहास र त्यसले सिकाएको पाठप्रति सम्मान व्यक्त गर्नु हो।

0: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड़। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया ओडा तहबाट शुरू। देउवा समूह सहभागी भएन। समाजको चाहनालाई पूरा गर्न सक्ने सुदृढ कंग्रेस निर्माणमा जुट्न सभापति थापाको आह्वान।
1: आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। असोज 8-10 गतेसम्म विशेष सावधानी अपनाउन सुझाव। अवस्था स्पष्ट भइ नसकेको सरकारी निकायको भनाई।
0: ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार हुने। स्थायी सम्झौता भएको ट्रम्पको दावी। इरान र अमेरिका बीच द्वन्द जारी रहँदा इरानी राष्ट्रपतिलाई महासभाका लागि भिसा स्वीकृत।
1: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन। नेपालबाट 135 खेलाड़ी सहभागी। कम्तीमा 1 स्वर्ण पदक जित्ने। एनपीएलको खेल तालिका सार्वजनिक। पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै महेश गिवाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौडा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
8: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
12: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
14: मोबाइल नम्बर 98261052067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगोडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौ, समय बिहान 11 बजे।
8: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
9: TVS साथ छ हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694570056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ?
7: चाँडै नै बिग्रन्छ,
6: के हो के हो,
7: यतै बनाउन खोज्यौ महँगो भन्छ।
6: पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
8: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98565391।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: Yamaha।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो। नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने राष्ट्रपति पौडेलको भनाई। माथिल्लो त्रिशुली एक हाइड्रोको टनेलमा फेला परेका 11 जनाको शव आज बाहिर निकालियो। राष्ट्रसंघीय महासभाका लागि परराष्ट्र मन्त्री खनाल भोलि अमेरिका जाँदै। सरकारले निजी क्षेत्र लगायत सरकारवालासँग संवाद नगरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको असन्तुष्टि। ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता, एनपीएलको खेल तालिका सार्वजनिक। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताउनु भएको छ। आज संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनैतिक परिवर्तनलाई वास्तविक रूपमा नै नागरिकको जीवनसँग जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने बताउनुभयो। संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई देश विकासको महत्वपूर्ण आधार बनाउनु पर्नेमा उहाँको जोड़ थियो। उहाँले संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले यो सरकार संविधानको अक्षर र भावना दुवैप्रति प्रतिबद्ध भएको बताउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौँ कुटुण्डी खेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर उहाँले संविधान कार्यान्वयन गर्नेहरू इमान्दार नभए त्यो कागजमा मात्र सीमित हुने उल्लेख गर्नुभयो। एउटा कुरा हामीले कहिल्यै पनि बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागज मात्र बन्नेछ। शाहले भन्नुभयो, म प्रष्ट भन्छु, यो शुरूआत हो, अन्त्य होइन। प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने हात झन बलियो भएको उल्लेख गर्नुभएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइएको छ। प्रदेश सरकारले दिवसको अवसरमा आज बिहान प्रभात फेरी र मूल समारोह आयोजन गर्यो। कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख दिल्ली राज भट्टले संविधान कानूनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौं लामो बलिदान, त्याग र संघर्षको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले विकासका अवसरलाई सम्मान र न्यायचित रूपमा विस्तार गर्न तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सह अस्तित्वको सम्बन्ध अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। संविधानले संघ, प्रदेश र स्थानीय तहमा राज्य शक्तिको विकेन्द्रीकरण र जनताको घर दैलोसम्म शासन तथा सेवा प्रभाव पुर्याउने उद्देश्य लिएकोमा त्यसको व्यावहारिक कार्यान्वयनमा जोड़ दिनुभयो। कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोटेकोशी बाढ़ीका कारण संविधान दिवसमा उत्साहभन्दा पीड़ा बढ़ी भएको उल्लेख गर्नुभयो। हरेक वर्ष जसो कुनै न कुनै गम्भीर संकटमा सामना गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको उहाँको भनाई छ। गण्डकी सरकारले बाढ़ीमा मृत्यु भएका प्रदेशभित्रका नागरिकका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ, काज क्रिया खर्च बापत 25,000 रूपियाँ र बेपत्ता परिवारका सदस्यलाई 1,00,000 र घाइतेको उपचार खर्च 50,000 रूपियाँसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा गण्डकी सरकारले 4 करोड़ जम्मा गरेको छ। यी कदम सहयोग नभई नागरिकको दुःखमा सरकारसँगै भएको प्रतिबद्धताका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। दलहरूको असफलतासँगै व्यवस्थामाथि नै प्रश्न उठिरहेको बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव रहेको दावी गर्नुभएको छ। उहाँले प्रदेशका संवैधानिक अधिकार प्रयोगमा अवरोध रहेको औल्याउँदै वित्तीय संहिता र कानून निर्माणमा तत्काल सहजीकरण गर्न संघीय सरकारसँग माग गर्नुभयो। 12 संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज गण्डकी प्रदेश सरकारले पोखरामा आयोजन गरेको मूल समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीयता बलियो बनाउन केन्द्र सरकारको ध्यान आकर्षण गराउनुभयो। वित्तीय संघीयता र कानून निर्माणमा कमजोरी छन्, यसलाई संघ सरकारले छिटोभन्दा छिटो समाधान गरेर सहजीकरण गर्नुपर्छ उहाँले भन्नुभयो। कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका प्रमुख दिल्ली राज भट्टले संविधानको सफल कार्यान्वयनका लागि राज्यका सम्पूर्ण अंग, राजनीतिक दल, नागरिक समाज र आम जनता बीच बलियो एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। भाद्र 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा 11 शव फेला परेका छन्। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट तीन टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा फेला परेका 11 शव आज निकालिएको हो। बाढ़ीपछि बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजीका लागि उद्धार टोलीले थप खोजी कार्यलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ। उद्धार तथा खोजी अभियानमा नेपाली सेना, उद्धार टोली र आयोजनाका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म 1410 जनाको शव फेला पारेको र 6000 बढ़ी नागरिक बेपत्ता रहेको जनाएको छ। संयुक्त राष्ट्रसंघ युएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वमा एक टोली आज भोलि अमेरिकाको न्यूयोर्क शहर प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर 22 अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर 24 सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्र लगायत सरकारवालासँग संवाद नगरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। आज लेखनाथ उद्योग वाणिज्य संघको 30 वार्षिक साधन सभाको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले जोशका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिल्याउन नसकेको उल्लेख गर्नुभयो। उहाँले हालै एक कार्यक्रममा अर्थमन्त्रीलाई सरकारसँग छलफल नगरी नतिजा नआउने भनी सुझाव दिँदा हाम्रो छलफल टुडीफेलमा होइन बन्द कोठामा हुन्छ भन्ने जवाब पाएको प्रसंग सुनाउँदै त्यस्तो मानसिकताले समस्या ल्याउने उल्लेख गर्नुभयो। आज परेको संविधान दिवसको सन्दर्भमा बोल्दै श्रेष्ठले संविधान संशोधन सम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा आफ्नो सुझाव पेश गरिसकेको जानकारी दिनुभयो। रूपा गाउँपालिकाले अघि सारेको भूमि ब्याङ्क अवधारणालाई स्वागत योग्य भन्दै उहाँले लेखनाथ उद्योग वाणिज्य संघले त्यसलाई अपनत्व लिनुपर्ने बताउनुभयो। कृषि योग्य जमीन मासिँदै गएको भन्दै औद्योगिक, व्यापारिक, आवश्यक र कृषि क्षेत्र छुट्याउने भू उपयोग नीति अविलम्ब ल्याउनुपर्नेमा उहाँको जोड थियो। पोखरा औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने चर्चाप्रति उहाँले असहमति जनाउनुभयो। राज्यले औद्योगिक क्षेत्र भनेर छुट्याइसकेपछि त्यो त्यही हुनुपर्छ। बिरालोले बच्चा सारे जस्तो गरेर औद्योगिक क्षेत्र सार्दा हुँदैन, उहाँले भन्नुभयो। ढल तथा पूर्वाधार व्यवस्थापनको जिम्मा राज्य र स्थानीय सरकारले लिनुपर्ने र प्रदूषण नियन्त्रणको मापदण्ड पालन गर्न उद्यमी पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो। महासंघले नगरपालिका महासंघसँग छिट्टै समझदारी पत्र हस्ताक्षर गर्न लागेको र काठमाडौँ त्रिभुवन तथा नेपाल विश्वविद्यालयसँग पहिले सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले एक वर्ष कार्यकालमा संघले संघीय प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै बजेट सुनिश्चित गरेको उल्लेख गर्नुभयो। गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारीले नेपालमा लघु उद्यम व्यवसायको हिस्सा 82-85% रहेको उल्लेख गर्दै तिनलाई सँगै नलगे साना, मझौला र ठूला उद्योग फस्टाउन नसक्ने बताउनुभयो। कृषि, पर्यटन र स्थानीय उत्पादनको क्षेत्रमा संस्थागत अनुसन्धान गरेर मात्र नीतिगत हस्तक्षेपमा जानुपर्ने र त्यसका लागि विश्वविद्यालय सहकार्यमा तयार रहेको उहाँको भनाइ थियो। कास्की देशकै दुईवटा उद्योग वाणिज्य संघ भएको जिल्ला रहेको र दुवैको नेतृत्व महिलाले सम्हालेको उहाँले स्मरण गराउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुलिङले वर्तमान सरकारले महासंघ जस्ता संस्थालाई संस्थागत महत्व नदिएको भन्दै असन्तुष्टि जनाउनुभयो। निजी क्षेत्रका माग सुनवाई नभए महासंघ अब संघर्षकै लागि तयार हुनुपर्ने उहाँको भनाइ छ। उहाँले सरकारले संस्थासँग नभई व्यक्ति विशेषलाई बोलाएर सल्लाह दिने अभ्यास थालेको आरोप समेत लगाउनुभयो। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले उद्यमी व्यवसायको संकटको बेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साहसपूर्वक नेतृत्व लिनुपर्ने बताउनुभयो। गण्डकीबाट महासंघको नेतृत्व दोस्रो पटक प्राप्त भएको उल्लेख गर्दै उहाँले पूर्व अध्यक्ष आनन्दराज मुलमीको कार्यकालमा ऐतिहासिक काम भएको सम्झनुभयो र यसपटक पनि गण्डकीबाट व्यवसायको भाग्यको डोका खोल्ने विश्वास व्यक्त गर्नुभयो। रूपा गाउँपालिका देशभरिमै पहिलोपटक भूमि ब्याङ्क स्थापनाका लागि कार्यविधि तयार गरी सूचना प्रकाशन गरेको पालिकामा रहेको ओझाले जानकारी दिनुभयो। गाउँका बाँझा जग्गा उत्पादनमा ल्याउन नचाहने जग्गा धनीले पालिकालाई लिजमा वा भाड़ामा दिन सक्ने र पालिकाले नै त्यस्ता जग्गा उद्यमीलाई न्यूनतम मूल्यमा उपलब्ध गराउने व्यवस्था मिलाएको उहाँले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले देशको अर्थतन्त्र विगतका आन्दोलन कोविड महामारी र भदौ 23-24 को जेएनजी आन्दोलनपछि झनै सुस्ताएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासक अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम लगायतले बोल्नु भएको थियो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःख

0: छो त
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
3: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
4: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
5: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्थ पोस्ट चोक
4: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856124474।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
8: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
6: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
9: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
9: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहु।
11: सम्पर्क 0654142121, मोबाइल 9856035921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर।

0: कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
2: हजुर, दान गरौं।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: बाँकी समाचार।

0: नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु पर्नेमा तनहुँका वक्ताहरूले जोड़ दिएका छन्। ब्यास नगरपालिकाले संविधान दिवस 2083 अवसरमा आज आयोजना गरेको कार्यक्रममा वक्ताहरूले संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभयो। संविधानले नागरिकका मौलिक अधिकार, समावेशिता र लोकतान्त्रिक मूल्यलाई संस्थागत गरेको उहाँले उल्लेख गर्नुभयो। नेगुमी फरक क्षमता भएका बाल बालिका अध्ययन गर्ने दुईवटा स्रोत कक्षा र अनाथ बाल बालिका आश्रित बालगृहलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेर संविधान दिवस 2083 मनाइएको छ। बेनी नगरपालिका चारसिंगाको धौलागिरी माध्यमिक विद्यालयको सुस्थ श्रवण वार्ड नम्बर 5, बगुवाखोलाको बाल जागृति आधारभूत विद्यालयको बौद्धिक अपाङ्गता र नेपाल बाल संगठनले बेनीमा सञ्चालन गरेको बालगृहका अनाथ बाल बालिकाहरूलाई सहयोग गरेर संविधान दिवस मनाइएको संविधान मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिल कुमारी खत्रीले जानकारी दिनुभयो। कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेलले संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ लैजानुपर्ने विचार व्यक्त गर्नुभयो। तनहुँको पुरानो सदरमुकाम स्थित बन्दीपुर अस्पतालले बिरामीको सहज पहुँचका लागि सहुलियतपूर्ण विद्युतीय ईभी माइक्रो यातायात सेवा संचालनमा ल्याएको छ। भौगोलिक विकटताले गर्दा समयमा अस्पताल पुग्न नसक्ने दूरदराजका बिरामीलाई लक्षित गरी अस्पतालले संविधान दिवसको अवसर पारेर आजदेखि ईभी माइक्रो सेवाको शुभारम्भ गरेको हो। नयाँ व्यवस्था अनुसार ज्येष्ठ नागरिक, गर्भवती महिला र अपाङ्गता फरक क्षमता भएका व्यक्तिहरूले अस्पताल आउन जानको लागि यो माइक्रो सेवा पूर्ण रूपमा निशुल्क प्रयोग गर्न पाउनेछन्। त्यसैगरी अन्य बिरामीहरूको लागि 50% भाडा छुटको व्यवस्था गरिएको छ। सेवाको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बिरामी खोज्न अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै अब बिरामीको पहुँचमै स्वास्थ्य संस्था पुग्ने वातावरण बनेको बताउनुभयो। भदौ महिनामा झण्डै 60,000 मेट्रिक टन ग्यास आयात भएर खपत भएको नेपाल आयल निगमले जनाएको छ। निगमको अनुसार भदौ महिनामा 59,833 मेट्रिक टन ग्यासको 42,13,661 सिलिण्डर वितरण गरिएको हो। सामान्य अवस्थामा मासिक 30 लाखदेखि 35 लाख संख्यामा ग्यास सिलिण्डर खपत हुने गरेकोमा बजारमा ग्यासको अभाव कम गर्न 42 लाख सिलिण्डर वितरण गरिएको हो। गत सालमा 40,36,364 सिलिण्डर बिक्री गरेको र असारमा 31,36,937 सिलिण्डर वितरण भएको निगमले जनाएको छ। बजारमा ग्यासको चरम अभाव भएपछि आपूर्ति व्यवस्था सहज बनाउन ग्यासको कोटा बढ़ाएको निगमले जनाएको छ। सामान्य अवस्थामा मासिक 45,000 मेट्रिक टनदेखि 48,000 मेट्रिक टन ग्यासको माग रहेकोमा बजारमा ग्यासको अभाव भएपछि आपूर्ति बढ़ाएको निगमले जनाएको छ। उपत्यकामा दैनिक 40,000 संख्यामा सिलिण्डर खपत हुने गरेकोमा मुख्य राजमार्ग खुल्ला भएसँगै आपूर्ति व्यवस्था सहज हुँदै गएको निगमले जनाएको छ। चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको नाकामा चहल पहल बढ़दै गएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 नेचुङमा अवस्थित मुस्ताङ भन्सारकारले कोराला नाका र आसपासका क्षेत्रमा चीनबाट आयात गरिएका विद्युतीय सवारी साधन, घरायसी सामान, कस्मेटिक, विद्युतीय उपकरण सहित कपड़ा जुत्ता लगायत चाड़ पर्वलाई लक्षित गरी बोकेका कन्टेनर खचाखच भरिएको छ। साउन महिनासम्म सामान्य चहल पहल रहेको कोराला नाका भोटेकोशी नदीमा गत महिनाको भदौ 10 गते आएको बाढ़ीको कारण रसुवाको टिमोर स्थित रसुवागढ़ी भन्सारकारले बगाएपछि चीनको तिब्बत हुँदै लिजी नेचुङ कोरला नाकाबाट चालू आर्थिक वर्ष 83-84 दुई महिनाको अवधिमा चाड़ पर्वलाई लक्षित गरी बोकेका कन्टेनरहरूबाट 3,07,93,00,000 रूपियाँ राजस्व संकलन गर्न सफल भएको उक्त राजस्व उठाउन सफल भएको छ। उत्तरीसँग जोड़िएका अन्य नाकाहरू बन्द भएपछि चिनिया सामान आयातका लागि कोरला मात्रै खुल्ला रहेको अवस्थामा नेपाली व्यापारीले साँगुरो सड़क र कच्चीमा साना कन्टेनर लिएर भन्सार कार्यालयसम्म पुग्ने गरेका छन्। बागलुङको गलकुट नगरपालिकाले दरम र गौदी खोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै असला माछा संरक्षण तथा जलचर जैविक विविधताको संरक्षणको लागि माछा मार्न प्रतिबन्ध लगाएको हो। दरम र गौदी खोलामा पाइने असला माछा नेपालकै प्रसिद्ध छ। गलकुटको चिनारीको रूपमा रहेको असला माछाको संरक्षण गर्न नगरपालिकाले सहयोग गर्न सबैलाई आग्रह गरेको छ। शरद ऋतुमा असला माछाले फूल पार्ने अवधि भएकाले असोज 1 गतेदेखि मक्सिर मसान्तसम्म गौदी तथा दरम खोलामा कुनै पनि तरिकाले माछा मार्न निषेध गरिएको नगरपालिका जलचर अनुसन्धान अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो। नगरपालिकाले जलचर संरक्षण तथा दिगो उपयोगको व्यवस्था गर्न ल्याएको जलचर संरक्षण सम्बन्धी नीति कार्यान्वयन गर्दै माछा मार्न प्रतिबन्ध लगाएको शर्माले उल्लेख गर्नुभयो। शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डी 4 दुलीगण्डाको 14 वार्षिक साधन सभा आज दुलीगण्डामा सम्पन्न भएको छ। साधन सभाको सहकारीका ज्येष्ठ सदस्य तिलबहादुर आले उद्घाटन गर्नुभएको थियो। सभासदमा ज्येष्ठ सदस्य तिलबहादुर आले र शुक्ली कुमारी श्रेष्ठलाई कदरपत्र, दोसला र नगद सहित सम्मान गरियो। उत्कृष्ट निक्षेपकर्ताको रूपमा भगवती लामिछानी बस्दाकोटी र लक्ष्मी गुरूङ सम्मानित भए। साथै सोही अवसरमा सेयर सदस्यका उत्कृष्ट भई कक्षा 12 उत्तीर्ण भएका छात्र दीपसन गौतम र छात्र सोनिया पौडेललाई सम्मान गरियो। सहकारी अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्यमणि लामिछानी र संचालन सचिव भरत पौडेलले गर्नुभएको थियो। लेखा समितिको प्रतिवेदन संयोजक खेमराज काफ्लेले प्रस्तुत गर्नुभएको थियो। साथै सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित भएको थियो। ब्रह्मकुमारी सूर्य विश्वविद्यालय एवं राजयुग प्रशिक्षण केन्द्र दुलेगौंडाको आयोजनामा युवालाई सशक्त बनाऊ परिवर्तनको नेतृत्व गरौं विषयक मोटिभेशनल प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। सो प्रशिक्षण कार्यक्रमको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम्बहादुर विक राजुले गर्नुभएको थियो। सशस्त्र प्रहरी बलले पश्चिम नवलप्रासीबाट 80 लाख रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीले गैराती बर्दघाट नगरपालिका 4 झाड़ीमा लुकाइराखेको सामान बरामद गरेको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डै 80 लाख 30 हजार रूपियाँ बराबरको मोबाइलका पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयरबड, स्मार्ट वाच र स्पिकर लगायतका सामान बरामद गरेको हो। बरामद सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। अमेरिका र डेनमार्कले ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि शुरू भएको कूटनीतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ। सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ। त्यस्तै डेनमार्की प्रधानमन्त्री मेड फ्रेडरिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा मजबूत बनाउने उल्लेख गर्नुभएको छ। तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा उल्लेख गरेका सम्झौताका विशेष बारे फेडरिक्सनले केही खुलाउनु भएको छैन। खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार 2 खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्सले चितवन राइनर्ससँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्टर्स आमने सामने हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्। त्यसपछि प्ले अफका खेलहरू हुनेछन्। निर्धारित तालिका अनुसार मक्सिर 1 गते पहिलो क्वालिफायर आयोजना हुनेछ भने त्यसको भोलिपल्ट अर्थात मक्सिर 2 गते एलिमिनेटर खेलाइनेछ। मक्सिर 3 गते दोस्रो क्वालिफायरपछि प्रतियोगिताको निर्णायक खेल मक्सिर 5 गते फाइनल खेल हुनेछ। प्रतियोगितामा विराटनगर किङ्स, चितौन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्टर्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्। एनपीएलका सबै खेलहरू किर्तिपुरमा रहेको त्रिवी क्रिकेट रंगशालामा हुनेछ। यिनै खबरहरू सँगै हामी शुक्लागण्डक समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने राष्ट्रपति पौडेलको भनाई। माथिले त्रिशुलिएका हाइड्रोको टनेलमा फेला परेका 11 जनाको शव आज बाहिर निकालियो। राष्ट्रसंघीय महासभाका लागि परराष्ट्र मन्त्री खनाल भोलि अमेरिका जाँदै। सरकारले निजी क्षेत्र लगायत सरकारवालासँग संवाद नगरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष श्रेष्ठको असन्तुष्टि। ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता र एनपीएलको खेल तालिका सार्वजनिक। हवस् त हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँका चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजीलैंड, दुबई यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी चार दुले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही एल्युमिनियम अब यूपीवीसी को साथमा।
12: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
3: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
0: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
16: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा,
14: मोबाइल 98560055770।
11: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौड़ा। समय बिहान 11 बजे।
18: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: आज पनि खाना काँच्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते करेली त्यसरी नरिसाउ न
0: बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
4: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
6: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
7: भाइ पनि बरेली टेलर सुँदा हुँदै के को चिन्ता के भने
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
7: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
6: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
9: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460829 दमौली शाखाको लागि सम्पर्क 98067-13425
10: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
11: TVS को साथ छ हाम्रो

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलीगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौंडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
7: पङ्खा
8: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
7: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
7: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङ।

0: कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी चार, बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 56 58।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
5: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
7: पुराना गर गहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।

0: आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै कुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
2: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709 मोबाइल नम्बर 98460 61268
1: 98560 60268।
4: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078।
7: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560 33398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
8: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564433। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
2: T
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560 3982 र 97065 20209
10: TVS साथ छ हाम्रो
11: 97.6
12: शुक्ला गण्डकी FM 97.6

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: This is Pat Podpanna!
1: हलसम्म केही बोलाएको छैन त्यसले?
2: बोलाएको छैन सर।
1: मान्छे मार्ने अनि चुप लाएर बस्ने,
2: बोल किन मारिस?
0: स्वीकार्छु अपराधी हुँ म।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 065-590-511।

0: राइटर राजकुमारी अधिकारी फोन 65-570-744
1: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
2: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560-30982 र 97065-20209
3: साथ छ हाम्रो।
4: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
5: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
6: ओमकार
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
5: जानकारीको लागि फोन नम्बर 98560-50834
0: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
8: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
9: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
0: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 65-570-676 मोबाइल 98-560-62-676
10: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
11: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
10: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजारमै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
12: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
13: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
14: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 98-570-65119 र 98-694-5756
13: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 96.6

0: हामी डी क्रेजी क्रूले सानो कभर भिडियो लिएर आएको छु।
1: हेर केटा हो, आज दिनभरिमा तिमीहरूले यो काम सिकेन भने तिमीहरूलाई म यहाँबाट कामबाट पठाइदिन्छु। ल
2: कस्तो जान्ने
3: हो यार, तर के गर्नु, काम गर्नु पर्छ।
4: आदा कति काम गर्नु के, कहिले काहीँ त केटीहरू पनि गर्न जाउँ न।
2: के गर्ने केटीहरू, केटीहरू हेर्ने बाटो पिज हो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुक्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
6: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: 17 कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। 17 कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98 6 60 86 925, 98 5 60 34 881 र 98 4 60 47 580।
5: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
10: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142045, 0654143045।
11: यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचा पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175.

0: 96.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेशको राजधानी पोखरामा विविध कार्यक्रम सहित संविधान दिवस मनाइएको छ। गण्डकी प्रदेश सरकारले दिवसको अवसरमा शनिबार बिहान पदार फेरी कार्यक्रम र मूल समारोह आयोजना गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख दिलीराज भट्टले संविधान कानून दस्तावेज मात्र नभई नेपाली जनताको 10 वर्षको लामो बलिदान त्याग र संघर्षको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले विकासका अवसरलाई समान र न्यायोचित रूपमा विस्तार गर्न तिनै तहका सरकारबीच सहकारी समन्वय र सहअस्तित्वको सम्बन्ध अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। संविधानले संघ प्रदेश स्थानीय तहमा राज्य शक्तिको विकेन्द्रीकरण र जनताको घर दैलोसम्म शासन तथा सेवा प्रवाह पुर्याउने उद्देश्य लिएकोमा त्यसको व्यावहारिक कार्यान्वयनमा जोड़ दिनुभयो। कार्यक्रममा मुख्यमन्त्री सुनराज पाण्डेले भोटेको सीबारीका कारण संविधान दिवसमा उत्साह भन्दा पीड़ा बढ़ी भएको उल्लेख गर्नुभयो। हरेक सबैजसो कुनै न कुनै गम्भीर संकट सामना गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको उहाँको भनाई छ। गण्डकी सरकारले बाढ़ीमा मृत्यु भएका प्रदेशका नागरिकका परिवारहरूलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ, काज क्रिया बापत 25,000 रूपियाँ र विपत्ता परिवारका सदस्यहरूलाई 1,00,000 र घाइतेको उपचार खर्च 50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो। प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा गण्डकी सरकारले 4 करोड़ जम्मा गरेको छ। एक कदम सहयोग नभई नागरिकको दुःखमा सरकारसँगै भएको प्रतिबद्धताका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। दलहरूको असफलतासँगै व्यवस्थापनमाथि नै प्रश्न उठिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री सुराज पाण्डेले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नत सम्भव रहेको दावी गर्नुभएको छ। उहाँले प्रदेशका संवैधानिक अधिकार प्रयोगमा अवरोध रहेको औल्याउँदै वित्तीय संघीयता र कानून निर्माणमा तत्काल सहजीकरण गर्न संघ र प्रदेश सरकार संघीय सरकारसँग माग राखेका छन्। 12 संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार गण्डकी प्रदेश सरकारले पोखरामा आयोजना गरेको मूल समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीयता बलियो बनाउन केन्द्र सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। वित्तीय संघीयता र कानून निर्माणमा कमजोरी छन्, यसलाई संघ सरकारले छिटोभन्दा छिटो समाधान गरेर सहजीकरण गर्नु पर्यो उहाँले भन्नुभयो। नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले जेएनजी क्षेत्र लगायत सगरमाथासँग संवाद नगरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दा सन्तुष्ट जनाउनु भएको छ। शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको 30 साधारण वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले जोसका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिलाउन नसकेको बताउनुभयो। उहाँले हालैको कार्यक्रममा अर्थमन्त्रीलाई सरकारवालासँग छलफल नगरी नतिजा ल्याउने भन्ने सुझाव दिँदा हाम्रो छलफल टुटी खेलमा होइन बन्द कोठामा हुन्छ भन्ने जवाफ पाएको प्रसंग सुनाउँदै त्यस्तो मानसिकताले समस्या ल्याउने बताउनुभयो। शनिबार परेको संविधान दिवसको सन्दर्भमा बोल्दै श्रेष्ठले संविधान संशोधन सम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा आफ्नो सुझाव पेश गरिसकेको अर्थमन्त्रीको अस्पष्टता हटाई खुल्ला बजार अर्थतन्त्र मार्फत अघि बढ़नुपर्ने व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित गर्नुपर्ने सुझाव राखिएको उहाँले बताउनुभयो। सम्बोधन सम्बन्धी थप सुझाव भए महासंघमा पठाइदिन उहाँले जिल्ला संघहरूलाई आग्रह गर्नुभयो। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको जीवन स्तरमा परिवर्तन ल्याउनु पर्नेमा तनहुँका वक्ताहरूले जोड़ दिएका छन्। ब्यास नगरपालिकाले संविधान दिवस 2083 को अवसरमा शनिबार आयोजित गरेको कार्यक्रममा वक्ताहरूले संविधान कार्यान्वयनलाई प्राथमिकतामा दिनुपर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभयो। संविधानले नागरिकका मौलिक अधिकार समावेशिता र लोकतान्त्रिक मूल्यलाई संस्थागत गरेको उहाँले उल्लेख गर्नुभयो। म्याग्दीमा फरक क्षमता भएका बालबालिकाको अध्ययन गर्ने दुईवटा स्रोत कक्षा र अनाथ बालबालिकाको आश्रित बालकहरूलाई खाद्यान्न शैक्षिक तथा खेलकुद सामग्री प्रयोग गरेर सहयोग गरेर संविधान दिवस 2083 मनाइएको छ। अभिनी नगरपालिका चार सिंगाको धौलागिरी माध्यमिक विद्यालयको सुस्थ श्रवण र वडा नम्बर 5 बगुवा खोलाको बाल जागृति आधारभूत विद्यालयको बौद्धिक अपङ्गता र नेपाल बाल संगठनको बेनीमा सञ्चालन रहेको बालगृहका अनाथ बालबालिकाहरूलाई सहयोग गरेर संविधान दिवस मनाएको संविधानका मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नीलकुमारी खत्रीले जानकारी दिनुभयो। कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेलले संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ लैजानुपर्ने विचार व्यक्त गर्नुभयो। तनहुँको पुरानो सदरमुकाम स्थित बन्दीपुर अस्पतालले बिरामीको स्वच्छ पहुँचका लागि सहुलियतपूर्ण विद्युतीय ईभी माइक्रोस यातायात सेवा सञ्चालनमा ल्याएको छ। भौगोलिक विकटताले गर्दा समयमै अस्पताल पुग्न नसक्ने द्रुत दराजका बिरामीहरूलाई लक्षित गरी अस्पतालले संविधान दिवसको अवसर पारेर शनिबारदेखि ईभी माइक्रोको सेवा शुभारम्भ गरेको हो। नयाँ व्यवस्था अनुसार ज्येष्ठ नागरिक गर्भवती महिला पंगता फरक क्षमता भएका व्यक्तिहरूको अस्पताल आउन जानका लागि यो माइक्रो सेवा शुरू पूर्ण रूपमा निशुल्क प्रयोग गर्न पाउनेछन्। त्यसै गरी अन्य बिरामीका लागि 50% भाडा छुट व्यवस्था गरिएको छ। सेवाको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बिरामी खोज्न अस्पताल आउनुपर्ने अवस्थाको अन्त्य गर्दै अब बिरामीको पहुँचलाई स्वास्थ्य संस्था हुने वातावरण बनेको बताउनुभयो। झिलसङ्घको व्यापारिक कारोबारका लागि मुस्ताङको नाकामा चहलपहल बढ्दै गएको छ। पोलो मुस्ताङको लुबाङथाङ गाउँपालिका चार नेचुङमा अवस्थित मुस्ताङ भत्सार कार्यालय कोरोना नाका र आसपासका क्षेत्रमा चीनबाट आयातित गरिएका विद्युतीय सवारी साधन घराइसी सामान कस्मेटिक विद्युतीय उपकरण सहित कपड़ा जुत्ता लगायतका चाडपर्वहरूलाई लक्षित गरी बोकेका कन्टेनर खर्च भरिएको छ। सम महिनामा सामान्य चलपर रहेको कोरोना नाका बटेकोशी नदीमा पनि गत महिनाको भदौ 10 गते आएको बाढ़ीका कारण रसुवाको टिमुरे सगरी भन्सार कार्यालय बगाएपछि चीनको तिब्बत हुँदै लिजी नेचुङ कोरोना नाकाबाट चालू आर्थिक वर्ष 2083-84 दुई महिनाको अवधिमा चाडपर्वलाई लक्षित गरी बोकेको कन्टेनरहरू 3,07,93,00,000 रूपियाँ राजस्व संकलन गर्न सफल भएको छ। उत्तरीसँग जोड़िएका अन्य नाकाहरू बन्द भएपछि चिनिया सामान आयातका लागि कोरोला मात्रै खुल्ला रहेको अवस्थामा नेपाली व्यापारीले साँगुरो सड़क कच्चीमा साना कन्टेनर लिएर भन्सार कार्यालयसम्म पुग्ने गरेका छन्। बागलुङको गल्को नगरपालिका दराम र गौदी खोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै असला माछा संरक्षण तथा जलचर जैविक विविधताको संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाएको हो। दराम र गौदी खोलामा पाइने असला माछा नेपालमै प्रसिद्ध छ। गलकोटको सिनारीका रूपमा रहेको असला माछाको संरक्षण गर्न नगरपालिकाले सहयोग गर्न सबैलाई आग्रह गरेको छ। शुक्ला गण्डकी पत्रकारी सहकारी संस्था निम्ले शुक्ला गण्डकी चार दुलेगौड़ाको चौधौं वार्षिक साधारण सभा शनिबार दुलेगौड़ामा सम्पन्न भएको छ। साधारण सभाको सहकारीका ज्येष्ठ सदस्य तिल बहादुर आले उद्घाटन गर्नुभएको थियो। शुभ अवसरमा ज्येष्ठ सदस्य तिल बहादुर आले र शुक्ली कुमारी श्रेष्ठलाई कदरपत्र दोसल्ला र नगद सहित सम्मान गरिएको हो। उत्कृष्ट निक्षेपकर्ताको रूपमा भगवती लामी छाने बास्ताकोटी र लक्ष्मी गुरूङ सम्मानित भएका छन्। साथै सोही अवसरमा सेयर सदस्यका उत्कृष्ट भई कक्षा 12 उत्तीर्ण भएका छात्र दिपसन गौतम र छात्रा सोनिया पौडेलाई सम्मान गरिएको हो। सहकारीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्यमणि लामी छाने र सञ्चालन सचिव भरत पौडेलले गर्नुभएको थियो। लेखा समितिको प्रतिवेदन संयोजक खेमराज काफ्लेले प्रस्तुत गर्नुभएको थियो। साथै सचिव र कोषाध्यक्षको प्रतिवेदन सभापछि पारित भएको थियो। ब्रह्मकुमारी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र दुलेगौड़ाको आयोजनामा युवाहरूलाई सशक्त बनाऊ परिवर्तनको नेतृत्व गराउ विषयक मोटिभेशनल प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। सत्र प्रहरी बलले पश्चिम नगरपरासीबाट 80,00,000 रूपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद गरेको छ। सत्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीले गए राती बर्दाघाट नगरपालिका चारबाट झाडीमा लुकाई राखिएको सामान बरामद गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डै 80,30,000 रुपियाँ बराबरको मोबाइलका पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर्स ग्लास, एआर बट, स्मार्ट वाच र स्पिकर लगायतका सामानहरू बरामद गरेको हो। बरामद सामान आवश्यक कार्यवाहीको लागि महेशपुर अञ्चल कार्यालयमा बुझाएको सूत्र प्रहरीले जनाएको छ। तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ल गण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै म रिमा पनि बिदा हुने आएका चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्थान हुनेछन्। त्यतिन्जेलसम्मको लागि सहपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झ्याल ढोकाको चुकुर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एक बोतल पानीले राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKL. AGANDAKI@gmail.com

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँ हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052। मोबाइल 98 560 28 587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 98 560 33 398 र 98 465 10 950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: यस्तो पङ्ख चलिरहेको देखिनु भन्नु
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
0: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सीजी ब्रांड को आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। सहारी बिजुली पसल दुलेगौड़ा तनहुँ। प्रोवाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 98560303324।
13: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065320209।
14: टीवीएस साथ छ हाम्रो।
15: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना दुर्घटना
17: कला संस्कृति
16: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
18: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

सूर्योदय बिहान 5:52 मा हुनेछ भने सूर्यास्त साँझ 6:05 मा हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस चरणका प्रमुख समाचारका शीर्षकहरूबाट

आज संविधान हिजो संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। नागरिक निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने राष्ट्रपतिको भनाई। माथिल्लो त्रिशुलिएका हाइड्रोको टनेलमा फेला परेका 11 जनाको शव बाहिर निकालियो। राष्ट्रसंघीय महासभाका लागि परराष्ट्र मन्त्री खनाल आज अमेरिका जाँदै। सरकारले निजी क्षेत्र लगायतका सरकारवालाहरूसँग संवाद नगरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको असन्तुष्टि। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तनहुँ 2 वडाहरूमा वडा अधिवेशन हुँदै। ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता र एनपीएलको खेल तालिका सार्वजनिक।

अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताउनु भएको छ। शनिबार संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रूपमा नै नागरिकको जीवनसँग जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने बताउनुभयो। संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई देश विकासको महत्वपूर्ण आधार बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले संविधान कागजमा लेखिएको शब्द वा वाक्यहरूको संग्रह मात्र नभई नागरिकका सपना आशा अधिकारको साझा प्रतिज्ञा पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले यो सरकार संविधानको अक्षर र भावना दुवैप्रति प्रतिबद्ध भएको बताउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौँ गुरूडी खेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, यो दिवसको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर उहाँले संविधान कार्यान्वयन गर्नेहरू इमान्दार नभए त्यो कागजमा मात्र सीमित हुने उल्लेख गर्नुभयो। एउटा कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागज मात्र भन्ने छ। शाहले भन्नुभयो, म प्रष्ट भन्छु, यो शुरूआत हो, अन्त्य होइन। प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखल्ने हात झन बलियो भएको उल्लेख गर्नुभएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा विभिन्न कार्यक्रम सहित संविधान दिवस मनाइएको छ। गण्डकी प्रदेश सरकारले दिवसको अवसरमा शनिबार बिहान प्रभात फेरी तथा मूल समारोह आयोजना गरेको छ। कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख दिल्ली राज भट्टले संविधान कानूनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौं लामो बलिदान त्याग र संघर्षको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले विकासका अवसरहरूलाई सम्मान र न्यायोचित रूपमा विस्तार गर्न तीनै तहका सरकारहरूबीच सहकार्य समन्वय र सहअस्तित्वको सम्बन्ध अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। संविधानले संघ प्रदेश र स्थानीय तहमा राज्य शक्तिको विकेन्द्रीकरण र जनताको घर दैलोसम्म शासन तथा सेवा प्रवाह पुर्याउने उद्देश्य लिएकोमा त्यसको व्यवहारिक कार्यान्वयनमा जोड़ दिनुभयो। कार्यक्रममा मुख्यमन्त्री श्री राज पाण्डेले भुटेकोशी बाढ़ीका कारण संविधान दिवसमा उत्साहभन्दा बढ़ी पीड़ा भएको उल्लेख गर्नुभयो। हरेक वर्ष जसो कुनै न कुनै गम्भीर संकट सामना गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको उहाँको भनाइ छ। गण्डकी सरकारले बाढ़ीमा मृत्यु भएका प्रदेशभित्रका नागरिक परिवारहरूलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ, काजक्रिया खर्च बाबत 25,000 रूपियाँ र बेपत्ता परिवारका सदस्यलाई 1,00,000 र घाइतेको उपचार खर्च 50,000 रूपियाँसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा

0: राहत कोषमा गण्डकी सरकारले 4 करोड़ जम्मा गरेको छ। यी कदम सहयोग नभई नागरिकको दुःखमा सरकारसँगै भएको प्रतिबद्धताका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभएको छ। दलहरूको असफलतासँगै व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री श्री राज पाण्डेले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाटै देशको समुन्नति सम्भव रहेको दावी गर्नुभएको छ। उहाँले प्रदेशका संवैधानिक अधिकार प्रयोगमा अवरोध रहेको औलाउँदै वित्तीय संहिता र कानूनी निर्माणमा तत्काल सहजीकरण गर्न संघीय सरकारसँग माग गरेका छन्। 12 संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार गण्डकी प्रदेश सरकारले पोखरामा आयोजना गरेको मूल समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले संघीयता बलियो बनाउन केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको हो। वित्तीय संहिता र कानून निर्माणमा कमजोरी छन्। यसलाई संघ सरकारले छिटोभन्दा छिटो समाधान गरेर सहजीकरण गर्नुपर्छ उहाँले भन्नुभयो। भाद्र 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा 11 शवहरू फेला परेका छन्। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाका प्रतिनिधिहरू सहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिटर 3 टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा फेला परेका 11 शवहरू हिजो निकालिएको हो। बाढ़ीपछि बेपत्ता भएका अन्य व्यक्तिहरूको खोजीका लागि उद्धार टोली थप खोजी कार्यलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ। उद्धार तथा खोज अभियानमा नेपाली सेना उद्धार टोली र आयोजनाका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म 1410 जनाको शव फेला परेको र 6000 बढ़ीमा नागरिकहरू बेपत्ता रहेको जनाएको छ। संयुक्त राष्ट्र संघ यूएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको एक टोली आज आइतबार अमेरिकाको न्यूयोर्क शहर प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालय अनुसार राष्ट्रपति खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक साइट इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी जनाउनेछन्। साथै परराष्ट्र मन्त्री खनालले आफ्नो समकक्ष तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ। मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर 22 मंगलबारमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई सेप्टेम्बर 14 सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले निजी क्षेत्र लगायतका सरकारवालाहरूसँग सम्वाद नगरी बन्द कोठामा मात्र निर्णय गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको 20 वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले जोशका साथ काम गर्न खोजे पनि अनुभवको कमीका कारण दिशा पहिलाउन नसकेको बताउनुभयो। उहाँले हालैको एक कार्यक्रममा अर्थमन्त्रीलाई सरकारवालासँग छलफल नगरी नतिजा नआउने भनी सुझाव दिँदा हाम्रो छलफल चोटोडी खेलमा होइन बन्द कोठामा हुन्छ भन्ने जवाब पाएको प्रसंग सुनाउँदै त्यस्तो मानसिकताले समस्या आउने बताउनुभयो। शनिबार परेको संविधान दिवसको सन्दर्भमा बोल्दै श्रेष्ठले संविधान संशोधन सम्बन्धी छलफलमा महासंघले प्रधानमन्त्री कार्यालयमा आफ्नो सुझाव पेश गरिसकेको जानकारी दिनुभयो। 3 खम्बे नीतिलाई पुनरावलोकन गर्नुपर्ने, समाजवाद उन्मुख अर्थतन्त्रको अस्पष्टता हटाई खुल्ला बजार अर्थतन्त्रमा तर्फ अघि बढ़नुपर्ने र व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित गर्नुपर्ने सुझाव राखिएको उहाँले बताउनुभयो। संशोधन सम्बन्धी थप सुझाव भए महासभामा पठाइदिन उहाँले जिल्ला संघहरूलाई आग्रह गर्नुभयो। रूपा गाउँपालिकाले अघि सारेको भूमि बैंकको अवधारणालाई स्वागत योग्य भन्दै उहाँले लेखनाथ उद्योग वाणिज्य संघले त्यसलाई अपनत्व गरिनुपर्ने बताउनुभयो। कृषि योग्य जमीन मासिँदै गएको भन्दै उद्योग व्यापारिक आवासीय र कृषि क्षेत्र छुट्याउने भू उपयोग नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाई थियो। पोखरा उद्योग क्षेत्र स्थानान्तरण गर्ने चर्चाप्रति भने उहाँले असहमति जनाउनुभयो। राज्यले औद्योगिक सार्वजनिक क्षेत्र भनेर छुट्याइसकेपछि त्यो त्यही हुनुपर्छ। बिरालोले बच्चा सारे जस्तो गरेर औद्योगिक क्षेत्र सार्दा हुँदैन उहाँले भन्नुभयो। ढल तथा पूर्वाधार व्यवस्थापनको जिम्मा राज्य र स्थानीय सरकारले लिनुपर्ने र प्रदूषण नियन्त्रणको मापदण्ड पालना गर्न उद्योगी पनि जिम्मेवारी हुनुपर्ने उहाँको भनाइ छ। महासंघले नगरपालिका महासंघसँगै छुट्टै समझदारी पत्रमा हस्ताक्षर गर्न लागेको र काठमाडौँ त्रिभुवन तथा नेपाल विश्वविद्यालयसँग पहिले सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो। शिक्षा र रोजगारी बीचको खाडल पुनः इण्डस्ट्री एकाडेमी सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले एक वर्ष कार्यकालमा संघले संघीय प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दै बजेट सुनिश्चित गरेको बताउनुभयो। तीन महिने सिलाई कटाई तथा प्लम्बिङ लगायतका गण्डकी विश्वविद्यालयको कुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारीले नेपालमा लघु उद्यम व्यवसायको हिस्सा 82%देखि 85% रहेको उल्लेख गर्दै तीनलाई सँगै नलगे साना मझौला र ठूला उद्योग प्रस्ताव नसक्ने बताउनुभयो। कृषि पर्यटन र स्थानीय उत्पादनको क्षेत्रमा संस्थागत अनुसन्धान गरेर मात्र नीतिगत हस्तक्षेपमा जानुपर्ने र त्यसका निमित्त विश्वविद्यालय कार्य सहकार्यहरूमा तयार पारेको उहाँको भनाइ थियो। कास्की देशकै दुईवटा उद्योग वाणिज्य संघ भएको जिल्ला रहेको र दुवैको नेतृत्व महिलाहरूले सम्हालेको उहाँले स्मरण गराउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले वर्तमान सरकारले महासंघ जस्तो संस्थाहरूलाई संस्थागत महत्व नदिएको भन्दा सन्तुष्टि जनाउनुभयो। निजी क्षेत्रका माग सुनाई नभई महासंघ अब असंघर्षकै लागि तयार हुनुपर्ने उहाँले सरकारले संस्थागत नभई विषय व्यक्ति विशेषतालाई बोलाएर सल्लाह दिने अभ्यास थालेको आरोप लगाउनुभयो। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्यमी व्यवसायहरूको संकटको बेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साहसपूर्वक नेतृत्व लिनुपर्ने बताउनु भएको छ। रूपा गाउँपालिकाका देशैभरिमै पहिलो पटक भूमि बैंक स्थापनाका लागि कार्यविधि तयारी गरी सूचना प्रकाशन गरिएको पालिकामा रहेको ओझाले जानकारी दिनुभयो। गाउँका बाजार जग्गा उत्पादनमा ल्याउन नचाहने जग्गा धनीले पालिकालाई लिजमा वा भाडामा दिन सक्ने र पालिकाले नै त्यस्ता जग्गालाई उद्यमीहरूलाई न्यूनतम मूल्यमा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेश लाल श्रेष्ठले देशको अर्थतन्त्र विगतका आन्दोलन कोविड महामारी र भदौ 2024 को जेएनजी आन्दोलन झनै सुस्थ आएको बताउनु भएको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरण महानगरपालिकाका प्रमुख प्रशासक अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम लगायतले बोल्नु भएको थियो। नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको जीवन स्तरमा परिवर्तन ल्याउनु पर्नेमा तनहुँका वक्ताहरूले जोड़ दिएका छन्। ब्यास नगरपालिकाले संविधान दिवस 2083 को अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा वक्ताहरूले संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रामचन्द्र पोखरेलले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभयो। संविधानले नागरिकका मौलिक अधिकार समावेशिता र लोकतान्त्रिक मूल्यलाई संस्थागत गरेको उहाँले उल्लेख गर्नुभयो। नदीमा फरक क्षमता भएका बालबालिका अध्ययन गर्ने दुईवटा स्रोत कक्षा र अनाथ बालबालिका आश्रित बालगृहलाई खाद्यान्न सहित तथा खेलकुद सामग्री सहयोग गरेको संविधान दिवस 2083 मनाइएको छ। बेनी नगरपालिका चार सिंगाको धौलागिरी माध्यमिक विद्यालयको सुस्थ श्रवण, वडा नम्बर 5 बहुवा खोलाको बाल जागृत आधारभूत विद्यालयको बौद्धिक अपंगता र नेपाल बाल संगठनले बेनीमा संचालन गरेको बालगृहका अनाथ बालबालिकाहरूलाई सहयोग गरेर संविधान दिवस मनाइएको संविधान मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नीलकुमारी खत्रीले जानकारी दिनुभयो। कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेलले संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै मुलुकलाई विकास र समृद्धको बाटोतर्फ लैजान पर्ने विचार व्यक्त गर्नुभयो। तनहुँको पुरानो सर्मुकाम स्थित बन्दीपुर अस्पतालले बिरामीहरूको सहज पहुँचका लागि सहुलियतपूर्ण विद्युतीय ईभी माइक्रो यातायात सेवा सञ्चालन ल्याइएको छ। भौगोलिक विकटताले गर्दा समयमा अस्पताल पुग्न नसक्ने दूरदराजका बिरामीहरूलाई लक्षित गरी अस्पतालले संविधान दिवसको अवसर पारेर शनिबारदेखि ईभी माइक्रो सेवाको शुभारम्भ गरेको हो। नयाँ व्यवस्था अनुसार ज्येष्ठ नागरिक, गर्भवती महिला र अपंगता फरक क्षमता भएका व्यक्तिहरूको अस्पताल आउन जानका लागि यो माइक्रो सेवा पूर्ण रूपमा निशुल्क प्रयोग गर्न पाउनेछन्। त्यसै गरी अन्य बिरामीहरूका लागि 50% भाड़ा छूटको व्यवस्था गरिएको छ। सेवाको शुभारम्भ गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बिरामी खोज्न अस्पताल धानुपर्ने अवस्थाको अन्त्य गर्दै अब बिरामीको पहुँचमै स्वास्थ्य संस्था पुग्ने वातावरण बनेको बताउनुभयो। भदौ महिनामा झण्डै 60,000 मेट्रिक टन ग्यास आयात भएर खपत भएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार भदौ महिनामा 59,833 मेट्रिक टन ग्यासको 42,13,661 सिलिण्डर वितरण गरिएको छ। सामान्य अवस्थामा मासिक 30,00,000 देखि 35,00,000 संख्यामा ग्यास सिलिण्डर खपत हुने गरेकोमा बजारमा ग्यासको अभाव कम गर्न 42,00,000 सिलिण्डर वितरण गरिएको हो। गत सालमा 40,36,364 सिलिण्डर बिक्री गरेको र असारमा 31,36,937 सिलिण्डर वितरण गरिएको निगमले जनाएको छ। बजारमा ग्यासको चरम अभाव भएपछि आपूर्ति व्यवस्था सहज बनाउन ग्यासको कोटा बढ़ाएको निगमले जनाएको छ। सामान्य अवस्थामा मासिक 45,000 मेट्रिक टनदेखि 48,000 मेट्रिक टन ग्यासको माग रहेकोमा बजारमा ग्यासको अभाव भएपछि आपूर्ति बढ़ाएको निगमले जनाएको छ। उपत्यकामा दैनिक 40,000 संख्यामा सिलिण्डर खपत हुने गरेकोमा मुख्य राजमार्ग खुल्ला भएसँगै आपूर्ति व्यवस्था सहज हुँदै गएको निगमले जनाएको छ। चीनसँगको व्यापारीको कारोबारका लागि मुस्ताङको नाकामा चलपल बढ्दै गएको छ। उपल्लो मुस्ताङको लोमाङथाङ गाउँपालिका चानेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालय कोरोला नाका र आसपासका क्षेत्रमा चीनबाट आयात गरिएका विद्युतीय सवारी साधन गराएसी सामान कस्मेटिक विद्युतीय उपकरण सहित कपड़ा जुत्ता लगायत चारपटवालाई लक्षित गरी बोकेका कन्टेनरहरू खचाखच भरिएको छ। सन् महिनामा सामान्य चलपल रहेको कोरोला नाका भोटेको नदीमा गत महिनाको भदौ 10 गते आएको बाढ़ीका कारण रसुवाको तिमुरे स्थित रसुवा गढ़ी भन्सार कार्यालय बगाएपछि चीनको तिब्बत हुँदै लिजी नेचुङ कोरोला लक्षित गरी बोकेको कन्टेनरहरूबाट 3,07,93,00,00,000 रूपियाँ राजस्व संकलन गर्न सफल भएको छ। उत्तरीसँग जोड़िएका अन्य नाकाहरू बन्द भएपछि चिनिया सामान आयातका लागि कोरोला मात्रै खुल्ला रहेको अवस्थामा नेपाली व्यापारीले साँगुरो सड़क र कच्छीमा साना कन्टेनर लिएर भन्सार कार्यालयसम्म पुग्ने गरेका छन्। बागलुङको गकुट नगरपालिकाले दरम र गौदी खोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै असला माछा संरक्षण तथा जलचर जैविक विविधताको संरक्षणका लागि माछा मार्न प्रतिबन्ध लगाएको हो। दरम र गौदी खोलामा पाइने असला माछा नेपालमै प्रसिद्ध छ। गलकोटको चिनारीको रूपमा रहेको असला माछाको संरक्षण गर्न नगरपालिकाले सहयोग गर्न सबैलाई आग्रह गरेको छ। शरद ऋतुमा असला माछाले फूल पार्ने अवधि भएकाले असोज 1 गतेदेखि मंसिर महिनासम्म गौदी तथा दरम खोलामा कुनै पनि तरिकाले माछा मार्न निषेध गरिएको नगरपालिकाका जलचर अनुसन्धान अधिकृत चिन्तामणि शर्माले जानकारी दिनुभयो। शुक्ला गण्डकी वर्षचार्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौड़ाको 14 वार्षिक साधारण सभा शनिबार दुलेगौड़ामा सम्पन्न भएको छ। साधारण सभाको सहकारीका ज्येष्ठ सदस्य तिलबहादुर आले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा ज्येष्ठ सदस्य तिलबहादुर आले शुक्ली कुमारी श्रेष्ठलाई कदरपत्र दोसल्ला र नगद सहित सम्मान गरिएको थियो। उत्कृष्ट निक्षेपकर्ताको रूपमा भगवती लामी छने बास्ताकोटी र लक्ष्मी गुरूङ सम्मानित भएका छन्। साथै सोही अवसरमा सेवा सदस्यका उत्कृष्ट भई कक्षा 12 उत्तीर्ण गरेका छात्र दीपसन गौतम र छात्रा सोनिया पौडेललाई सम्मान गरिएको थियो। सहकारीका अध्यक्ष र श्रेष्ठ पदस्थमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूर्यमणि लामी छाने र संचालन सचिव भरत पौडेले गर्नुभएको थियो। लेखा समितिको प्रतिवेदन संयोजक खेमराज आकाफले प्रस्तुत गर्नु भएको थियो। साथै सचिव र को सदस्यको प्रतिवेदन छलफलपछि पारित भएको थियो। ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र दुलेगौड़ाको आयोजनामा युवालाई सशक्त बनाऊ परिवर्तनको नेतृत्व गराउ विषयको मोटिभेशनल प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143545।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइल फोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 98463311। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
14: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिक का सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
14: सम्पर्क चितौन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9812656187।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ।